0: परिवार छोरा छोरी दिदी बहिनीलाई गर्ने व्यवहार देशवासीलाई गरे पुग्छ। यस्तो व्यवहार नगरी स्वार्थको फन्दामा पर्दा घर फोराहरू आज देशमा सक्रिय हुन थालेका छन्, पाइला टेक्न आइपुगेका छन्। आफ्नो भनेको सरकारले जनताको भन्दा घर फोराको अर्तिमति सुनेर त्यसकै पछि लागेको हो कि भन्ने भान परेको छ। अब यो दुर्बुद्धि हटेन छुटेन भने जनता सधैं घर खोपरी खेलेर बसिरहने छैन। राज्यले त जनतालाई गृह देवता देख्नु छ, आय आर्जनको बाटो देखाई देशकै गृह कार्यमा लगाउनु छ। अहिलेसम्म कति नेपाली वंशमा गृह त्याग गरी विदेशीको विकासमा जुटेका छन्। यताका सन्तानहरू पुर्खाको पोषण पसिना बनाई उता पोखेका छन् अनि हाम्रा प्राध्यापक भन्छन् त्यो देश क्या विकसित। यो पाङ्रे पारा छाडेर जनतालाई देशकै गृह कार्यमा लगाउने वातावरण बनाउनु छ, घरेलु उद्योगलाई उठाई निर्यात बढाउनु छ, आफ्नै स्थानीय उत्पादनबाट साना राम्रा सफा घर बनाउन सिकाउनु छ, धेरै सिमेन्ट उद्योग थापेर पर्यावरण ध्वस्त पार्नु भन्दा केही आवश्यक मात्र सञ्चालन गरी पुल नहर सार्वजनिक भवन कल कारखानामा मात्र सिमेन्ट प्रयोग गर्ने र बाँकी आवास गृह मठ मन्दिरमा ढुङ्गा माटो इँटा सुर्खी वज्र काठ प्रयोग गरी बनाउने पुरानो विधिलाई यथावत राख्न पनि सिक्नु परेको छ। अन्न बाली नेपाली हस्तकलाका सामान काठ जडीबुटी निर्यात गर्नु राम्रो हो, आफ्नै देशलाई धुवाँ पुत्ताएर विदेशलाई सिमेन्ट दिँदैमा के उन्नति हो र?
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो, दाँतहरू सधैँ झिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
3: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
15: सुगर रोग सम्बन्धी उपचार,
16: हर्मोन सम्बन्धी समस्याको उपचार।
15: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच निमिति यही जेष्ठ 31 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
18: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
20: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: अन्य सेवाहरू:
10: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-590-829,
0: सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
2: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा, कला, संस्कृति, परम्परा तथा संस्कार सम्बन्धी प्रस्तुति, छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ, सहयोग र हातीमालो रहने विश्वास लिएका छौं। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा, कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877741।
26: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
27: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
26: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
28: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ, आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
28: शिशु क्लिनिक फर्टिलिटी दिदीचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478723572।
4: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
21: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डीफोर, साया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
4: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल, एमबीबीएस एमडी, नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
21: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
3: स्थान राधे कृष्ण लाइफ केयर फार्मेसी कोराही 15 तुलसीपुर चौक दाङ।
10: सम्पर्क मोबाइल नम्बर 9869488840 र 9802069961।
21: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
5: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
6: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
8: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
9: आज 2083 साल जेठ 31 गते आइतबार, सन् 2026 जून 14 तारीख अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि।
5: काया कैरनका साथमा
12: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
12: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
8: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने, नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
8: भारतीय कम्पनीले 1730 MW तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 MW बिजुली निर्यात रोकियो।
9: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनुपर्ने सुझाव, युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
13: अबको पालिकाको बजेट चाहिँ युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सृजना गर्ने खालको हुनु पर्यो, कम्तीमा युवालाई पालिकामै इन्टर्नशिप गर्ने त्यो वातावरण दिन गरेर चाहिँ बजेट ल्याउनु पर्यो।
8: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
9: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले, बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दै।
21: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। समकक्षी वाङ ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा नै परराष्ट्र मन्त्री खनाल उत्तरी छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री खनाल फागुन 21 चुनावपछिको राजनैतिक शक्ति सन्तुलनको सन्देश बोकेर चीन जान लाग्नु भएको हो। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखाका प्रमुख बिरिङ्गु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत रहनु भएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता ली जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको उल्लेख गर्नुभएको छ। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआईलाई प्राथमिकतामा राख्ने पनि सुनाउनु भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 2079 असार 7 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राजपाले असार 7-9 चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व संध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलहरूलाई चुनौती दिँदै फागुन 21 चुनावबाट संसदको पहिलो दल बनेको राजपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित राजसभा प्रवेश गरी नेतृत्वमा पुगेको देखिएको छ। राजसभा महामन्त्री कविन्द्र बुरुलाकोटी भन्नुहुन्छ, पार्टीको प्रथम महाधिवेशनको तयारी लगभग भयो। प्रतिनिधिको जिल्लाबाट फाइलहरू आउँदैछन्। 600 भन्दा बढ़ी पालिका, 65 जिल्ला अधिवेशन भयो। बाँकी 12 जिल्ला अधिवेशन महाधिवेशनपछि हुन्छ। चितवनमा हुने महाधिवेशनमा 3,000 प्रतिनिधि सहभागी हुने अनुमान छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीको विषयपछि अब नेपाली कांग्रेसको खबर। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिको अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढ़ेको छ। पार्टीले संचालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्। निवर्तमान सभापति देउवा, नेता डाक्टर शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश शरण महत लगायत शीर्ष नेताहरूले अहिलेसम्म सदस्यता अध्यावधिक नगर्नु भएको हो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस पुनर्गठन भएपछि 14 महाधिवेशनमा देउबा प्यानलबाट निर्वाचित अधिकांश पार्टी गतिविधि बाहिर छन्। सहमतिका लागि पटक पटक वार्ता भए पनि संगठन एक हुन सकेको छैन। सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको दावी गरे पनि नतिजा आउन सकेको छैन। कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय यसअघि नै गरिसकेको छ। कांग्रेसले अस्ति बिहिबार राति 12 बजेसम्मका लागि सदस्यता अध्यावधिकको समय सीमा तोकेको थियो। यो अवधिभित्र 5,38,622 जनाले क्रियाशील सदस्यता अध्यावधिक गराएका अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: ২১.৯% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीनवटा ठूला जलविद्युत आयोजनाहरूबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो। बरू निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा यी कम्पनी पुगेका छन्। सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने पनि सम्भावना छ। सम्भाव्य पूर्ति लगानी, कर, रोयल्टी लगायत विषयमा सहुलियत दिएमा भने एनएचपीसी अघि बढ़न सक्ने नेपाली अधिकारीहरूको भनाई छ। वित्तीय रूपमा सक्षम नहुने भन्दै एनएचपीसीले 21.9% विद्युत निशुल्क नेपाललाई दिनुपर्ने शर्त हटाउन माग गर्दै आएको थियो, तर अहिले एनएचपीसीले यो परियोजनाबाट हात झिकेको अवस्थामा सरकारले निर्माणका लागि खुला प्रतिस्पर्धा गराउनुपर्नेछ। त्यस अवस्थामा भने पुनः एनएचपीसी खुला प्रतिस्पर्धाबाट आउन सक्ने बोर्डका एक उच्च अधिकारीले बताउनुभयो, 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी। आजको नयाँ पत्रिकामा खबर
5: फेरि पनि बिजुलीकै प्रसंग। नेपालले भोलि असार 1 अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससी को निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदमा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 2082 साल मंगिर 11 बंगलादेशको ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससीको बैठकले अहिलेको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले थप 20 मेगावाट निर्यातका लागि एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनबीबीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। भारत बंगलादेश प्रसारण लाइनको क्षमता 1000 मेगावाट रहेकोले थप 20 मेगावाट निर्यात गर्न नसकिने भन्दै पत्र पठाइसकेको प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापाले बताउनु भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पालिकाको बजेट, युवा तथा उत्पादनमुखी हुनुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने, नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई, रासोपाको 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन, कांग्रेसमा देउबा सहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिम, भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। संघीय सरकारले आर्थिक वर्ष 2083-84 बजेट जेठ 15 सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरू पनि बजेटको अन्तिम तयारीमा छन्। प्रदेश सरकारले असार 1 सभामा बजेट पेश गर्नुपर्छ। त्यस्तै नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार असार 10 गतेभित्र सबै पालिकाले आफ्नो वार्षिक राजस्व र व्ययको अनुमान गाउँ र नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। पुस माघदेखि नै टोल, बस्ती र वडा स्तरबाट योजनाहरू छनौट गर्दै पालिका तहमा बजेट निर्माणको गृह कार्य हुन्छ, तर नागरिकको नजिकको सरकार पालिकाले निर्माण गर्ने बजेटले वास्तवमै भूतहका आम नागरिकको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने गर्छ। साथी महेश गेवालीले पालिकाले सहभागितामूलक र नागरिक मैत्री बजेट कस्तो र कसरी ल्याउनुपर्छ भनेर स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटालाई सोध्नु भएको छ।
11: पहिला आफूले गरेका कामहरू संविधानका कुराहरूमा तानेर ग्याप रह्यो, जुन अधिकार दिएको छ, जिम्मेवार दिएको छ स्थानीय सरकारलाई, 1x1 हेर्नु पर्यो। स्थानीय सेवाको कुराहरू पनि दिएको छ, सुशासन प्रवर्धन गर्ने गरेर ध्यान दिनु पर्यो कतिपय कुराहरू, होइन। अब बेरोजगारको ठुलो समस्या पनि रह्यो, होइन, अलिकति रोजगार प्रवर्धन गर्ने खालकाहरू। त्यस कारण आजना कार्यक्रमको एउटा स्पष्ट यो प्राथमिकीकरण चाहिँ गर्न जरुरी छ, है। उत्पादनसँग पनि जोड्नु पर्यो, वडाहरूमा वडाको भूगोल कति, वडाहरूको जनसङ्ख्या कति, होइन, वडाहरूको चाहिँ सामाजिक आर्थिक पूर्वाधार विकास कस्तो, त्यो रिसोर्सको एलोकेसन चाहिँ अलिकति वैज्ञानिक पनि हुनु पर्यो, न्यायचित पनि हुनु पर्यो। त्यो पाटोमा अलिकति ध्यान दिनु पर्यो पालिकाहरूले बजेटमा। त्यस कारण यो जुन डेमोक्रेसीको लाभ हो नि, त्यो चाहिँ अलिक वडाबाटै नागरिकले पाउने त्यो कुरालाई ध्यान दिनु पर्यो। अबको कार्यक्रममा विशेष गरी युवाहरू लक्षित पनि ल्याउनु पर्यो पालिकाले। यो संघीय लोकतान्त्रिक यो गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढ गराउने काममा उनीहरू बजेट राख्नु पर्यो। अबको पालिकाको बजेट चाहिँ एकदम युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सिर्जना गर्ने खालको हुनु पर्यो। कम्तीमा युवालाई आफ्नो पालिकामा पढेको लेखेको छ भने केही समय उसलाई पालिकामै इन्टर्नसिप गर्ने त्यो वातावरण दिन गरेर चाहिँ पहिला ल्याउनु पर्यो।
5: पालिकामा चाहिँ बजेट बाँड्दाखेरि कनिका छरे जस्तो तरिकाले बाँडिएको छ भन्ने गुनासोहरू पनि आम व्यक्तिहरूबाट, नागरिकबाट सुनिन्छ। अब यसले गर्दाखेरि न त ठ्याक्कै सोचे जस्तो विकास देखियो, न त बजेटको सही सदुपयोग भयो भन्ने एउटा त्यो चिन्ताको विषय पनि छ। यसलाई चाहिँ कसरी रोक्न सकिन्छ?
11: थुप्रै योजनाहरू, साना योजनाहरू चाहिँ ल्याउनु पनि भएन, कतिपयमा अब जरुरी पनि हुन्छ, आवश्यक पनि हुन्छ, कनिका छरे जस्तोले खासै रिजल्ट पनि आउँदैन, होइन। योजनाहरूको सबभन्दा पहिला पालिकाले ठ्याक्कै एउटा प्राथमिकीकरण चाहिँ गर्नु पर्यो कि, प्राथमिकीकरण नगरिकन नगर स्तरीय योजना हो कि वडा स्तरीय योजना हो कि कार्यविधि निर्देशिका ल्याउनु पर्यो, खर्च प्रणालीलाई पनि अलिक व्यवस्थित पारदर्शी गर्नु पर्यो, स्थानीय कर राजस्वलाई पनि परिचालन पनि गर्नु पर्यो, समग्रतामा पालिकाले अहिलेसम्म आफूले ल्याएका बजेटको पनि एउटा समीक्षा गर्नु पर्यो, र संविधानले दिएको जुन स्थानीय सरकारलाई दिएको जुन म्यान्डेट हो त्यो म्यान्डेट अनुसार मैले काम गर्न सकेँ कि सकेन, भनेर एकचोटि सबै कामहरूको एकचोटि रिभ्यू पनि गर्नु पर्यो। त्यस कारण आफूले गरेका कामहरू जुन कर्मकार बहुवर्षीय होस् कर्मागत होस् त्यो टुङ्ग्याइदिने, अब नयाँ कार्यक्रम गर्दाखेरि पनि सक्ने गरेर गरिदिने कि अरू अधुरा कामहरू पनि बाँकी नराखिदिने, ताकि अब आउने सरकार होइन स्थानीय निर्वाचनबाट आउने सरकारले चाहिँ आफ्नो अनुकूल चाहिँ काम गर्न पाओस्। कि
12: बजेट पास भएकै दिनदेखि प्रभावकारी कार्यान्वयन र कडा अनुगमन शुरू गर्न चाहिँ पालिका नेतृत्वले कस्तो संयन्त्र बनाउनु पर्छ यसमा?
11: यही समस्या छ कि अब कुनै बेलामा हामीले स्थानीय सरकार संचार नियमको रिभिजिट गर्नु पर्यो, त्यसमा चाहिँ अब त्यस्तै अब त्यो अनुगमन चाहिँ कमजोर भयो होइन, त्यसको पारदर्शिता भएन, जवाबदेहिता भएन, उत्तरदायित्व भएन भन्ने गुनासाहरू छ। सबल पक्ष दुर्बल पक्ष जस अब जस सबै स्थानीय सरकारले मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष दिने कुरा भयो कि, त्यस कारण अनुगमन जुन कमिटी छ त्यो उपमेयरको उपाध्यक्षको अध्यक्षतामा जुन कमिटी छ त्यो कमिटी चाहिँ अलिक सक्रिय हुनु पर्यो। अनुगमनको रिपोर्ट आइसकेपछि त्यसलाई बेस मानेर भुक्तानी प्रणालीलाई अगाडि बढाउनु पर्यो, सार्वजनिक सुनवाई गर्ने कुराहरूमा त्यसमा पनि ध्यान दिनु पर्यो। स्थानीय सरकारले अब मैले अहिलेसम्म के काम गरेँ यो भन्ने खालकोमा त्यो नागरिकलाई पनि थाहा दिनु पर्यो, थाहा पाउनु पर्यो, त्यसको पारदर्शितामा सुशासनमा अलिक ध्यान दिनु पर्यो।
5: उहाँ हुनुहुन्थ्यो स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटा। फेरि पनि खबरकै सिलसिला, सरकारले राजदूत नियुक्तिमा खुल्ला आवेदन माग गरेसँगै राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुल्ला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा धेरैले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणाले बढ़ी आवेदन परेको हो। ठूलो संख्यामा आवेदन परेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनैतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेष अधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरिएको खुल्ला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म रहेको थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची अर्थात सर्टलिस्ट तयार गरिने मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकले अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा 1 महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले जानकारी दिनुभयो। अध्यागमनले नक्कली कृत्य कागजात लिएर भिसा सिफारिशका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत पक्राउ गरेको जनाएको छ। उनीसँग 1 जना चिनिया नागरिक पनि पक्राउ परेका छन्। वाल्मीकि क्याम्पसको कागजात कृत्य गरी 20 भन्दा बढ़ी भिसा सिफारिश, कान्तिपुर दैनिकमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
14: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
13: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
14: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
13: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
15: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
16: सम्पर्क मोबाइल नम्बर 98229264।
17: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
18: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
16: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
6: विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका 4 को जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घर जग्गाको लाल पूर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको 10 वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका 167 घरधुरी लाल पूर्जाकै प्रतीक्षामा रहेका छन्। भूकम्पले घरबारविहीन बनेका परिवारलाई व्यवस्थित र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले डीही फसिभ एकीकृत बस्ती निर्माण गरिएको थियो। सरकारले पुनर्निर्माण अभियान अन्तर्गत उपलब्ध गराएको अनुदान तथा स्थानीय तहको सहयोगमा निर्माण भएको यो बस्तीमा अहिले फसिभमा 112 र डीहीमा 55 घरधुरी गरी 167 परिवार बसोबास गर्दै आएका छन्। तर घर निर्माण भई दशक बितिसक्दा पनि घरधनी प्रमाणपत्र प्राप्त नहुँदा स्थानीयवासी निराश बनेका छन्। ब्लक क र ब्लक ख नामाकरण गरी निर्माण गरिएको यो बस्ती झण्डै 45 रोपनी क्षेत्रफलमा फैलिएको छ। सरकारले हरेक लाभग्राहीलाई 3 लाख रूपियाँ उपलब्ध गराएको थियो भने भीमेश्वर नगरपालिकाले थप 30,000 रूपियाँ सहयोग गरेको थियो। सरकारी तथा स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको बस्ती अहिले व्यवस्थित रूपमा सञ्चालनमा रहे पनि जग्गाको स्वामित्व सम्बन्धी समस्या भने समाधान हुन नसकेको स्थानीय विश्वमणि चौलागाईले बताउनुभयो। 10 वर्ष बितिसक्दा पनि लाल पूर्जा विहीन एकीकृत जिलु बस्ती आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाइ छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डारण व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्य पूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भए मध्य पूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
6: अब खेल खबर। फिफा विश्वकपमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेलेका छन्। ब्राजिल र मोरक्को बीचको खेलमा स्माइल साइबरीले 21 मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र 1-1 अंक बाँटेका छन्। ब्राजिलले समूह सीको आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्कोको सामना गर्दा नेमार बिनै खेलेको हो। नेमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक कार्लो एन्सोलेटीले स्टार खेलाड़ी नेमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्। यस्तै आजै बिहान भएको खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयको 4 मिनटमा बौलेम खौखीले गोल गर्दै खेल बराबरी बनाए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलायो। अर्को खेलमा अहिले बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्।
5: अब केही खबर संक्षेपमा। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशको केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। वर्षासँगै चट्याङको पनि जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
6: बर्खे धान खेतीको मुख्य सिजन शुरू भएसँगै धानका किसान रासायनिक मल अभावको मारमा परेका छन्। धानको ब्याड राख्ने, मकैमा मल हाल्ने र रोपाईको तयारी गर्ने समयमा किसान रातभर सहकारीको गेटमा लाइन बस्न बाध्य भएका छन्। घोराई उपमहानगरपालिका एक पन्त टोलका किसान नवराज पन्त बिहिबार बिहान 2 बजेदेखि नै घोराई दुई रामपुर जैविक विविधता कृषि सहकारी संस्थाको गेटमा पालो कुरेर बस्नुभयो। धान र मकै खेतीका लागि आवश्यक मलको जोहो गर्न नसक्दा रातभर लाइन बस्नु परेको उहाँको गुनासो छ। किसान रातभर मलको लाइनमा आजको गोर्खापत्रमा खबर छ।
5: र पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स मध्ये 3.5 लाख तत्काल नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने यातायात व्यवस्था विभागले बताएको छ। तर तत्काल चाहिएको अवस्थामा निवेदनको आधारमा छापेर उपलब्ध गराइने उसले जनाएको छ। काया कैरनमा अब पालो उखानको
6: भोटको नुन र लासाको सुन
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने, नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
5: भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
6: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव, युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशिपको आग्रह।
5: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
6: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले, बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन जुन पुरानो भनिने पार्टी कांग्रेस र उसको महाधिवेशनसँग सम्बन्धित छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोजमा काठमाडौँमा हुँदैछ। यसअघि विशेष महाधिवेशन भएको थियो। यहाँ नेता कार्यकर्ताले कांग्रेसको निकै खोजी गरिरहेका छन्। अलि पर महाधिवेशन बारे जोड़तोड़को आवाज सुनिएको छ अनि त्यो आवाज सुनेका एकजनाले भन्दैछन्, ऊ फेरि महाधिवेशन भनेर सुनियो, कांग्रेस यतै पो छ कि क्या हो। आजको काया कैरन सकिएको छ।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
21: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक टी, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र ₹50 मा।
23: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
27: नेपाली जुत्ता घर
0: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
0: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
0: सम्पर्क मोबाइल नम्बर 98577146।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम प्रदेश अधिवेशन गोराहीमा जारी, सभापति पदका लागि दुईजना बीच फेरि मतदान गरिँदै
0: गढवा गाउँपालिका वडा नम्बर 3 मा निशुल्क

0: क्याम्पस गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्राप्त कुनै पनि पत्रिकाहरू प्राप्त भएका छैनन्। विभिन्न अनलाइन संस्करण तथा संचार डेस्कबाट लिएका समाचारहरू प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको प्रसंग।
2: राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेद्वारले स्पष्ट बहुमत प्राप्त नगरेपछि फेरि मतदान हुने भएको छ। सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएको र कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने 2 जनाबीच पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभएको छ। धेरै मत प्राप्त गर्ने अर्घाखाँचीका गोपाल घिमिरे र रूपन्देहीका शालिग्राम घिमिरेबीच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभएको हो। हिजो साँझ सम्पन्न मतदानमा 552 मत खसेको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशको प्रथम महाधिवेशन दाङमा जारी रहेको छ। हिजो पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचन जितेर सरकार बनाए पनि पार्टी अझै बन्न नसकेको बताउनु भएको छ। लुम्बिनी प्रदेशको अधिवेशनको उद्घाटन गर्दै महामन्त्री शाहले अबको पार्टी महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने र पार्टी तथा प्रदेश देशको प्रगति दिशामा अगाडि बढ़ने बताउनुभयो। सहमहामन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जिते र सरकार निर्माण गरे पनि अझै सशक्त पार्टी निर्माण हुन नसकेको भन्दै महामन्त्री शाहले आगामी अधिवेशनले पार्टीको सक्षम नेतृत्व चयन गर्ने बताउनुभयो।
3: हामीले केन्द्रमा सरकार बनाएको मात्रै हो, हाम्रो पार्टीले निर्वाचन जितेको मात्रै हो, पार्टी बन्न बाँकी छ, देश बन्न बाँकी छ। यसको लागि मेरो यहाँ सबैजनालाई एउटै अनुरोध छ, त्यसका लागि अब पार्टीले जित्नुपर्छ। त्यो पार्टी जित्ने भनेको प्रदेश अधिवेशनबाट हो, त्यस्तै राष्ट्रिय महाधिवेशनबाट हो। पार्टीले त्यहाँ जित्न सक्यो भने त्यसपछि हामीले 7 वटै प्रदेश जित्नेछौँ, देशैभरि स्थानीय तहहरूमा जित्नेछौँ र त्यसको प्रस्थान बिन्दुको रूपमा चाहिँ लुम्बिनी भूमि जुन उत्तर भूमि पनि हो, यो विशेष दिनमा हामी छौँ। त्यही भएर अब पार्टीलाई सशक्त बनाउन, पार्टीलाई जिताउनको लागि लुम्बिनीमा यहाँको सशक्त नेतृत्व दिनुपर्नेछ। यहाँले सशक्त नेतृत्व दिइदिनुभयो भने त्यस्तै पार्टीले पनि महाधिवेशन त्यसैले सशक्त रूपमा गर्नेछ र राम्रो नेतृत्व ल्याउनेछ। त्यसले चाहिँ आगामी 1 वर्षभित्र हुने स्थानीय प्रदेश निर्वाचनमा भाग लिँदै गर्दा हामीले राम्रो नेतृत्व ल्याउनेछौँ। त्यही भएर आजको यस अधिवेशनमा यहाँले भोट हाल्दै गर्दा बुद्धलाई सम्झिदिनु होला र यति मात्र गर्न सक्नुभयो भने हाम्रो पार्टीले चाहेको नेतृत्व चाहिँ लुम्बिनी प्रदेशबाट प्राप्त गर्नेछ।
1: कार्यक्रममा सह महामन्त्री तथा दाङ दुईबाट निर्वाचित सांसद विपिन कुमार आचार्यले नेतृत्वका लागि होडबाजी गर्ने तर पार्टीलाई हाँक्न सक्ने नेतृत्वबाट फिर्ता हुनुपर्ने कुरालाई समेत ख्याल गरी अग्रसर हुन आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नेतृत्व लिन होडबाजी चलेको भन्दै केही धैर्य गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस, नेकपा, एमाले लगायतका पार्टीहरूमा लागेकाहरू 20-25 वर्षसम्म लागेर पदको आकांक्षा नगरी धैर्य गरेको उदाहरण दिँदै पार्टीमा प्रवेश गरे लगत्तै प्रदेशको पदको आशा राख्नु गलत भएको सहमहामन्त्रीको टिप्पणी छ।
4: अथवा 4 वर्षमा सभापति बन्न पाएन भने सरपार्टीका कामै लाग्दैन, अर्को पार्टीतिर जानुपर्छ कि भन्ने लाग्छ। यो सही हो र पुरानो पार्टीका पनि केही राम्रा कुराहरू त सिकाउन, पुरानो पार्टीमा धैर्यता भन्ने कुरा गजब थियो। 30 वर्ष 35 वर्ष पछाडि टिकट पाउँदाखेरि पनि त्यो पार्टीप्रति माया थियो मेरो लागि। आज हामी 4 वर्षमा भनेको जस्तो पद पायौँ भने अब त मेरो पोलिटिकल करियर सकिहाल्यो कि भने जस्तो गर्छ। हामीलाई आफू बाहेक अरू कोही सही लाग्दै लाग्दैन। आफू बाहेक

0: त्यो पदमा अर्को मान्छे गयो भने त पार्टी पनि बिग्रिन्छ, देश पनि बिग्रिन्छ भन्ने कुरामा हामी 200% छौँ। त्यस्तो कुराले पार्टी बन्दैन। पार्टी बनाउने हो भने धैर्यता राख्नुपर्छ। एउटा कुरा भन्छु म तपाईँलाई, जो
1: अब अन्य खबर प्रसंग, गढ़ोहा गाउँपालिकाको कार्यालय र संजीवनी टिचिङ हस्पिटल प्राली गोराहीदाङको संयुक्त आयोजनामा गढ़ोहा गाउँपालिका वडा नम्बर तीनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संचालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको परीक्षण, स्वास्थ्य परामर्श, औषधि वितरण, एक्सरे तथा प्रयोगशाला परीक्षण लगायतका सेवा निशुल्क प्रदान गरिएको थियो। शिविरमा मेडिसिन तर्फ 162 जना, अर्थोपेडिक तर्फ 176 जना, स्त्री तथा प्रसूति रोग तर्फ 30 जना, बालरोग तर्फ 54 जना, नाकान घाँटी तर्फ 28 जना तथा शल्य चिकित्सा तर्फ 69 गरी 519 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। त्यसैगरी शिविरमा 123 जनाको एक्सरे तथा 90 जनाको प्रयोगशाला ल्याब परीक्षण समेत निशुल्क रूपमा गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकहरूलाई शिविरले प्रत्यक्ष लाभ पुर्याएको गढ़वा गाउँपालिकाका अध्यक्ष एम नारायण शर्मा पोखरेलले बताउनुभयो। शिविर मार्फत विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको र यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको गढ़वा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभएको छ।
2: आज विश्व रक्तदाता दिवस, नेपालमा विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। हरेक वर्ष जून 14 तारीकका दिन विश्वभरका देशहरूले विश्व रक्तदाता दिवस मनाउने गर्दछन्। यस दिवसका अवसरमा दाङमा पनि विभिन्न कार्यक्रमहरू आयोजना हुन थालेका छन्। सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ त्रिभुवन नगर जेसिसले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ। केही बेर पछाडिदेखि शुरू हुने रक्तदान कार्यक्रममा उपस्थित हुन त्रिभुवन नगर जेसिसले आग्रह गरेको छ। विश्व रक्तदाता दिवसका अवसर पारेर आज हामी कुराकानी गर्न गइराखेका छौं। दाङ जिल्लामा रक्तदाताहरू कति हुनुहुन्छ, के हुनुहुन्छ, रगतको आपूर्ति के कसरी भइराखेको छ, यस बारेमा कुराकानी गर्नका लागि रक्त संचार केन्द्र दाङका प्रमुख दिलीप नेउपाने हुनुहुन्छ अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा। सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
3: धन्यवाद।
2: अहिले दाङको कुरा गर्दाखेरि रगतको आपूर्ति के कसरी भइराखेको छ, माग कस्तो छ, के छ सर?
3: अहिले दाङको कुरा गर्दाखेरि दाङमा अहिले हामीसँग चार ठाउँमा चाहिँ आइडी ब्रडब्यान्ड सञ्चालन छ र अहिले चाहिँ हेर्नु भने अब पहिलेको तुलनामा एकदमै माग चाहिँ एकदम बढिरहेको छ। अहिले लगभग दाङ जिल्लामा मासिक रूपमा केही नहुने अहिले चाहिँ 850 पोइन्ट रगत चाहिँ आवश्यक पर्न थाल्यो दाङमा, घोराई लमाई तुलसीपुर र अहिले भर्खरै हाम्रो संजीवनी मेडिकल कलेजमा पनि त्यहाँ ब्लडिङ सञ्चालन गरेको छ। यो चार ठाउँमा गर्दाखेरि अहिले लगभग 800-900 पोइन्टको महिनामा रगत आवश्यक पर्न थाल्यो र त्यसैको पेरिफेरल रहेर अब हामीले कलेक्सन पनि त्यति नै गर्नुपर्ने आवश्यक देखियो, जसले गर्दाखेरि अब चाहिँ यो रोगदान कार्यक्रमलाई चाहिँ अझ पनि के अरे वृहत रूपमा लैजाने र जसले गर्दा अब भोलिन्टियर रूपमा त अब हामीले सबै पुर्याउन नसके पनि रिप्लेस र भोलिन्टियर दुइटै गरेर अब त्यो रोगको कारणले चाहिँ कसैलाई पनि त्यो आवश्यक के अरे बाहिर जानुपर्ने आवश्यक त्यस्तो चाहिँ छैन, तर टोटली भोलिन्टियर रूपमा काम नगर्न सके पनि रिप्लेस गरेर पनि चलाउन चाहिँ रोगको आपूर्ति चाहिँ भइरहेछ।
2: जस्तो अहिले यो आपूर्तिको कुरा गर्दाखेरि कहिले कहिले हामी चाहिँ समाचारहरू पढ्छौं र चाहिँ सुन्छौं पनि रगतको अलिकति अभाव देखिन थाल्यो, दाताहरू चाहिँ कतिको सक्रिय हुनुहुन्छ, तपाईहरुका ती विभिन्न च्यानलहरुबाट नाम टिपाएर त्यहाँ चाहिँ म रगतदान दिन गर्छु भनेर पनि आपूर्ति भइराखेको छ, अहिलेको खास आपूर्ति चाहिँ के कसरी भइराखेको छ, यो महिनामा चाहिँ 850 देखि 900 प्रिन्ट रगत आवश्यक परिराखेको छ, यो आपूर्तिको कुरा चाहिँ कसरी भइराखेको छ सर?
3: यो चाहिँ हाम्रो अहिले अब के अरे जुन स्वयंसेवी रोगजात हुन्छ जुन नियमित गर्ने उहाँहरू चाहिँ अब आएर आफ्नो हरेक पिलग्रिमेज गर्ने कुरो त्यो एउटा पाठ उयो त्यो छँदैछ। तर चाहिँ अहिले हामीले त्यो विभिन्न सङ्घ संस्थाहरूले मेन कुरा के हो भने अहिले जस्तो आज पनि एउटा त्रिभुवन नगरदेशीले कार्यक्रम राखेको छ, त्यसै गरेर योभन्दा अगाडि यस्ता कार्यक्रम भइरहेछ। हामीले मेन कुरा के हो भने अब टार्गेट जहाँमा अहिले कलेक्सन गर्न सकिन्छ त्यस्तो ठाउँहरू सङ्घ संस्थाहरूमा स्कुलहरूमा कलेजहरूमा होइन जहाँ हुन्छ त्यस्तो ठाउँमा चाहिँ गएर हामीले चाहिँ कलेक्सन गरेर चाहिँ आपूर्ति गरिरहेको छ। यो जहाँ पनि अब तपाईँ यो दाङ जिल्लामा मात्रै होइन कि हामी दाङ जिल्लाभन्दा बाहिर पनि रोल्पा सल्यान अनि त्यस्तो ठाउँमा गएर पनि कलेक्सन गरेर ल्याएर चाहिँ यहाँ
2: अब यो स्वयंसेवीहरू सक्रिय हुनुभयो भन्ने त एउटा कुरा भयो, तर यसको अलिकति दीर्घकालीन समाधानका लागि हामीले चाहिँ के चाहिँ त्यस्ता रणनीतिहरू अपनाउँदाखेरि रगतको अभावलाई हामी सहजै टार्न सक्छौ अथवा चाहिँ दीर्घकालसम्म यसको चाहिँ समाधान गर्न सक्छौ, यसमा चाहिँ के गर्नुपर्ने कुराहरू देख्नुहुन्छ तपाईँ?
3: अब यसमा केही पनि हामीले अब यस्ता कुराहरूलाई चाहिँ हामीले अब जुन अब 17 वर्ष क्रस गरेको उमेरसम्म जहाँ छ जस्तो कलेजहरूमा अब यसको अवेरनेसका कुराहरू उत्प्रेरणाका कुराहरू चाहिँ हामी गर्नुपर्ने भयो। अब जहाँ जहाँ के अरे 17 वर्ष क्रस गर्ने युवा युवाको जमात छ अनि त्यस्तो ठाउँमा जाने र यो रक्तदान गर्नुपर्छ अनि रक्तदान बारेमा चाहिँ उत्प्रेरणा कार्यक्रममा गर्ने रक्तदान गर्दा हाम्रो यस्तो फाइदा छ हाम्रो रक्तदान चाहिँ नियमित रूपमा हरेक दिन 3 दिन रक्तदान गर्नुपर्छ भनेर चाहिँ यस्तो ठुलो ठुलो अब समूहहरू जहाँ जहाँ हुन्छ त्यस ठाउँमा गएर चाहिँ हामीले यो कुराहरू अवेरनेस कुराहरू चलाउनु चाहिँ अति नै जरुरी छ र यस्तो गर्न सकेन भने भोलिका दिनमा रगतको चाहिँ एकदमै अभाव हुने सम्भावना चाहिँ रहन्छ।
2: अब यो रगत दान गर्ने कुरामा चाहिँ रगत दान एउटा एक खालको पुण्यदान पनि हो, कतिलाई चाहिँ यो रगत चाहिँ दान गर्ने तरिका थाहा हुँदैन कहिले गर्ने कसरी गर्ने, अनि कतिलाई त फेरि चाहिँ यो रगत दान गर्यो भने आफू कमजोर भइन्छ भन्ने पनि छ, त्यसका बारेमा चाहिँ अलिकति प्रश्न पारिदिनुहोस् न।
3: अब रगत हाम्रो अब के छ भने हाम्रो शरीरमा नियमित प्रक्रियाबाट रगत नष्ट हुने कुरा यो चाहिँ अब सबैलाई थाहा नहुनुहुन्छ। जुन हाम्रो शरीरमा सेलहरू हुन्छ जुन आरबिसी डब्लुबिसी प्लेटलेट भन्ने सेलहरू हुन्छ उनी सेलहरूको त्यसको त निश्चित समय हुन्छ, केही समस्या अलि लामो समयसम्म रहने भनेको जुन रातो रक्तकोष छ त्यो 120 दिन हुन्छ, हरेक 120 दिनमा चाहिँ त्यो सेलहरू बन्ने प्रश्नभित्र प्रक्रिया रहन्छ। त्यसैले अब निस्किन्छ हरेक 3-3 महिनामा गरोस् भनेर चाहिँ हामीले उत्प्रेरणा गरिराखेका हुन्छौँ, त्यस कारण नयाँ त्यो जुन नष्ट भएर जाने सेल हो त्यो सेल चाहिँ हाम्रो शरीरभित्र नष्ट भएर र त्यही चिज निकालेर एउटा चाहिँ थैलोमा राखेर बिरामीको जीवनलाई बचाउने काम गर्ने हो। हामी हाम्रो यसमा के छ भने अब धेरै कमजोरी भन्दा पनि हाम्रो पनि फाइदा छ, किनभने हरेक कुरा जस्तो मुटुहरू सक्यो हुन्छ होइन मुटु चाहिँ चलाएमा हुन्छ, हामी 3-3 महिनामा रक्तदान गऱ्यो भने अनि ब्लड सर्कुलेसन राम्रो हुन्छ अनि कोलेस्ट्रोलहरू यस्तो चाहिँ लेभलहरू चाहिँ घट्ने, त्यस कारणले त्यो हाम्रो लागि पनि फाइदा छ। अनि विभिन्न किसिमका जाँचहरू हुन्छ त्यसमा चाहिँ जुन एचआइभी हेपाटाइटिस भन्ने यस्तो सबै जाँचहरू चाहिँ रेगुलर हुन्छ अनि त्यसले गर्दा हामी रक्तदातालाई पनि फाइदा छ। तर हाम्रो मेन के छ भने रगत दिएर फाइदा भन्दा हाम्रो साइकोलोजी जुन हाम्रो सोचाइ छ रगत दिएपछि कमजोरी भइन्छ अनि यस्तो छ भन्ने कुरा चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ उहाँहरूलाई बुझाउनु जरुरी छ, किनभने रगत नियमित प्रक्रिया हामीले दिने चिज हो, हाम्रो शरीरमा त रगत नष्ट यसरी नष्ट भएर जान्छ हामीले हरेक 3-3 महिना रक्तदान गर्नुपर्छ भने यो कुरा चाहिँ हामीले बुझाउन एकदमै जरुरी छ।
2: अब अर्को कुरा चाहिँ कस्तो मान्छेले रगत दान गर्नु हुँदैन, कस्तो मान्छेको रगत चाहिँ चल्दैन?
3: यसमा चाहिँ के छ भन्दा जुन अब हामीले रगत भन्दा बित्तिकै हामीले यस बुझ्नु पऱ्यो कि एउटा मेडिसिनको रूपमा यो पनि औषधि नै हो, तत्कालै आवश्यक परेर रगत चाहिन्छ, त्यस कारणले एकदमै सेफ हुनु पऱ्यो रगत, रक्तदान गर्ने व्यक्ति पनि एकदमै स्वस्थ हुनु पऱ्यो, स्वस्थ व्यक्तिले चाहिँ रक्तदान गर्न सक्छ भने चाहिँ जुन अब अस्वस्थ व्यक्ति हुन्छ जुन नियमित चाहिँ एकदम औषधिहरू सेवन गरिराख्ने मान्छे अनि मुटुको रोग मृगुडा रोग फोक्सो बात यिनी यस्ता प्रकारका रोगहरू भएका मान्छेहरू चाहिँ रक्तदान नगर्नुहोस् भनेर भन्छौँ। र जस्तै भर्खरै टाइफाइड भएको छ अनि महिलाहरूमा चाहिँ के अरे महिनावारी भएको बेलामा त्यो पनि एक हप्तासम्म, त्यस्तै गरेर चाहिँ पेटमा बच्चा छ त्यस्तो अवस्थामा चाहिँ रक्तदान नगर्नुहोस् भनेर चाहिँ हामीले भन्छौँ। जो चाहिँ लामो क्रोनिक अनि त्यसको साथ सबै क्रोनिक रूपमा खाने जो सुगर प्रेसर यस्ता औषधीहरू खाइरहन्छ उहाँहरू चाहिँ रक्तदान नगर्नुहोस्, उहाँहरू चाहिँ रक्तदान गर्नु मिल्दैन।
2: अन्त्यमा आज रक्तदाता दिवसको अवसरमा चाहिँ के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई?
3: यहाँ यो के अरे सबैलाई धन्यवाद दिन चाहन्छु यो विश्व रक्तदाता दिवसको अवसरमा। यो एउटा पर्व रूपमा मात्रै होइन कि यसलाई त हामीले एउटा रक्तदानको कुरा चाहिँ हामीले एक दिनलाई मात्रै गरेर भएन कि यो हरेकले आफूले बुझेको ठाउँमा ठाउँ समाज सबैले चाहिँ हामीले यसमा यो रक्तदान गर्नुपर्छ है भनेर चाहिँ त्यसमा लाग्नु पर्यो। हामी त कस्तो बुझ्छौँ भने जब रगत आवश्यक पर्यो अनि ब्लडिङ आउने ल रगत त यहीँ पाइन्छ ल दिन पर्यो बरु पैसा दिन्छौँ भन्ने त्यस्तो कुराहरू हुन्छ, त्यो होइन। रक्तदान हामीले भरसक आफ्नो परिवारलाई आफ्नै घरभित्रबाट चाहिँ दिने प्रयत्न गरौँ, त्यसले गर्दा जसले पनि त्यो काम गर्यो भने हामी के रगत चाहिँ सर्टेज चाहिँ त्यस्तो हुँदैन र सबैले आफ्नो फ्यामिली मेम्बरबाट नै आफ्नो परिवारलाई चाहिँ रक्तदान गर्यो भने सबैलाई रगतको आपूर्ति हुन्छ, त्यस कारणले सबै यो काममा चाहिँ सरी हुनुपर्छ भन्ने चाहिँ म आवश्यक खान्छु।
2: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद यहाँलाई।
2: उहाँ हुनुहुन्थ्यो रक्त संचार केन्द्र दाङका प्रमुख दिलीप नेउपाले। आज विश्व रक्तदाता दिवस यस विषयमा हामीसँग कुराकानी गर्दै
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-65-268।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98-453-0653।
1: अब अन्य खबर प्रसंग, दाङको घोराहीमा भएको लुम्बिनी प्रदेश स्तरीय पुरूष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन बनेको छ। घोराही उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा भएको प्रतियोगितामा दाङले 4 स्वर्ण, 3 रजत र 1 कास्य पदक सहित समग्र उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा 2 स्वर्ण र 2 कास्य पदक सहित पाल्पा दोस्रो स्थान मा भएको थियो। प्रतियोगितामा बाँके र गुल्मीले समान 1 स्वर्ण र 1 रजत पदक जित्न सफल भएका छन्। रूपन्देहीले 1 स्वर्ण, नलप्रासेले 1 रजत र 1 कास्य, अर्घाखाँसीले 1 रजत पदक जित्न सफल भएको छ। प्रतियोगिता प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश बक्सिङ संघको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दुई दिन कोराहीमा भएको थियो। प्रतियोगिताका विजेता खेलाड़ीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतम, लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरूङले प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका खेलाड़ीहरूको सहभागिता रहेको थियो।
2: नेपालमा लागू औषध दुर्व्यसन भयावह बन्दै गइराखेको छ। सामाजिक समस्याका रूपमा यो विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभर 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन ओसार पसार र कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाण्डौकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुध्रिन सकेको छैन। दुर्व्यसनी बढ़दै जाँदा उनी चोरी, झैझगड़ा र आपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराका कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुरत बढ़दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढ़ेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। लागू औषध फैलिँदै आजको संचार डेस्कबाट यो खबर लिएका छौं।
1: आर्थिक वर्षको 11 महिना सकिदासम्म सल्यानका प्रदेश अन्तर्गत सरकारी कार्यालयहरूको पूँजीगत बजेट खर्च कमजोर देखिएको छ। प्रदेश लेखा एकाई कार्यालय सल्यानका अनुसार जिल्लाका प्रदेश कार्यालयका लागि पूँजीगत तर्फ 1,43,90,49,000 विनियोजन गरिएकोमा हालसम्म 44,13,88,534 मात्र खर्च भएको छ, जुन कुल विनियोजनको 31% हो। त्यसैगरी चालू तर्फ 91,96,96,990 बजेट मध्ये 47,21,33,083 खर्च भएको छ, जुन 52% हो। कुल रूपमा चालू तथा पूँजीगत गरी 2,35,10,45,990 बजेट मध्ये हालसम्म 91,35,21,621 मात्र खर्च भएको प्रदेश लेखा कार्यालयले जनाएको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ।
2: दाङमा जेसीबीले फालेको बालुवामा पुरिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा जेसीबीले फालेको बालुवाले पुरेर गढवा गाउँपालिका 2 का 45 वर्षीय लालमणि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बज्रगुरू कान्छाराम जेबी कन्स्ट्रक्सन प्रालीले सञ्चालन गरेको अलकत्रा बिटुमिन बनाउने प्लान्टमा जेसीबीले फालेको बालुवामा हिजो बिहान यादव पुरिनु भएको थियो। उहाँ पनि सोही प्लान्टमा काम गर्ने मजदूर हुनुहुन्छ। यादवले काम गरिरहेको भन्ने थाहा नपाएर जेसीबी चालकले बालुवा फालेको र त्यसले पुरिँदा गम्भीर घाइते भएका यादवको लमहीमा उपचारका क्रममा मृत्यु भएको हो। आजको संचार डेस्कबाट खबर लिएका छौं। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौं। नमस्कार।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: यो रेडियो नेपालको सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने सरकारको लक्ष्य। चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री शिशिर खनाल आज पेजिङ सानुहुँदै भोलि चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता हुने। इन्धनको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। भारतको केरलामा एकजना व्यक्तिमा निपा भाइरस संक्रमणको पुष्टि। र फिफा विश्वकप फुटबल अन्तर्गत गैरातीका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अङ्क बाँडे।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।
2: अब विस्तारमा। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरूलाई सहजीकरण गर्ने गरी समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टामा पुर्याउने र विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य पनि लिइएको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 900 मेगावाट विद्युत उत्पादनको क्षमता थप गर्ने लक्ष्य राखिएको छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाहरूको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुरूप गर्न र गराउन आग्रह पनि गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसंख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको छ। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफल को भार 25% र प्रभावित क्षेत्रको जनसंख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रूपमा निर्धारण गरिएको छ। प्रभावित क्षेत्रको जनसंख्यामा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्रका रूपमा निर्धारण गरिएको छ। विभागले तय गरेको सूचक अनुसार सबैभन्दा धेरै आयोजना रहेका जिल्लाले बढ़ी र कम आयोजना भएका जिल्लाले कम रोयल्टी पाउने व्यवस्था गरिएको छ। विभागका अनुसार हाल 191 आयोजनाले विद्युत उत्पादन गरिरहेको छ। 264 आयोजनाले विद्युत उत्पादनको अनुमति लिएको छ। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने गरी तयारी अघि बढ़ाइएको सरकारले जनाएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8 अर्ब 71 करोड़ अर्थात 57 मिलियन अमेरिकी डलर बराबरको परियोजना संचालनको तयारी थालिएको वातावरण विभागले जानकारी दिएको छ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजनाले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणका क्रममा आज चीन जाँदै हुनुहुन्छ। चिनिया समकक्षी वाङ यी को निमन्त्रणामा चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल आज बेजिङतर्फ जान लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ यी बीच भोलि द्विपक्षीय भेटवार्ता तय भएको छ। दक्षिणी छिमेकी भारतको भ्रमण सम्पन्न गरी फर्किएको केही दिनमै परराष्ट्र मन्त्री खनाल उत्तरी छिमेकी चीनतर्फ लाग्न थाल्नु भएको हो। परराष्ट्र मन्त्री खनालले भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीका नेताहरू, उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग छुट्टा छुट्टै अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्रे सम्बन्धी अधिकांश आयोजनाहरूको काम अघि बढ़न नसक्दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरीश प्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 मुसेपानी खोला पुल, दोदा देखतभुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्रे सम्बन्धी धेरै आयोजनाहरू प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजनाहरू ठप्प हुने अवस्थामा रहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। त्यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका विभिन्न 9 सड़क आयोजनाको कालोपत्रीको काम पनि रोकिएको छ। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण, मरमत तथा पुननिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीहरूबीच झापाको बिर्तामोडमा संयुक्त समीक्षा बैठक गरिएको छ। नापी विभाग को आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोड़िएका सीमा क्षेत्रमा संचालित फिल्ड कार्यहरूको प्रगति मूल्यांकन गरिएको छ। हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्लो 3 महिनामा गरेको कामको विवरण प्रस्तुत गर्दै मरमत गरिएका तथा पुननिर्माण आवश्यक रहेका स्तम्भहरूबारे द्विपक्षीय जानकारी गराइएको छ। सीमा सम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमांकनको स्पष्टता कायम राख्न तथा सीमा स्तम्भहरूको संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको अधिकारीहरूले जनाएका छन्। सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय र आगामी कार्ययोजनाबारे पनि छलफल भएको नापी विभागले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला, साहित्य, भाषा र संस्कृति राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले संरक्षण र प्रवर्धन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। गोर्खापत्र संस्थानले हिजो आयोजना गरेको मधुपर्क सम्मान हस्तान्तरण कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ़ विकास आवश्यक रहेको बताउनुभयो। पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा विकसित भएको उल्लेख गर्नुहुँदै मन्त्री तिमल सिन्हाले बदलिदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो। गोर्खापत्र संस्थानलाई अझ ओझपूर्ण व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। उहाँले आम संचार माध्यमलाई उपलब्ध गराइँदै आएको लोक कल्याणकारी विज्ञापन नरोकिएको पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भावपन्थी तथा प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मान पत्रसहित 50,000 नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरिने बताउनु भएको छ। विश्व आरोग्य दिवसका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले आगामी 10 वर्षलाई आरोग्य दशकका रूपमा मनाउने गरी तयारी अघि बढ़ाइएको जानकारी दिनुभयो। आरोग्य दशक मनाउन आवश्यक नीति तथा रणनीति निर्माणको प्रक्रिया अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले हिमाल, नदी, वनजंगल र प्राकृतिक वातावरणले यसलाई आध्यात्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गरिरहेको पनि बताउनुभयो। भारतमा नेटवर्किङ व्यवसायमा संलग्न गिरोहबाट थुप्रै नेपाली ठगिने गरेको भेटिएको छ। भारतस्थित नेपाली दूतावास र सीमावर्ती प्रहरी प्रशासन त्यस्ता गलत कामको नियन्त्रणमा लागेको धनगढ़ी संवाददाता जगत साउद बताउँछन्।
4: ठगीमा परेकाहरूले भारत स्थित नेपाली राजदूतावासमा जानकारी दिएपछि रोजगारीको प्रलोभनमा भारत पुर्याइएका कैयौं नेपालीहरू ठगी गिरोहको शिकार बन्ने गरेको तथ्य खुलेको हो। सिप अनुसारको रोजगारी र आकर्षक तलब दिने प्रलोभनमा थुप्रै नेपाली युवा युवतीलाई भारत लैजाने ठगी गिरोहले प्रत्येक नेपालीबाट 2 लाख बढी रकम असुली गरेको देखिन्छ। शुरूवातीमा तालिम दिने गरेको ठगी गिरोहले साताभित्रै रकम जम्मा गर्न लगाउने र त्यसपछि अलपत्र पार्ने गरेको पीड़ित युवाहरूको भनाइ छ।
5: एक हप्ता सकिसकेपछि 2 लाख रुपियाँ लगाउनु, महिनाको 20,860 रुपियाँ तपाईँलाई पर महिना आउँछ सेलरी भन्ने भएर मैले त्यो 2 लाख रुपियाँ बुझाएको।
6: राम साह पैदाली घोडाउडी मैले 2,16,000 दिएँ, पछि त थाहा भइसकेपछि घरै आउँदैन।
7: नेपाली कुल्मी त्यहाँ एक हप्ता ट्रेडिङ सिकाउँछन्, यस्तो भाषाहरू सिकाउँछन्, कम्पनीको त्यो भाषा हो अनि फोन गरेर आइदिन्छन्।
4: रोजगारीको प्रलोभन दिएर भारत पुर्याइएका सयौं नेपाली ठगीमा परेको जानकारी पछि भारत स्थित नेपाली राजदूतावासले पीड़ित नेपालीहरूको उद्धार कार्य थालेको छ। भारतीय प्रहरीको समन्वयमा पीड़ितहरूलाई उद्धार गरी नेपाल फर्काउने गरिएको भारत स्थित नेपाली राजदूतावासका काउन्सिलर एसएसपी प्रकाश मल्ल बताउनुहुन्छ।
8: बसेका होस्टेलहरूबाट घरहरूबाट ल्याएर मानिसहरूलाई गाडीमा राखिन्छ, भारतीय प्रहरीको स्कटमा नेपाल बोर्डरसम्म ल्याइन्छ, त्यसपछि यतापट्टिका प्रहरीले त्यहाँबाट टेक ओभर गरेर जिल्ला परिधानमा बास गर्छ। नेटवर्किङ स्क्यामको मात्र कुरा गर्ने हो भने दुर्पुरमा भएको छ, त्यहाँ 58 जना उद्धार भएका छन्। त्यसपछि कुशीनगरमा जेठ 16 गते 453 जना भएका छन्।
4: भारत पुगेका नेपालीहरूमाथि कुटपिट गर्ने, बन्धक बनाउने, मानसिक तथा शारीरिक यातना दिने र रकम असुली गर्ने खुलेपछि नेपाल प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहको खोजीमा सक्रियता बढ़ाएको देखिन्छ। सीमावर्ती क्षेत्रको भारतीय शहरबाट नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहका 13 जनालाई पक्राउ गरिएको र उनीहरूलाई कैलाली प्रहरीको हिरासतमा राखेर रा कानूनी कार्यवाही अघि बढ़ाइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर राणा।
9: भारतसँग नजिक भएका जिल्लाहरूमा जागिरको प्रलोभनमा र राम्रो कमाईको प्रलोभन दिएर नेपालीहरूलाई बन्धक बनाएर पनि यिनीहरूले राखेर चाहिँ टर्चर दिने, बोल्न दिने देखिएको छ भने अब अहिले 13 जना पक्राउ परिसकेका छन् र यिनीहरूलाई जिल्ला परिषदले कैलाली गरेर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।
4: ठगी गिरोहलाई कानूनी दायरामा ल्याउन र पीड़ित नेपालीहरूको रकम फिर्ताका लागि सरकारवाला निकाय बीच हातेमालो आवश्यक देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढ़ी।
10: नारायणी अस्पतालको
11: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
12: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
12: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
12: एकपटक दङ्गालीबाट किनेर हेर न।
11: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
12: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
14: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
15: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
12: प्रोप्राइटर सोमराज रैदास।
16: सम्पर्क फोन नम्बर 0825367775।
12: सम्पर्क नम्बर 98478-26873।
17: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
18: खाली ठाउँमा दाँत राख्ने,
14: दाँतको जरैदेखि उपचार गर्ने,
18: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
14: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 0825904668, 9829185053।
2: प्रत्याशीलाई मात्र दुई मतले पराजित गर्दै निर्वाचित हुनुभएको हाम्रा समाचारदाताले जनाएका छन्। नेपाल प्रहरीले काभ्रे पलाञ्चोकमा शुक्रबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ। यसअघि शुक्रबार भएको दुर्घटनाका आठैजना मृतकको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। चीनको राजधानी बेजिङमा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पासहित नेपाल र चीनका 50 जना भन्दा बढ़ी सगरमाथा आरोहीहरू सम्मानित हुनुभएको छ। 73 औं सगरमाथा दिवसका अवसरमा बेजिङ स्थित नेपाली दूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेन्चर फेस्टिभलमा आरोहीहरू सम्मानित हुनुभएको नेपाली दूतावासले जानकारी दिएको छ। सोही अवसरमा नेपाल र चीनका पर्यटन उद्यमीहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको दूतावासले जनाएको छ। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको सम्बद्धहरू बताउँछन्। पर्वत संवाददाता राजन पौडेलको यो रिपोर्ट।
16: विद्यार्थीलाई अध्ययनसँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रमप्रति उत्साह बढ़दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ। महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा।
20: बच्चाहरूलाई आफै नै लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा 60-70 दिनमा फलिसक्दो रहेछ। अहिलेसम्म त हाम्रो स्थानीय स्तरमा नै खगत भएको छ। अभिभावकहरू विद्यार्थीहरू धेरै हुनुहुन्छ।
16: विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढ़ाइसकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषा।
20: यसबाट भएको आम्दानी विद्यार्थीकै खातामा राख्ने र त्यो खाताबाट त विद्यार्थी त्यहाँ पढेर जाने बेलामा एकैचोटि बीचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम शुरू गरेका छौँ। हामीले शुरू गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यालयबाट 10 कक्षा पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 कक्षा पढ्ने बेलामा 12 कक्षा पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50-60 हजार पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
16: यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययनसँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढ़ेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्व।
2: केही अन्तर्राष्ट्रिय समाचार। भारतको केरलामा एकजनामा निपा भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। स्थानीय कोझिकोड जिल्लाका एकजना 43 वर्षीय पुरूषमा निपा भाइरस संक्रमण पुष्टि भएको हो। उनलाई स्थानीय कोझिकोड मेडिकल कलेजको शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको छ। केन्द्रीय मेडिकल बोर्डको सिफारिशपछि बिरामीलाई मोनोक्लोनल एन्टीबडीको पहिलो खुराक दिएर उपचार प्रक्रिया अघि बढ़ाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निपा भाइरस संक्रमण पुष्टि भएपछि राष्ट्रिय रोग नियन्त्रण केन्द्रका विज्ञहरू नियन्त्रणका उपायहरूको समीक्षा गर्न कोझिकोड जिल्ला पुगेका छन्। स्वास्थ्य मन्त्री के मुरलीधरनले तिरुवनन्तपुरममा भने निपा भाइरसको थप फैलावट नभएको बताएका छन्। उनले संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्क सूचीमा रहेका व्यक्तिहरूमा गरिएको परीक्षण नेगेटिभ भेटिएको बताएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। निपा भाइरस चमेरो र सुंगुर जस्ता जनावरबाट मानिसमा सर्ने एक उच्च घातक र संक्रामक रोग हो। यसको मृत्युदर 40% मापन गरिएको छ। यो भाइरसको हालसम्म कुनै पनि प्रभावकारी खोप वा निश्चित उपचार भने पत्ता लागिसकेको छैन। संयुक्त राज्य अमेरिका र इरानले मध्य पूर्वको युद्ध अन्त गर्न गरिरहेको प्रयास सकारात्मक दिशामा अघि बढ़ेको र केही घण्टाभित्रै सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता मुलुक पाकिस्तानले जनाएको छ। विश्व अर्थतन्त्रलाई तहस नहस पारेको महीनौ लामो युद्धमा हर्मुज जलडमरूमा नयाँ झडपका बावजूद पनि द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि गरिएको सम्झौताको प्रयासलाई अन्तिम चरणमा पुर्याएको दावी गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले धेरै विषयहरूमा सहमति जुटिसकेको र स्थायी शान्तिका लागि अब सम्झौता नजिक पुगेको बताउनु भएको छ।
0: मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
21: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
22: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
22: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
23: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
24: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
25: सम्पर्क फोन नम्बर 0825902222।
0: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
26: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
27: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
26: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
28: शुद्ध महका लागि कहाँ जाने त?
29: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
28: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
30: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
31: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
30: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
32: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उग्र लौ खबर सुने।
33: सक्कु जे लौ खबर सुने।
32: 300 सैया के संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म।
33: आप बेराम पर्ले से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना।
32: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
33: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेर के बा।
32: ओपीडी सेवा, भर्ना सेवा,
33: सक्कु मेरक ऑपरेशन सेवा,
32: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
33: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
32: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग। संपर्क फोन नंबर 97090 65225,
33: 0825 91 101,
32: 591 102,
33: 0825 91 103,
32: 591 104 ओ 591 105।
34: सीता के भो तिमीलाई, गुम्सेर बसी छौ
35: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
34: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
35: ए ठिकै छ, म जानका धेरै गाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी हितचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
4: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
6: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
6: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
6: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
6: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
6: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
6: सम्पर्क फोन नम्बर 082560204,
4: सम्पर्क मोबाइल नम्बर 98578306072 र 98699064848।
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 98578446722, 98578335060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दाङ।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेट्रेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9841017009, 9841017009।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, ठमेल, काठमाडौँ, नेपाल।
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
11: उपचार हुने रोगहरू:
10: पाइल्स, फिस्तुला, दिसा गर्दा रक्त आउने, पोल्ने, दुख्ने, कब्जियत,
11: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
10: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
11: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
10: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
11: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
10: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।

0: ഞാൻ ഇതാ ദുഃഖം ഓർമ്മയോ.
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अस्ति भर्खर त औषधि गरेको, बिचको उन्निस भएको होइन.
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ. म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदान.
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-67-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर. हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट.
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्.
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौ. स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ.
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546.

0: थरू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन भाइला,
3: लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
6: भर्ना खुल्यो।
5: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: कार्यक्रमहरू:
5: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
7: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ,
8: फोन नम्बर 0825625601, 9858335990, 9858331684, 9852123228
5: र 9858737255।
9: मध्य पश्चिम चाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाउ नाराका साथ दाङ सहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचको दृष्टिले अझै ठूलो असमानता कायम छ। डब्ल्यूएचओले संकलन गरेको 132 देशको तथ्याङ्क अनुसार सन् 2013 देखि 2023 सम्म विश्वभर रगत संकलन करिब 19% वृद्धि भएको छ। सन् 2023 मा प्राप्त अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाताबाट आएको छ। यसैबीच दाङमा त्रिभुवननगर यसैबीच घुराहीमा त्रिभुवननगर जेसिसले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ। नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याको रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला 4 दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन ओसार पसार र कारोबार विस्तारै गाउँमा समेत फैलन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। सुधार केन्द्र उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ़दै जाँदा चोरी झैझगडा र अपराधी गतिविधिमा संलग्न हुन थालेका छन्। दाङकी एक महिलाले किशोरावस्थामै कुलतमा फँसेका छोराका कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनु भएको छ। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेद्वारले स्पष्ट बहुमत प्राप्त नगरेपछि फेरि मतदान हुने भएको छ। सभापति पदका लागि 6 जना बीच प्रतिस्पर्धा भएको र कसैले पनि स्पष्ट मत प्राप्त गर्न नगरेकाले धेरै मत ल्याउने 2 जना बीच पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभएको छ। सभापति पदका लागि 6 जना बीच भएको प्रतिस्पर्धामा रूपन्देहीका मंजु भूषालले 71, बाँकेका डाक्टर राजकुमार सुविदीले 80, रूपन्देहीका मधु प्रसाद अरियालले 19, रूपन्देहीका शालिकराम घिमिरेले 179, अर्घाखाँसीका गोपाल घिमिरेले 87 र रूपन्देहीका गणेश पौडेलले 84 मत प्राप्त गर्नुभएको छ। धेरै मत प्राप्त गर्ने अर्घाखाँसीका गोपाल घिमिरे र रूपन्देहीका शालिकराम घिमिरे बीच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभएको छ। मतदान आज बिहान 10 बजेपछि हुने भएको छ। हिजो साँझ सम्पन्न मतदानमा जम्मा 552 मत खसेको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचन जिते र सरकार बनाए पनि पार्टी बन्न अझै बाँकी रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अधिवेशनको दाङमा हिजो उद्घाटन गर्दै महामन्त्री शाहले अबको पार्टी महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने र पार्टी तथा देश प्रगतिको दिशामा अघि बढ़ने बताउनुभयो। महामन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेर सरकार निर्माण गरे पनि अझै सशक्त पार्टी निर्माणमा हुन नसकेको भन्दै आगामी महाधिवेशनले पार्टीको सक्षम नेतृत्व चयन गर्ने बताउनु भएको हो। कार्यक्रममा महासह महामन्त्री तथा दाङ क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद विपिन कुमार आचार्यले नेतृत्वका लागि होडबाजी गर्ने तर पार्टीलाई हाँक्न नसके नेतृत्वबाट फिर्ता हुनुपर्ने कुरालाई समेत ख्याल गरी अग्रसर हुन पनि आग्रह गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नेतृत्व लिन होडबाजी चलेको भन्दै केही धैर्य गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस
नेकपा एमाले लगायतका पार्टीमा लागेकाहरू 20-25 वर्षसम्म लागेर पदको आकांक्षा नगरी धैर्य गरेको उदाहरण दिँदै पार्टीमा प्रवेश गरे लगत्तै पदको आशा राख्नु गलत भएको टिप्पणी गर्नुभएको थियो। गढवा गाउँपालिकाको कार्यालय र संजीवनी टिचिङ हस्पिटल प्रालीको राही दाङको संयुक्त आयोजनामा गढवा गाउँपालिका वडा नम्बर 3 निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको परीक्षण, स्वास्थ्य परामर्श, औषधि वितरण, एक्सरे तथा प्रयोगशाला परीक्षण लगायतका सेवा निशुल्क रूपमा प्रदान गरिएको थियो। शिविरमा मेडिसिन तर्फ 162 जना, अर्थोपेडिक तर्फ 176 जना, स्त्री तथा प्रसूति रोग तर्फ 30 जना, बाल रोग तर्फ 54 जना, नाक कान घाँटी तर्फ 28 जना र शल्यक्रिया तर्फ 69 जना गरी 519 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। त्यसैगरी शिविरमा 123 जनाको एक्सरे तथा 90 जनाको प्रयोगशाला ल्याब परीक्षण समेत निशुल्क रूपमा गरिएको थियो। आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकहरूलाई शिविरले प्रत्यक्ष लाभ पुर्याएको गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण शर्मा पोखरीले बताउनुभयो। शिविर मार्फत विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको र यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभएको छ। रोल्पाका उच्च पहाड़ी खर्कहरू यतिबेला भेड़ाका बथानले सेतामे भएर ढाकिएका छन्। परम्परागत रूपमा गरिँदै आएको भेड़ा पालन अहिले स्थानीयको आमदानी राम्रो स्रोत बनेको छ। भेड़ा पालनबाट राम्रो आमदानी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्केकाहरू समेत यसमै लागेका छन्। रोल्पा सुनसहरी गाउँपालिका एक सेरमका चेतमान रोका छेत्री बाल्यकालदेखि भेड़ा चराउँदै हुर्कनु भएको, अहिले पनि यसैमा रमाइरहनु भएको छ। उहाँले 150 भन्दा बढ़ी भेड़ा पाल्नु भएको छ। बिहानदेखि साँझसम्म भेड़ाको हेरचाह चरण क्षेत्र व्यवस्थापनमा उहाँको दिन बित्ने गरेको छ। सुनसहरी गाउँपालिका 2 भित्री गाउँका जंगबहादुर घरती मगर पनि 13 वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्की भेड़ा पालन गरिरहनु भएको छ। उहाँको गोठमा अहिले 300 भन्दा बढ़ी भेड़ा छन्। विदेशको कमाई भन्दा आफ्नै गाउँमा भेड़ा पालनबाट राम्रो आमदानी हुने उहाँले बताउनुभयो। किसानहरूले भेड़ाको मासु, ऊन तथा घिउ बिक्रीबाट राम्रो आमदानी गर्दै आएका छन्। एक सिजनमै 2-2.5 लाख रूपियाँसम्म आमदानी गर्दै आएका छन्। भेड़ाबाट उत्पादित वस्तुहरू दाङ, बुटोल, पोखरा, काठमाण्डु लगायतका शहरमा पुग्ने गरेका छन्। अवस्त बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा,
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना,
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
4: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
6: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
6: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने, कपाल झर्ने,
6: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
6: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
6: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम दुखेमा,
6: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
6: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
6: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
6: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
6: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
6: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825-91-670,
6: मोबाइल नम्बर 98578 43 123 123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी।

0: माया नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट माया नेट अब सबै कनेक्टेड
1: हामी जन्मजात नै सिकारी हौ सिकारी
2: पुरै दैलेख मलाई चाहियो
3: पीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाकवाका वाशिङटन डीसी जस डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
8: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री लिन आउँदैछु
7: लाली बजार र मिज्यू
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
10: के टेन्सन लिएर
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज
13: सोच्नु बाध्य गराउनुपर्छ हाम्रो के भने बाबाआमाले त डक्टरै बन्नुपर्छ त इन्जिनियरै बन्नुपर्छ भन्ने डिक्टेट गर्ने चलन छ त्यो डिक्टेट गर्ने एउटा प्रब्लम हो अर्को प्रब्लम चाहिँ प्रोफेसरहरूले पनि टिचरहरूले पनि धेरै यो मान्छे यतातिर गयो भने राम्रो हुन सक्छ त्यहीचोटि ट्रायल गरेर हेर्ने हो कि भन्ने त्यो हामीसँग रिसर्च गर्ने कुरै छैन शिक्षकहरूले चाहिँ म पढाउने हो यति एउटा पिरियड पढाउँछु सिध्यो त्यो त्यसले पुग्दैन विद्यार्थीहरू एक एकलाई हेर्नुपर्छ याद गर्नुपर्छ यो मान्छेलाई कता इन्ट्रेस्ट बढी छ भनेर उसलाई पनि मौका दिनुपर्छ कि तेरो इन्ट्रेस्ट के हो एकचोटि विचार गर्छ भनेर एक किसिमको इन्टरेक्सन गर्नुपर्छ कि इन्डिभिजुअली त्यो त्यो त्यसरी गर्न पाइयो भने चाहिँ उसको इन्ट्रेस्ट र उसले पढेको मिल्यो अनि जाहिर पनि त्यस्तै भयो भने त्यो प्यासन हुन्छ त्यो प्यासन भइसकेपछि तपाईँले कसैबाट सिक्नु पर्दैन आफै सिक्नुहुन्छ
14: सबैभन्दा ठुलो कुरो चाहिँ उसको रुचि अनुसारको
13: रुचि
14: अनुसार
13: जोड्नु पर्यो एक्सपोजर नभए उनीहरू रुचिमा फेरि त्यहाँ अर्को क्वेसन आउँछ एक्सपोजर चाहिँ दिनुपर्छ बच्चाहरूलाई ए यस्तो पनि छ यस्तो पनि छ है यस्तो पनि छ यस्तो पनि छ भनेर कहाँ के गरेर लगेर हुन्छ कि देखाएर हुन्छ कि
14: पहुँच चाहिँ पुर्याउनु पर्यो उसलाई होइन त्यो ठाउँ देखाउनु पर्यो
13: होइन
14: एक्सपोज भनेको तपाईँले भन्न खोज्नु भएको उसलाई त्यहाँ यो छ यो कुरो छ भन्ने कुरो उसलाई थाहा दिने वातावरण चाहिँ
13: चाहियो
14: हुनै पर्यो त्यो बनाउनु चाहिँ अभिभावकले
13: अभिभावक र टिचरहरूले पनि गर्नु पर्यो त्यो हामी कहाँ पढाउने मात्रै हो भन्ने होइन क्या त्यो बच्चाको भविष्य उज्यालो कसरी बनाउने त्यो बच्चाको अनि अर्को बच्चाको अनि अर्को बच्चाको त्यसरी हेर्नुपर्ने हुन्छ इन्डिभिजुअल लेभलमा गएर टिचरहरूले पनि हेर्नुपर्ने हुन्छ त्यो त्यो लेभलमा चाहिँ हाम्रो शिक्षा पुगेको छैन
14: हजुर कृष्ण केसीज्यू आज हामी तपाईँसँग तपाईँको व्यक्तिगत अनुभव र यो युवालाई अलिकति प्रेरणा शिक्षामा सिपमा रोजगारीमा कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँ लामो समयदेखि एउटा तनहुमा जन्मेर एउटा साधारण शिक्षकबाट काम शुरू गरेर विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत तपाईँ काम गरिसक्नु भएको अनुभव छ। अहिले काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई सिकाउने काम गर्नुहुन्छ। नेपाल कहिले कहीँ आउनुहुन्छ, धेरैजसो विदेश बस्नुहुन्छ होइन त? अहिले काठमाडौँ आएको बेला तपाईँलाई मौका बसेर हामीले तपाईँको अनुभव हुन्छ धेरैलाई काम लाग्छ भनेर आज कुरा गरिरहेका छौँ। तपाईँले अलिकति यो शिक्षा र सिप चाहिँ किन यो शिक्षा विद्यार्थी युवाहरूलाई आवश्यक छ भन्ने कुरा अलिकति गर्नुभयो। यो दुर्गम क्षेत्रका वा आर्थिक रूपमा कमजोर युवाहरू चाहिँ गुणस्तरीय शिक्षाबाट वञ्चित छन्। शिक्षामा समानता ल्याउन राज्य र प्राविधिक क्षेत्रले के गर्नु पर्थ्यो, के गर्न सकेन?
13: अब जस्तै के भइदियो भने त्यो क्लास सिस्टम भइदियो भने पढ्नेमा पनि अब अहिले बोर्डिङ स्कुल छन् त्यहाँ धेरै पैसा तिर्नुपर्छ अनि त्यहाँ पढ्यो भने अब क्वालिटी राम्रो हुन्छ भन्ने बाबुआमाको विचार छ। एक हिसाबले त्यो चाहिँ हो तर अर्को हिसाबले चाहिँ होइन, किनभनेदेखि त्यहाँ त्यो पढ्ने मात्रै सिकाउँछ, फेरि त्यो लाइफ बाँच्ने त्यो लाइफ चलाउने सिपहरू चाहिँ कम सिकाउँछ त्यस्तो स्कुलहरू प्राइभेट स्कुलहरूमा पढ्न चाहिँ एकदमै राम्रो त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटाकेटी, तर सामाजिक रूपमा अनि विभिन्न विभिन्न विभिन्न क्षेत्रमा चाहिँ मलाई चाहिँ पुग्दैन जस्तो लाग्छ मेरो चाहिँ विचारमा। आई होप आई एम रङ।
14: के चाहिँ गर्नुपर्छ तपाईँको लागि चाहिँ? तपाईँ अब विभिन्न संघ संस्था अन्तर्राष्ट्रिय क्षेत्र नि हेरिरहनु भएको हुनाले त्यहाँ पनि काम गर्नु भएको, के गर्नुपर्छ नेपालले चाहिँ शिक्षामा समानताको लागि चाहिँ के गर्न आवश्यक छ?
13: यो अब अहिले चाहिँ बालन सरकारले चाहिँ अलिकति थाले जस्तो लाग्छ मलाई, जुन चाहिँ त्यो प्राइभेटतिर भन्दा गभर्मेन्टको गभर्मेन्टले पढाएको विद्यार्थीलाई प्रायोरिटी दिइरहेछ। अहिले मैले त्यो केटाहरू चाहिँ 12 क्लासमा भर्ना हुनलाई के अरे 11 क्लासमा भर्ना हुनलाई मैले त्यो देखिरहेँ, मलाई असाध्यै खुसी लाग्यो। गभर्मेन्ट स्कुलहरू अब त्यो गाउँ गाउँमा गभर्मेन्ट स्कुल छन् त्यहाँ टिचर पनि पाइँदैनन्, उहाँ अनि पाको टिचरहरू पनि धेरै समय बस्दिनन्, मेरै पालामा त बिजोकै थियो, एउटा सब्जेक्टमा त त्यो कहिले पनि टिचर पाइँदैन थियो, अनि बाबुआमाले खोजेर लिएर आएर के अरे अभिभावकहरूले खोजेर लिएर आउनु पर्थ्यो, दुई तिन महिना लाग्थ्यो मास्टर खोजेर लिएर राख्न आदि इत्यादि थियो। अहिले पनि दुर्गम त जाँदैनन् दुर्गम, अनि त्यसले गर्दाखेरि एजुकेसन पहिला मा टिचरै पाउन सकिन्न, एजुकेसन क्वालिटी छैन, जुन यो इमर्जेन्सी एजुकेसनमा क्लस्टर सिस्टम छ कि पैसाले त पुग्दैन, त्यो जे पनि भन्न सजिलो हुन्छ पैसाले पुर्याउन त गाह्रो हुन्छ नि त सरकारलाई त, त्यो बेलामा त्यो जुन पहिला एउटा सिस्टम थियो यहाँ आजभोलि के छ छैन मलाई, त्यो क्लस्टर सिस्टम भन्ने छ, त्यो क्लस्टर सिस्टममा चाहिँ पाँच सातवटा आठवटा स्कुलहरूलाई क्लस्टर बनायो, त्यो त्यसमा चाहिँ एउटा स्कुल चाहिँ भरिपूर्ण सुविधा दियो, त्यो सुविधा चाहिँ फेरि सबै त्यो क्लस्टरको स्कुलले बाँध्नुपर्ने, छलफल गरेर प्लान गर्नुपर्ने, अनि त्यही अनुसार त्यो इक्विपमेन्ट लाने सिकाउने क्रममा त्यो त्यसरी गर्ने चलन थियो कि हाम्रो पालामा, मतलब म टिचर हुँदाखेरि म पछि गएर
14: हजुर
13: त्यो देखाएको थिएँ, त्यो त्यस्तो राम्रो थियो। अब त्यो चाहिँ सिस्टम मैले गएँ जस्तो छ। अब एजुकेसनमा चाहिँ नि हाम्रो प्रधानमन्त्री
14: बाबुराम भट्टराई
13: उसले चाहिँ राम्रो पैसा राखेको थियो कि
14: पहिलाको
13: बजेटमा धेरै पर्सेन्टेज थियो पैसा, मलाई त लाग्छ 30% अराउन्ड के थियो कि एजुकेसनमा, त्यो ऊ कति राम्रो गर्यो भन्ने विचार गरेको थिएँ मैले, त्यो के भयो प्र्याक्टिकल्ली चाहिँ इम्प्लिमेन्टेसन भयो भनेर थाहा भएन मलाई। त्यसरी अब त्यो शिक्षा क्षेत्रमा पैसा चाहिँ बढाउनु पर्छ, अनि टिचरहरू चाहिँ क्वालिफाइड हुनुपर्छ, एकदमै धेरै त्यो विचार गर्नुपर्ने हुन्छ। टिचरहरू पढाउने मात्रै होइन कि बच्चाको भविष्यलाई हेरिदिने मान्छे हो, बच्चाको भविष्यको कोर दिने मान्छे हो, त्यो कोर दिने मान्छे बाबुआमा त थाहा हुँदैन त्यो रहेछ, गाउँतिर त बाबुआ चाहिँ पढ भन्ने मात्रै हो, त्यहाँभन्दा बढी अब उनीहरूले आफैले पढाइ हुँदैन थियो। आज
14: अहिले त पढाइ पनि धेरै छ, तर अहिले पनि कतिपय अशिक्षितहरूलाई अब हुनुहुन्छ अभिभावक, उहाँहरूलाई चाहिँ पढ मात्रै भन्ने थाहा छ, कसरी पढ्ने होइन त्यो कुरो चाहिँ सिकाउने काम चाहिँ फेरि शिक्षक हो। तपाईँले भने शिक्षकको काम जागिर खाने मात्रै होइन, बच्चाको भविष्य बुझेर त्यसै अनुसारको चाहिँ काम गर्ने काम पनि शिक्षक हो।
13: हजुर, लङ टर्म सोचिदिने र त फेरि इन्करेज गर्नुपर्ने हुनसक्छ, त यसमा चाहिँ त असाध्यै राम्रो गरिरहेछस् कि यही बाटो लाग्ने हो भन्ने होइन, अनि त चाहिँ यो गरिस भने यो हुनसक्छ, यो गरिस भने यो हुनसक्छस् भनेर त्यस्तो कुराहरू पनि पहिले भन्ने। जस्तै अहिलेको अर्थमन्त्रीलाई चाहिँ एकजना टिचरले भन्नुभएको थियो कि यो इन्जिनियर डक्टर भएपछि थोरै मान्छेले सेवा गर्छस्, यो चाहिँ नि इकोनोमिक्स पढिस भने तैँले राम्रो गर्छस्, त्यति बेला देशको एउटा ठुलो देशकै तैँले भविष्य कोर्न सक्छस्, भविष्य उज्यालो बनाउन सक्छस् भनेर भनेको थियो भन्ने सुन्थेँ कि, त्यस्तै त्यस्तै टिचर हुनुपर्छ कि हजुरको सल्लाह दिने आइडियाहरू दिने एक्सपोजर गर्ने त्यो क्लासमा पढाउने त सानो भाग हो कि एजुकेसनमा अरू एक्स्ट्रा करिकुलर एक्टिभिटी सिकाउने
14: भनेपछि हाम्रो समस्या त शिक्षकलाई नै त्यो कसरी पढाउने भन्ने त्यो पूर्ण ज्ञान अथवा त्यो खालको क्षमता अभिवृद्धि गर्ने नै खाँचो पर्छ
13: त्यो क्षमता छैन किनभने उहाँलाई तालिम पनि दिएको छैन कसरी गर्नुपर्छ पनि
14: अब तालिम त पढाइ नै शिक्षा पढ्दाखेरि नै तालिम ल्याउनै हुन्छ होइन विद्यार्थी केन्द्रित चाहिँ शिक्षण कसरी गर्ने भन्ने कुरो त उहाँहरूले पढाएर आउनुहुन्छ तर अझै त्यो विद्यार्थीको भविष्यलाई उसको क्षमता अनुसार कसरी चाहिँ सिकाउने भन्ने कुरो चाहिँ पढाउने सिकाउने र उसलाई बाटो देखाउने
13: हजुर
14: भन्ने कुरामा चाहिँ अझै अपूर्ण हुनुहुन्छ
13: अपूर्ण
14: त्योतर्फ चाहिँ राज्यले ध्यान दिनुपर्छ कार्यक्रम बदलिदो नेपालमा आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा कुराकानी गरिरहेका छौं अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती दम निमोनिया खोकी छेरो
15: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
16: मधुमेह सुगर मृगौला रोग पिसाब
15: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
16: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
15: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
15: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
16: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
15: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
16: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
18: हेलो पिङ्की
19: बोल दिन
18: एलईडी टिभी किन्न नजाने
19: जान्न
18: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन
19: जान्न
18: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
19: जान्न
18: किन
19: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
18: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
19: पाइने भएर त जान लाग्यो नि
18: हो र कहाँ
19: भन्दिन के
18: साथै भन्दिनौ
19: आई लभ यु पिङ्कुली भनेको
18: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
19: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
18: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
20: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
19: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
18: फोन नम्बर
19: 082-562-452
18: 082-562-452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
21: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: अध्यापन गराइरहनु भएका कृष्ण केसीसँग कुरा गरिरहेका छौँ। कृष्ण केसीज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग युवामा अलिकति यो शिक्षा, सिप, रोजगारी र उद्यमशीलताको महत्वको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अलिकति हामीले शिक्षाको कुरा अलि अगाडि तपाईँले शिक्षामा जसरी लगानी हुनुपर्ने हो, राज्यको, व्यक्तिको, संघ संस्थाको, त्यो अनुसार अझै हुन सकेका छैन, त्यसलाई चाहिँ बढाउनु पर्ने खाँचो छ भन्नुभयो। अलिकति यो सिपको कुरा गर्दाखेरि र रोजगारी, यो सिप र रोजगारीलाई सँगै जोडौँ न। तपाईँले भनिहाल्नुभयो हाम्रोमा यो सिप र रोजगारीमूलक शिक्षा केही कलेजहरूले त सुरु गरेका छन्, अझै पनि त्यो पर्याप्त भइसकेको छैन, होइन? र अब तपाईँको सुझाव चाहिँ नि यो सिप र रोजगारीलाई केन्द्रित गरेर शिक्षामा त्यो अनुसारको योजना कसरी बनाउने?
2: त्यही हो हजुर, पहिले त यो एक हिसाबको सरकारले चाहिँ ऊ गरिदिनु पर्ने हुनसक्छ, रिसर्च गरिदिनु पर्ने हुनसक्छ। कस्तो कस्तो सिप चाहिँ हाम्रो देशलाई आवश्यक छ, कस्तो कस्तो सिपले चाहिँ जागिर पनि पाउन सक्छ भन्ने खाले एउटा रिसर्च गर्नुपर्ने हुन्छ। त्यो हरेक ओभर टाइम चेन्ज भइरहेको छ अहिलेको त्यो सिपहरू, कहिले केमा कहिले केमा। जस्तै मैले उसमा क्यानाडामा चाहिँ दरखास्त दिँदाखेरिमा याद गरेका थिएँ, सोसियल सर्भिस गर्ने मान्छेहरूको लागि चाहिँ बढी पोइन्ट दिएको थियो कि, त्यो भने सोसियल सर्भिस पार्टमा चाहिँ कमजोरी छ त्यहाँ भन्ने बुझिन्छ, त्यसमा मान्छे बढी चाहियो भने बुझिन्छ। भने जस्तै हाम्रो सरकारले पनि के त कुन चाहिँ सिप भयो भने कसरी चाहिँ उनीहरूलाई फाइदा पनि हुन्छ, सिप शिक्षण पनि त्यही बेला पढ्दा पढ्दै के त्यो त्यो खाले चाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ अहिलेको सरकारले। अनि त्यो चाहिँ कमसे कम 5-10 वर्षभित्र फेरि रिसर्च गरिरहनु पर्छ, किनभने आवश्यकताहरू चेन्ज हुन्छन्, सिपहरू निसिपका आवश्यकताहरू पनि चेन्ज हुन्छन्, अनि त्यसलाई ध्यान दिएर प्रड्युस गर्नुपर्छ विद्यार्थीहरू। त्यो त्यो त्यसरी लानुपर्ने हुन्छ, त्यो अलिकति प्लानिङ नै राम्रो गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला चाहिँ।
1: हजुर, अब आज पनि दैनिक हजारौं युवाहरू चाहिँ रोजगारी र उच्च शिक्षाका लागि विदेशी नै डरको छ, यसलाई चाहिँ अब ब्रेन ड्रेन भनिन्छ, होइन? अब यो ब्रेन ड्रेन रोक्न वा विदेशीका युवाको ज्ञानलाई नेपालमा ब्रेन ग्रेन, होइन, ब्रेन गेन, त्यसलाई ल्याउने त्यो कसरी बदल्न सकिन्छ, तपाईँको सुझाव के छ यसमा चाहिँ?
2: हजुर, एजुकेसनको क्वालिटी र अलिकति मूल्यमा अलिकति सजिलो भयो विद्यार्थीहरूलाई भने अलिक कम गरिदिएको खण्डमा नेपाली विद्यार्थीहरू विदेश जाँदैन थिए। विदेश जानुको दुईटा अर्थ छ, पहिलो त अब हाम्रो राजनीति पनि अलिकति बलियो
1: स्थिर हुन नसकेको, अझै पनि अन्योल भएको,
2: अझै पनि अन्योलको सिचुएसन छ, त्यसले गर्दाखेरिमा बाहिर जानु चाहिँ अनौठो लागेन मलाई। अनि मलाई त एउटा टाइममा यस्तो चिन्ता लागेको थियो, कतै नेपालका कोही पनि नबस्ने कि विद्यार्थीहरू, सबै युनिभर्सिटी कलेजहरू बन्द हुन त हुँदैनन् भन्ने त्यो पनि मलाई फिल भएको थियो कि, हुन त उनीहरूले राम्रो पढ्न भनेर जान्छन्, उनीहरू चाहिँ पढेर फर्किदिए भनेदेखि त हुन्छ, तर वेस्टर्न कन्ट्रीमा पढ्न गइसकेका विद्यार्थीहरू त्यहाँको चाहिँ सुविधा भोगी भइसकेपछि मान्छेहरूलाई चाहिँ फर्कन गाह्रो हुन्छ इन जेनरल। सबै त होइन, अब धेरै त उतै बस्छन्, थोरै चाहिँ फर्कन्छन्। अहिलेसम्म मैले देखेको ट्रेन्ड चाहिँ त्यो छ पढ्न जानेहरूमा चाहिँ। अब सिप चाहिँ अब हाम्रोमा यो जस्तै हामी सिप चाहिने किसिमको इन्डस्ट्रीहरू त्यो धेरै खोल्न सकियो खण्डमा, इन्डस्ट्रियलाइज कन्ट्री हुन थाल्यो भने चाहिँ बल्ल मान्छेहरू बाहिर पनि जान्नन्, विदेशमा जाने खाना भन्ने पनि जाँदैन। कस्तो हुन्छ भने मलाई गजब लागेको एउटा उसमा इराकमा धेरै विद्यार्थीहरू के अरे मान्छे फेला परे, युएनमा मसँगै काम गर्थे युनिसेफमा, तिनीहरू त जागिर छोड्ने भने के हो किन छोड्ने भने हाम्रो देशमै पाउँछ यस्तो जागिर त, अब यो लेभलको पैसा त अनि परिवारसम्म बस्न पाइन्छ किन छोड्नु भनेर, यो किन नजाने
1: किन नजाने
2: गाउँ भनेर उनीहरू चाहिँ छोडेर आए। अनि म इराकमा काम गर्न पनि पुगेँ, फेरि मैले पुग्दाखेरि दुई चारजना साथीहरू भेटेँ, के गर्दैछ भने हामी त जागिर साइ छोडेर आयौँ नि युएनमा, ए यसमा गर्दैछौँ भनेर त्यो कम्पनीहरूलाई देखाउँथ्यो कि यो कम्पनी काम गर्छु भने, उनीहरूको सिप अनुसार पनि त्यो मिल्छ, पैसा पनि त्यो युएनले दिएको भन्दा पनि बढी दिएर छ, इराकको कुरो यो, त्यो त्यो त्यो त्यो लेभल गर्नुपर्ने हुन्छ फर्काउनको लागि चाहिँ, क्वालिटी अफ एजुकेसन राम्रो गर्ने त्यो चाहिँ।
1: अब तपाईँको अनुभवमा चाहिँ तपाईँ धेरै लामो समयदेखि यो क्षेत्रमा कार्यरत हुनु

0: असाध्यै राम्रो छ क्या त्यो अर्थमा। अनि हामी नेपालीहरू लेबरिस्टम जुन देशमा गए पनि मैले थुप्रै नेपालीहरू दुःख गरेको माथि माथि पुगेको देख्छु। म त एउटा सानो सानो जब खाने मान्छे हो, ठुलो मान्छे होइन, तर म भन्दा अग्रजहरू यति राम्रो। तपाईँ कुल गौतमलाई हेर्नुहोस् न, एउटा इक्जाम्पल हो कि हाम्रो चाहिँ अब हाम्रो अहिले मेम्बर पार्लियामेन्ट मेम्बर हुनुभएको छ नि डाक्टर के अरे इन्डस्ट्री के किताब बेच्ने कि
1: महावीर
0: पिङ
1: हजुर
0: उहाँ छ नि, मैले कुल गरेको थिएँ। यस्तै यस्तै मान्छेहरू जस्तै आँखाको हुनुहुन्छ नि
1: सन्तुकृत हजुर,
0: यस्तो यस्तो यस्तो राम्रो मान्छेहरू छन्, उनीहरूले त देशको लागि केही गरौँ भन्छन्। त्यस्तै मान्छे दुई चार सय भइदियो भनेदेखि नेपाल त बन्छ नि, बन्छ। अब अहिलेको विद्यार्थी, अहिलेको नयाँ जेनेरेसन चाहिँ लुटिहालौँ, खाइहालौँ, बिहान गरिहालौँ भन्ने छैनन्।
1: एकदम
0: हामी हाम्रो पालामा नपुगेर हो के हो, हाम्रो पालामा हामी त्यस्ता थियौँ। त्यो भावनाले बन्छ, बन्न चाहिँ बन, नेपाल बन्छ। तर अब मलाई अर्को एउटा लाग्यो चाहिँ, जस्तै एनआरएन भन्छ नि, एनआरएन
1: गैर आवासीय नेपाली,
0: हजुर गैर आवासीय नेपालीलाई फर्काउन सक्ने हो, रिटायरमेन्ट लिएकालाई फर्काउन सक्ने पनि पैसा थुप्रो आउँछ। रिटायरमेन्ट भनेको उसले पैसा कमाइसकेका हुन्छ, उसलाई यहाँ आनन्दले बस्छु म भनेर आफ्नै देशमा आफ्नै बाबुआमा अथवा छ दाजुभाइहरूको आडमै बस्छु भनेर आउँछ, उसले पैसा प्रशस्त खर्च गर्छ, देशलाई त फाइदा हुन्छ नि त। त्यो एउटा गर्नुपर्छ, हाम्रो सरकारले अब गर्नु कोसिस गरेको थियो अहिले यहाँ, अनि यो ल बनाउने हिसाबमा छलफल अन्त गइरहेछ। अब एकैचोटि ढोको खोले अर्कैचोटि बन्द गरिरहेछ, त्यो छलफल चाहिँ
1: यो तपाईँले आशा गर्नुभएको छ, आशा गरौँ त्यो अवस्था छिटै आउँछ नेपालमा,
0: आउँछ कहिले आउँछ चाहिँ थाहा छैन मलाई,
1: तर आउँछ भन्नेमा चाहिँ ढुक्क हुँदा हुन्छ।
0: म त ढुक्क छु
1: हजुर हजुर। कृष्ण केसीज्यू, तपाईँ आफैले पनि अन्तर्राष्ट्रिय सहायता र सुशासनको क्षेत्रमा काम गर्नुभयो होइन, नेपालभित्रै युवाहरूको लागि चाहिँ रोजगारी र उद्यमशीलताका नयाँ क्षेत्रहरू जस्तै डिजिटल अर्थतन्त्र, कृषि, पर्यटन, अरू के हुन सक्छन् र उनीहरूलाई कसरी त्यसमा सुरुवात गर्न सकिन्छ?
0: पर्यटन नेपालमा असाध्यै राम्रो छ, राम्रो हुन्थ्यो, सम्भाव छ पनि अलिअलि, अब कहिले घट्ने कहिले बन्ने भइरहेछ पोलिटिकल कारणले, त्यो अनरेस्टको कारणले। अब एउटा त हामी त्यो अनरेस्ट नहुने किसिमको परिस्थिति सृजना गर्नु पर्यो, अर्को चाहिँ हजुरको त्यो लगानी गर्ने मान्छेहरूलाई अलि ढुक्क भएर मलाई मेरो चाहिँ लगानी हराउँदैन भन्ने चाहिँ त्यो सिचुएसन बनाउनुपर्छ। त्यसको लागि अब अहिले अहिले चाहिँ बढ्दैछ, जुन इन्करेजिङ हो हजुरको उत्साहित, म त उत्साहित छु। गाउँ गाउँमा पनि स्टे के होम स्टे बनाएर
1: पर्यटन पर्यटकहरूलाई आकर्षित गर्ने काम
0: कामहरू भइरहेछ। अब मैले पहिला सुरु सुरुमा बाहिर विदेशबाट आउँदा हाम्रो एयरपोर्ट गनाउँथ्यो, एयरपोर्ट पुरै त्यो वासरुम गनाउने, अनि अहिले चाहिँ त्यो कम भएको छ, अहिले चाहिँ राम्रो छ। अब तर त्यस्तै कुराहरू सुविधाहरू चाहिँ अलि बनाइदिनु पर्ने हुन्छ, सरकारले त्यसलाई अलिक बढी ध्यान दिनुपर्छ। अनि हाम्रोमा रोडहरूले पनि गाह्रो पारिरहेको छ बेला बेलामा, हाम्रो जुन ट्रान्सपोर्टेसन साधनहरू छन् ती पनि मेन्टेन गरिरहेको भइदिनु, अनि एक्सिडेन्टहरू भइरहेको छ। यस्ता यस्ता यस्ता यस्ता कुराले टुरिस्टहरू अलिक कम आउने हो नेपालमा, अनि खानापिना हाइजेनिक लेभलमा चाहिँ हामी अलि तलै छ। यी विभिन्न कुराहरू धेरै छ, त्यसको चाहिँ एरिया सोच्नु पर्ने नि। टुरिस्टलाई कसरी खुसी पार्ने भन्दा एउटा भाषा पनि बनाउ, विभिन्न भाषा बोल्ने प्रड्युस गर्ने यहीँ होइन, अनि जुन देशको टुरिस्ट आउँछ त्यही देशको चाहिँ भाषा बोल्ने मान्छेलाई लगाइदिने सजिलो हुन्छ नि, अनि मान्छेहरू त्यसरी आकर्षित हुन्छन् हजुर।
1: हजुर, अब तपाईँ विश्वविद्यालयमा सुशासन र उत्तरदायित्व पनि पढाउनुहुन्छ, एकाउन्टेबिलिटी र गभर्नेन्स पनि होइन त। नेपालको विकास नहुनुमा चाहिँ सुशासनको अभावलाई मुख्य कारण मान्ने गरिन्छ। युवाहरूले देशमा सुशासन ल्याउन र राजनीतिक रूपमा जागरिक हुन र अहिले तपाईँले भने जस्तो त्यो स्थिरता ल्याउन चाहिँ युवाहरूको भूमिका कस्तो हुनुपर्छ र हाम्रा युवाहरूले के गर्न सक्छन्?
0: यो चाहिँ गाह्रै प्रश्न हजुर। युवाहरूको रोल चाहिँ साह्रै ठुलो हुन्छ। अहिलेका युवाहरू फेरि एकदमै राम्रो किसिमले सोच्ने हुन्छन्, देशको लागि मात्रै सोच्ने, आफ्नो प्राइभेट व्यक्तिगत रूपमा चाहिँ नि फाइदा लिन खोजिहाल्दैनन्। त्यो कारणले मलाई चाहिँ उनीहरूसँग आशा चाहिँ असाध्यै बढी छ। अब कस्तो हुनुपर्छ भन्दा यही रूपमा गयो भने, यसरी नै हामीले चाहिँ ग्रुम गर्दै गयौँ भने चाहिँ अब नेपाल त्यो पनि क्षेत्रमा असाध्यै राम्रो भएको छ अहिले। अहिले आएर मैले त्यही देख्छु। अब यो हाम्रो जुन पुरानो सरकारलाई जुन जसरी लखते युवाहरूले, अब त्यहाँ त्यो नराम्रो पाटो पनि छन् त्यहाँ चाहिँ, त्यो नभनिकन

0: उद्देश्य चाहिँ सुशासनकै लागि भन्ने थियो के अरे त्यो चाहिँ धेरै राम्रो गरेका थिए. अब
1: यसमै जोडौँ न, तपाईँ हामीले भने जस्तै भदौ 23-24 युवाहरूको विद्रोह सुशासनको लागि थियो र त्यसको जगमा अहिले नयाँ सरकार बनेको छ युवाहरूले खोजेको अनुसार. अब अहिलेसम्मको काम हेराइमा तपाईँलाई यो सुशासनको लागि सरकारले जसरी युवाहरूको त्यो भावना अनुसार जसरी अहिले युवाहरूकै कुरा गरिरहेको छौँ, युवाहरूको भावना अनुसार युवाहरूलाई अझै उत्प्रेरणा जगाउने गरी सरकारले सुशासन क्षेत्रमा काम गर्न थालेको महसुस हुन्छ कि हुँदैन?
0: थालेको जस्तो लाग्छ, तर त्यो बिच बिचमा कता कता बाटो बिराएको जस्तो लाग्छ. प्रसिद्ध छन् त्यो अहिलेको सरकार चाहिँ यो अलिकति अनुभवको कम भएको हो कि भन्ने लाग्छ मलाई. तर उद्देश्य त राम्रो छ, एकजना व्यक्तिले चलाए जस्तो पनि देखिन्छ कहिले कहिले. त्यो त्यस्ता कुराहरू चाहिँ अलि नहुनुपर्ने
1: हो. अब यसमै तपाईँको सुझाव चाहिँ, अब तपाईँ त अब अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न यस्तो सुशासनको उसमा पनि हेरिरहनु भएको, काम गरिरहनु भएको, सरकारले के गर्यो भने चाहिँ युवाहरूले खोजे जस्तो अथवा हामी नेपालीले खोजे जस्तो, हामी नेपाली नागरिकले चाहे जस्तो चाहिँ सुशासनको क्षेत्रमा बलियो काम हुन सक्ला कि, सरकारले के गर्नुपर्ने?
0: अनि अब यो त्यसमा त म त असली क्लियर छ, ट्रान्सपेरेन्ट हुनु पर्यो सबै कुरो,
1: सबै कुरा
0: भित्र लुकाउने र बाहिर देखाउने फरक हुनु भएन. एउटा चाहिँ त्यो छ, अनि अर्को चाहिँ जुन हाम्रो करप्सनको लेभल हो नि, करप्सन त्यो पैसा लिने मात्रै करप्सन भन्दिनँ म चाहिँ, धेरै किसिमको करप्सन छन्, आफ्नै मान्छे राख्ने पनि करप्सनै हो. अनि पैसा अब पैसाको केसमा चाहिँ जहाँ फाइदा बढी हुन्छ त्यही गर्ने पुरानो पहिले पहिले देखाएको हो. अब अहिले चाहिँ के गरिरहेको छन् त्यसमा मलाई अलिक धेरै ऊ चाहिँ ज्ञान चाहिँ छैन. धेरै बाहिर बसिन्छ अनि थोरै समय आयो, घरको लफडाहरूतिर लाग्यो, यस्तै यस्तै हुन्छ. तर मलाई चाहिँ के लाग्छ भने हजुरको त्यो स्वच्छ छवि भएको मान्छेहरू लाग्यो भने चाहिँ हुनसक्छ. अहिले चाहिँ स्वच्छ छवि भएको धेरै छन्, एक्सपर्ट पनि धेरै छन्, तर कहाँ कहाँ चुकिरहेका छन्? यो पोलिटिक्स भन्ने र व्यक्ति भने एकदमै फरक कुरो रहेछ. पोलिटिकल फिल्डमा गएपछि अब अस्ति त्यो हुलडङ्ग भएको थियो नि त्यो पार्लियामेन्टमै, त्यो लेभल हुन्छ हाम्रोमा. त्यो त जहाँ पनि हुन सक्ला, तर सानो सानो कुरामा म त के भन्छु नि, ए बाबा पहिला अल्टरनेटिभै थिएन, अहिले अल्टरनेटिभ एउटा आएको छ, देश विकास गर्छु भनेर आएको छ. सानोतिनो गल्तीलाई माफी गरिदिनुपर्छ, अनि केही समय त हेरौँ न, 100 दिन पनि नपुग्दै हामी उफ्रिन थाल्छौँ. अनि हाम्रो पहिलाकाले के गरे भन्दा खासै त्यस्तो विशेष देखाउन सकिन्न. अहिलेकाले आएर चाहिँ काम चाहिँ सुरु चाहिँ गरेका छन्, तर त्यो चाहिँ कतिसम्म जान सक्छन्, त्यो बिचमा सानोतिनो कच्याकुचु हुँदाखेरि मान्छेलाई शङ्का उपशङ्का लाग्नु त स्वाभाविकै हो.
1: त्यो शङ्का ल्याउने वातावरण चाहिँ अब सरकारमा भएकोले नि गर्न भएन, त्यो वातावरण बनाउन दिनु भएन होला, होइन?
0: भएन होइन. त्यो अब अनि अर्को चाहिँ हजुरको अहिले प्रश्नको उत्तरमा चाहिँ मलाई भन्नु लाग्नु नभनेको के छ भने, यो कन्सल्टेसन जुन छ नि हाम्रो सानो सानो गाउँ गाउँमै लेभलमा मान्छे राखिदिन सकिन्छ कन्सल्टेसन गर्ने, यो है कस्तो होला त भनेर अप्सनहरू
1: सरकारलाई सुझाव
0: त्यो अप्सनहरू पनि राखिदिने, थुप्रै कुरा छलफल गराइदिने, त्यो एकदमै गाउँ गाउँबाटै थाल्ने के त्यस्तो कुराहरू. पहिला गाउँ फर्क भन्ने थियो नि हजुरको एउटा प्रोग्राम,
1: गाउँ फर्क अभियान जस्तै,
0: त्यो जस्तै पहिला त्यो राविषय भन्ने थियो नि हजुरको, त्यो राविषय जस्तै
1: राष्ट्रिय विकास सेवा,
0: हजुर हो, त्यो यस्तो राम्रो थियो हजुरको, यति राम्रो थियो त्यो सहर चाहिँ गाउँ पुगे जस्तो लाग्थ्यो.
1: पुराना कुराहरू सबै नराम्रा थिएनन्, ती राम्रा कुराहरूलाई नै अनुसरण गर्न सक्नु पर्यो, होइन? अहिले नयाँ अहिले भएका नराम्रा कुरा नि त्याग्नु पर्यो, पहिलेका राम्रा कुरा पनि
0: इम्प्रुभ गर्दै जाने कुरो हो नि त
1: हजुर.
0: पहिलाको सबै राम्रो होइन, राम्रो कुरा थिए ती कुराहरू. ओहो कस्तो काठमाडौँ सहर चाहिँ गाउँमा पुगेको जस्तो फिल हुन्छ कुराकानी गर्दा, राविषयहरूले असाध्यै राम्रो गरिरहेको
1: हो,
0: किन छोड
1: हो. अब ठिक छ, तपाईँले अलिकति यो राजनीतिक वातावरण चाहिँ अलिकति स्वच्छ बनाएर युवाहरूलाई प्रेरणा दिने, होइन, युवाहरूलाई चाहिँ अलिकति त्यो प्रेरणा दिने हौसला थप्ने काम चाहिँ राजनीतिक वातावरणले पनि गर्छ,
0: हामीले पनि कन्ट्रिब्युट गरेका छ यो सरकारमा भन्ने चाहिँ बढाइ दिनुपर्छ
1: एकदम. अब कृष्ण केसीज्यू, हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ. यो अब परिचालन, युवा परिचालन चाहिँ यो नारामा सीमित देखिन्छ कि, हरेक क्षेत्रमा युवा परिचालन भन्ने यो सरकार गैर सरकारी क्षेत्रको नीति हुन्छ. देशको नीति निर्माण र ठूला विकास आयोजनाहरूमा चाहिँ युवाको वास्तविक परिचालन कसरी गर्न सकिन्छ?
0: पहिला ठूलो आयोजना निर्णय गर्नमै युवाहरूलाई परिचालन गर्नुपर्ने हो मेरो चाहिँ विचारमा. के गर्ने त त्यो आयोजना कस्तो कस्तो कहाँ कहाँ गर्न सकिन्छ, के तिमीले के सोचेका छौ भनेर युवाहरूलाई राख्ने हो सोच्ने हो भने, क्रिएटिभ छन्, इन्टेलिजेन्ट छन्, अरूसँग सरसल्लाह गरेर पनि उनीहरू त ल्याउँछन् नि. त्यस्तो त्यस्तो परिस्थितिको सृजना गर्नुपर्ने हुन्छ उनको त्यो भएर अनि तिनीहरूलाई नै इन्भल्भ गराउने त्यसमा अब त्यो हेर्ने सुपरभिजन गर्ने पनि तिनीहरू यो अर्को छ नि एउटा हाम्रो प्रोग्राम छ नि पहिला गाउँ गाउँको विकास
1: आफ्नो गाउँ आफै बनाऊ
0: हिमालयबाट
1: 51 सालको हजुर
0: त्यो त्यो पनि असाध्यै राम्रो थियो त्यसमा चाहिँ मा त्यो कम्युनिटीले आफै मोनिटर गर्ने त्यो पैसा कहाँ गयो हेर्ने अनि कसरी गर्ने त हेर्ने के गर्यो भने हामी पैसा जगाउँछौँ अरू पनि काम गर्न सक्छौँ भनेर त्यो उनीहरूलाई जिम्मेवार बनाउन सक्ने हो भने असाध्यै राम्रो हुन्छ यो नेपालबाट सिक्ने कुराहरू हुन्छ अरू अरू देशमा पनि त्यो त्यस्ता कुराहरू चाहिँ हामीले ल्याउनु पर्ने हुन्छ युवाहरूलाई त्यसैमा ल तिमीहरूको जिम्मेवारी हो अब हामीले तिमीहरूलाई पैसा जति सकिने सकिन्छ तिमीहरूले दिएको योजना अनुसार हामी गरिरहेछौँ तिम्रो जिम्मा है त भनेर युवाहरूलाई तताएर छोड्ने भने युवाहरूले त राम्रो गर्न सक्छ एकदमै राम्रो गर्छ
1: एकदम अब यो चाहिँ युवालाई सम्बन्धित निकायले दिने वातावरणको कुरा भयो एउटा सरकारले र सम्बन्धित निकाय समाज र अरू संघ संस्था पनि युवालाई त्यो हौसला र प्रेरणा दिने खालको वातावरण बनाउनु पर्यो अब अन्त्यमा कृष्ण किसिजू तपाईँ पनि युवा उमेरदेखि सङ्घर्ष गर्दै होइन हामीले आज तपाईँसँग कुरा गर्नुको कारण चाहिँ तपाईँ युवा उमेरमै तपाईँ पहिला चाहिँ शिक्षक हुनुभयो गाउँको र त्यसपछि बिस्तारै अन्तर्राष्ट्रिय क्षेत्रसम्म काम गरेर अहिले तपाईँ फेरि युवाहरूलाई नै सिकाउने काम गर्नुहुन्छ पढाउने काम गर्नुहुन्छ होइन त र युवाहरू अहिले सुनिरहनु भएको रेडियो सुनिरहनु भएका धेरै युवाहरूलाई तपाईँको सन्देश चाहिँ अब युवाहरूमा एउटा भविष्यप्रति चाहिँ धेरै युवाहरू निराशा देखिन्छ कि युवाहरूमा होइन अनि ती निराश भएका युवाहरूलाई आशावादी बन्न र स्वदेशमै केही गर्न चाहिँ तपाईँको सुझाव के छ
0: ठुलो प्रश्न होइन हरेक युवाले व्यक्तिगत रूपमा भन्दा देशको लागि सोच दिने हुनुपर्ने हुन्छ किनभने युवासँग शक्ति हुन्छ त्यो फिजिकल शक्ति पनि अनि इन्टेलेक्चुअल शक्ति पनि सबै हुन्छ त्यो मिश्रित शक्तिले देशलाई चाहिँ धेरै माथि लान सक्छ र अहिले हाम्रो विदेश जाने एउटा लहर जुन छ पढ्न जाने अथवा खाडी मुलुकमा के जागिरी खान जाने त्यो यो परिस्थितिलाई हटाउनुपर्छ होइन कम गर्नु पर्यो यहाँ चाहिँ परिस्थिति त्यही अनुसार मिलाइदिनु पर्यो युवाहरूले चाहिँ एकदमै गर्छन् देश विकास गर्ने भनेकै युवाहरूले हो हामीले के गर्ने हामी त बोल्ने मात्रै हो हामी पनि अझ पुरानो कुरा गर्छौँ नयाँ नयाँ अहिले नयाँ सिचुएसन छ नयाँ परिस्थिति छ नयाँ अवसरहरू छ नयाँ चुनौतीहरू छन् त्यो त्यो ती त्यस विषयमा सोचेर हजुरको युवाहरूलाई आवश्यक सिप पनि दिने युवाहरूलाई आवश्यक रूपमा चाहिँ अपर्च्युनिटी पनि दिनुपर्छ होइन अनि त्यो अघि भने जस्तै प्रोजेक्टमा इन्भल्भ गर्नुपर्छ त्यो हरेक गाउँको प्रोजेक्टमा युवाहरू इन्भल्भ गर्नुपर्छ त्यो एक्सपर्ट भनेर बाहिरबाट थुप्रै लगेर एकजना एक्सपर्ट भए पुग्छ उसले सुपरभिजन गर्छ त्यही सिकाउँछ पनि
1: भनेपछि अब यस्तो भनौँ न गाउँ टोलको जति पनि विकासका कामहरू हुन्छ होइन आयोजनाहरू हुन्छ त्यसमै पालिका स्तरबाटै युवाहरूलाई चाहिँ सक्रिय सहभागी गराउन सक्नु पर्यो र युवाहरू आफू पनि म गर्छु अब त्यो म भाग लिन्छु सुझाव सल्लाह दिन सक्छु
0: अर्को कुरो चाहिँ के छ भने हजुरको हरेक युवाले सोच्नुपर्ने चाहिँ मैले केही गर्न सक्छु भनेर हार्डवर्किङ त्यो मैले चाहिँ 8 घन्टा काम गरेर उफ आइएम टायर्ड भन्छन् मान्छेहरू अनि म चाहिँ मुसुक्का हाँसु किन हाँसेको भने म 18 घन्टा काम गर्छु 60 वर्षको मान्छे 18 घन्टा काम गर्छु तिमीहरू किन 8 घन्टा काम गर्दाखेरि मैले थाक्ने भन्छु म भन्थे धेरै देशमा त्यसो भन्थेँ मैले त्यो त्यो हुनु हुँदैन हामी चाहिँ शरीरलाई जति चलाओ चलायो त्यति राम्रो हेल्थलाई पनि राम्रो हुन्छ अनि दिमाग जति चलायो त्यति राम्रो दिमाग पनि बढ्छ
1: एकदम शरीरलाई पनि जति चलायो शरीर त्यतिकै खुसिलो स्वस्थ हुन्छ दिमागलाई पनि जति धेरै चलायो त्यति धेरै दिमाग चाहिँ तिखो हुन्छ
0: त्यो कारणले हरेक युवाले चाहिँ सोच्नुपर्ने दुःख युवा हुँदै हो दुःख गर्ने भने अब हामीले के दुःख गर्ने चाहेर पनि सकिन्न त्यो भएनले यो त्यो बुढो हुन बुढो पनि हुन पनि हुन्छन् मान्छे बुढो भइन्छ त्यो बुढो हुँदा पनि त्यो मलाई यो छ भने यो यङलाई त जवानलाई त हुनु पर्यो हो दुःख गर्नुपर्छ देशको लागि दुःख गर्नुपर्छ तपाईँको व्यक्तिगत फ्यामिली पाल्न पनि त दुःख गर्नुपर्छ दुःख गरेर कमाउने हो दुःख गरेर चाहिँ एउटाले एउटा सबैले त्यो गर्यो भने त देश विकास हुन त धेरै लाग्दैन नि
1: एकदम अब यो दुःख गर्न चाहिँ नसक्ने हुन्छ नि
0: ट्रान्सपेरेन्ट दुःख गर्न नसक्ने त्यो बच्चादेखिको पानी पनि हुन्छ
1: हो त्यो पानीलाई चाहिँ कसरी अब यो अन्तिममा कुरा है तपाईँ एकदम रोजको कुरा गर्नुभएको त्यो पानी कसरी सुधार्ने त
0: यो यो चाहिँ यो सरकारले मात्रै सबै उयो गर्नुपर्छ भन्ने फेरि अर्को धारणा छ, त्यो चाहिँ होइन। सरकारले थोरै बाटो देखाउने हो अनि व्यक्तिले चाहिँ थाल्ने हो,
1: व्यक्ति आफैले सुनिरहनु भएकोले चाहिँ कसरी आफूलाई सुधार्न सक्नुहुन्छ।
0: हजुर,
1: अब काम गर्न खोज्ने युवाहरू पनि धेरै हुनुहुन्छ होइन, आफूलाई चाहिँ एकदम सृजनशील क्षेत्रमा लगाइरहनु युवाहरू पनि हुनुहुन्छ, जसले चाहिँ लगाउनु खोज्नुहुन्छ, खोज्न आँट्नु भएको छ तर सक्नु भएको थिएन, कि उहाँहरूले चाहिँ के गर्न सक्नुहुन्छ?
0: होइन, अब आफूलाई हेर्ने हो कि आफूले आफूलाई चिन्ने हो कि हजुरको, म चाहिँ थोरै मात्रै काम, अब त्यो अहिले एकैचोटि धनी हुन्छु भन्ने हिसाबले लिनु हुँदैन, दुःख गर्नुपर्छ, दुःखको फल त आउँछ त्यो चाहिँ ग्यारेन्टी छ हजुरको, त्यो चाहिँ बुझ्नु पर्यो कि नम्बर एक। त्यसको लागि हार्ड वर्किङ, सर्टेन लेभलको प्लानिङ चाहियो, त्यो डिसिप्लिन चाहियो हजुरको, त्यो फलो गर्नलाई नै ती सबै गर्नुपर्छ। मलाई एउटा इक्जाम्पल भन्नु मन लाग्यो, म युएनमा कहिले पनि जाहिर खानु भनेर बसेको मान्छे हो, युएनलाई हेट गर्ने मान्छे हो म चाहिँ, किनभने मैले अर्कै बुझाएको छु, मैले सही कुरो बुझाइरहेको छु। म चाहिँ पछि त्यो मैले जुन इन्टरनेसनल एनजिओमा रिजनल डाइरेक्टर धेरै भएँ, त्यो काम जे मैले गरेको छु नि, मैले चाहिँ सकेसम्म नयाँ तरिकाले, सकेसम्म त्यो इकोनोमिक तरिकाले थोरै पैसाले धेरै उत्पादन गर्न थाल्ने त्यस्तो गरियो। बाहिरबाट वाच गरिरहेको गर्छन् कि मान्छेहरूले, युएनको मान्छेहरू त मलाई त अब यो सुन्दाखेरि म त अनौठो लाग्ला, म त घरमै आउँथेँ बोलाउन, घर भनेको हामी त्यहाँ डेरालाई पनि घर भन्छौँ, किनभने हामी बसेको म कसैको अधिकार हुँदैन, त्यो डेरा त्यस्तोमा, अनि त्यसरी मलाई बोलाएर बल जफत हेर हन्ट गरेर लग्यायो युएनले मलाई, म चाहिँ म जान भनेर एप्लाई गरेँ कहिले पनि होइन, त्यसरी लग्यायो। त्यो लेभल गर्न सक्नु पर्यो, मैले त सकेँ, जसले पनि सक्छ नि त,
1: एकदम त्यो आँट्ने हो भने जसले पनि सक्छ,
0: आँट्न पर्यो, आँट हुनु पर्यो नि, आँट्नु पर्यो, त्यो गर्न सकिन्छ, हुन्छ,
1: एकदम जेस दुःख गर्नु पर्यो, दुःख गरेको फल भविष्यमा मिल्छ,
0: हार्ड वर्किङ हुनु पर्यो, ट्रान्सपेरेन्ट हुनु पर्यो, त्यो व्यक्तिगत लोभ लाच चाहिँ गर्नु हुँदैन, सकेसम्म आफूले गर्नुपर्ने गर्ने आफ्नो जिम्मेवारी मोर देन 100%, मोर देन एक्सपेक्टेड चाहिँ नै तपाईँले काम गरेर हुनुपर्छ। त्यो भयो भने मलाई लाग्छ त्यहाँ कसैलाई पनि दुःख हुँदैन, हाम्रो त्यस्ता 2-4 हजार युवाहरू हुने भने यो देशहरूलाई त माथि जान्छ।
1: धेरै धेरै धन्यवाद कृष्ण केसी सर, तपाईँको यो महत्वपूर्ण समय, तपाईँको विचार र भनाइको लागि
0: धन्यवाद हजुर, मलाई आफ्नो विचारहरू पोख्नलाई चाहिँ मौका दिनुभएकोमा।
1: उहाँ हुनुहुन्थ्यो अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन, नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसी। आज हामीले युवा शिक्षा, सिप र रोजगारीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू:
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
6: फोन बाट पनि नाम दर्ता गर्न सकिने छ
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
6: सम्पर्क फोन 0825990079 मोबाइल नम्बर 98478100030 र 98229555
9: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
9: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
10: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
9: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
10: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
11: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825994010 मोबाइल नम्बर 98478829913 र 98095121871
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 98043008804 98043008804 www.pashupatiicare.com
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
14: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478423572
18: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। संघीय सरकारले आर्थिक वर्ष 2083-84 लागि दाङ निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत सड़क पुल तथा शहरी पूर्वाधार विकासका 14 वटा आयोजनामा 70,25,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। दाङ क्षेत्र नम्बर 3 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार विनियोजित बजेट मुख्य रूपमा सड़क स्तर उन्नति, पुल निर्माण तथा शहरी पूर्वाधार विकासमा केन्द्रित रहेको छ। उहाँले तुलसीपुर उपमहानगरपालिका तथा दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सड़क मर्मत, स्तर उन्नति र सड़क सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले पुल निर्माण र पूर्वाधार विकासका योजनाले समग्र क्षेत्र नम्बर 3 विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार शहरी सड़क स्तर उन्नति, मर्मत सुधार तथा सड़क सुरक्षा कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने योजनाका लागि 1,50,00,000 दरले कुल 10 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। शान्तिनगर गाउँपालिकाको बस्ती विकास कार्यक्रम अन्तर्गत शान्तिनगर बजारको पूर्वाधार सुधारका लागि 3 करोड़ रूपियाँ छुट्याइएको छ। सामाजिक सेवाका विविध गतिविधि मार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको लायन्स क्लब नारायणपुरले कोराही उपमहानगरपालिका 9 स्थित लरेना वासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतीक्षालय निर्माण गरेको छ। मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतीक्षालयको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325N का गवर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो। क्लब नारायणपुरका अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्स कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लरेना वासुदेव मन्दिर परिसर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। यहाँ दैनिक रूपमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आउने दर्शनार्थीहरूको आवागमन हुने गरेको छ। कार्यक्रममा लायन्स डिस्ट्रिक्ट 325N का सिनियर एक्जिक्युटिभ चीफ लप अधिकारी कृष्ण प्रसाद श्रेष्ठ, लरेना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहाल, एरिया चीफ मधुसूदन वैद्य, जोन चेयरपर्सन शरद अधिकारी, क्लबका पूर्व अध्यक्षहरू अभियान बस्नेत र अनिल बस्नेत, प्याप्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, माध्यमिक विद्यालय खैरा कि सहायक प्रधानाध्यापक श्यामा रावत थापा तथा संयुक्त क्लबका अध्यक्ष मोहन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। राजसभाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले 51% मत प्राप्त नगरेपछि पुनः मतदान हुने भएको छ। सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा धेरै मत ल्याउने शालिगराम घिमिरे र दोस्रो धेरै मत ल्याउने गोपाल घिमिरेबीच पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभएको छ। सभापति पदका लागि 6 जनाबीच भएको प्रतिस्पर्धामा रूपन्देहीका शालिगराम घिमिरेले 179, अर्घाखाँसीका गोपाल घिमिरेले 87, रूपन्देहीका गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुवेदीले 80, रूपन्देहीका मन्जु भूषाले 71 र रूपन्देहीका मधु प्रसाद आचार्यले सबैभन्दा कम 19 मत प्राप्त गर्नुभएको थियो। गैराते सम्पन्न मतदानमा 552 मत खसेको थियो। र आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाउँ नाराका साथ दाङसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। सुरक्षित रगत तथा रक्तजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने, रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHOले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम रहेको बताइएको छ।
अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
5: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
5: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
5: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
5: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
5: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 मा विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
5: सम्पर्क फोन नम्बर 082-5602-4,
6: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-699-64-848।
8: रजना टेक्निकल कलेज, गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते,
11: कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु चाहिँ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
14: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
15: सम्पर्क मोबाइल 98-478-27-976
16: र 98-578-30-689।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
17: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
18: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
17: हुलासले बनाउँदैछ परिवार एकसाथ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
20: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
20: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
20: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
20: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विकिशोक दाङ, सम्पर्क फोन नम्बर 98686 61694।
21: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
22: बिमा गराउन जाँदैछु।
21: बिमा किन गर्नु पर्यो सर? बिमा
22: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
21: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
22: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
21: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
23: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नु पर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने,
24: बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
21: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
22: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
21: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
14: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9849987741।
2: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
3: जापानिज सुशी तालिम,
2: वेट्रेस,
3: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
3: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
3: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
2: सम्पर्क मोबाइल 9841017090, 9841017090।
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अठेर गरेका उद्योगीले कार्यवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बक्यौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सात दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बक्यौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न दशवटा औद्योगिक क्षेत्रमा संचालित उद्योगले महसुल बुझाउन शुरू गरेका हुन्। औद्योगिक क्षेत्रमा संचालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा एक करोड़ भन्दा बढ़ी बक्यौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए। सरकारको स्वामित्वमा रहेको लिमिटेडले यही जेठ 25 गते सूचना जारी गर्दै उद्योगहरूलाई सात दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको थियो। 300 भन्दा बढ़ी उद्योगले महसुल बाफत 88 करोड़ भन्दा बढ़ी बक्यौता तिर्न बाँकी छ। उद्योग मन्त्री गौरी कुमारीले उद्योगीले तिर्नुपर्ने बक्यौता तत्काल असुल गर्न निर्देशन दिएकी थिइन्। लिमिटेडका अनुसार पाटन औद्योगिक क्षेत्रका उद्योगले 10 करोड़ 10 लाख, बालाजुका उद्योगले 43 करोड़ 89 लाख, हेटौड़ाका उद्योगले 20 करोड़ 90 लाख, धरानका उद्योगले 71 लाख र पोखराका औद्योगिक क्षेत्रका उद्योगले 4 करोड़ 41 लाख महसुल तिर्न बाँकी रहेको छ। त्यस्तै बुटवल औद्योगिक क्षेत्रका उद्योगले 4 करोड़ 57 लाख, नेपालगंजका 1 करोड़ 34 लाख, वीरेन्द्रनगरका उद्योगले 6 लाख, भक्तपुरका उद्योगले 1 करोड़ 71 लाख र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका उद्योगले 63 लाख रूपियाँ बक्यौता तिर्न बाँकी रहेको लिमिटेडले जनाएको छ। बैंकिङ कसुर मुद्दामा वडा अध्यक्ष पक्राउ परेका छन्। बैंकिङ कसुर सम्बन्धी मुद्दामा प्रहरीले बर्दिवास नगरपालिका 9 का वडा अध्यक्ष घुरन महतोलाई पक्राउ गरेको हो। महतोलाई वैशाख 22 गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय बर्दिवासको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब परीक्षक पञ्चलाल गोलेले जानकारी दिएका छन्। विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेशका स्थानीय सरकारलाई आफ्नो पूँजीगत खर्चको 1% रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल मार्फत विज्ञान तथा नवप्रवर्तन सम्बन्धी अनुदान पाउन आफ्नो पूँजीगत खर्चको 1% रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेशका स्थानीय सरकारलाई आग्रह गरेका हुन्। सिराहाको गोलबजार नगरपालिका 13 दुर्गापुर स्थित सिमरा चौरमा सिंचाईका लागि जडान गरिएका 11,000 भोल्ट क्षमताको ट्रान्सफर्मर चोरी भएपछि स्वयं किसान प्रभावित भएका छन्। खेतीपातीको मुख्य याममा विद्युत आपूर्ति अवरूद्ध हुँदा सिंचाई सेवा ठप्प भएको छ। किसान दुर्गेश्वर कुमार सिंहले धान तथा अन्न बाली लगाउने तयारी गरिरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताएका छन्। त्यस्तै अर्का किसान रामप्रीत यादवले खेती नै परिवारको मुख्य आमदानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताएका छन्। सिंचाई अभावका कारण उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै तत्काल विद्युत सेवा पुनर्स्थापना गर्न माग गरेका छन्। सिराहामा पछिल्लो समय ट्रान्सफर्मरका चोरीका घटना बढ़दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले ट्रान्सफर्मर चोरीका घटनाबारे जानकारी दिँदै हालसम्म ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी प्राप्त भएको बताएका छन्। उनका अनुसार नवराजपुर र बरियापट्टी लगायतका क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आउने गरेका छन्। कुखुराको अण्डाको मूल्य बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रति क्रेट 15 रूपियाँले बढ़ाएको हो। यो सँगै एक्सेल अण्डा प्रति क्रेट 575 रूपियाँ, ठूलो अण्डा प्रति क्रेट 560 रूपियाँ र मीडियम अण्डा प्रति क्रेट 530 रूपियाँ कायम भएको जनाएको छ। त्यस्तै सानो अण्डाको मूल्य भने प्रतिपेटी 200 रूपियाँ वृद्धि भई हाल 3200 पुगेको छ। यसअघि सानो अण्डा प्रतिपेटी 3000 रूपियाँ रहेको थियो। प्रतिकोटा अण्डाको मूल्य भने 25 रूपियाँ तोकिएको संघले जनाएको छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव दिइएको छ। सरकारको संवैधानिक शासकीय सुधार कार्य योजनाको 74 ख बमोजिम विद्युतीय विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति रद्द गर्न सुझाव दिएको हो। समितिले उत्पादन अनुमति प्राप्त गरेको 5 वर्षको अवधि अवधिमा समग्र प्रगति 50% भन्दा माथि रहेका 220 मेगावाट क्षमताका 15 आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ। त्यस्तै समितिले 5 वर्षको अवधिमा 50% नजिक प्रगति गरेका 5642 मेगावाट क्षमताका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा राखेको छ। प्रहरीले भन्सार छलेका 14 थान अन्दाजी 7 लाख बराबरको आइफोन बरामद गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ। काठमाण्डुको चन्द्रगिरी नगरपालिका 2 नागढुङ्गा स्थित चेक पोइन्टमा बुटवलबाट काठमाण्डुतर्फ आउँदै गरेको लु 2 ख 65 66 नम्बरको यात्रुवाहक बसलाई चेक जाँच गर्दा आइफोन फेला पारिएको हो। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले यात्रुवाहक बसमा रहेको कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन बरामद गरिएको प्रहरी परीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 2 रूपैयाँ मात्रै पनि बदमाशी गरेको प्रमाणित भई सार्वजनिक जीवन त्याग्ने चुनौती दिएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा प्रष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले यस्तो चुनौती दिएका हुन्। उनीमाथि करका दरमा चलखेल गरेको आरोप लागिरहेको बेला वाग्लेले प्रमाण सार्वजनिक गर्न पनि चुनौती दिएका छन्। बैठकमा अर्थमन्त्रीले 2 अर्ब रूपैयाँ चलखेल गरेको आरोप लगाएपछि 2 अर्ब मात्रै नभई 2 रूपैयाँ बराबरको बदमाशी गरेको प्रमाणित भई सार्वजनिक जीवन त्याग्न तयार रहेको घोषणा गरेका छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको छ। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको हो। यसो त आयोगले जेठ 1 गते पूर्व प्रधानमन्त्रीदेखि सचिव सहित तहसम्मका पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो, तर म्याद सकिन 3 दिन मात्रै बाँकी रहँदा हालसम्म 3500 जनाले मात्रै सम्पत्ति विवरण बुझाएका छन्। म्याद सकिन लाग्दा पनि सबैको सम्पत्ति विवरण नआएपछि आयोगले विवरण बुझाउने मिति असार मसान्तसम्म थप गरेको हो। म्याद थप गर्दै आयोगले विवरण बुझाएकालाई पनि विवरण बुझाउन आग्रह गरेको छ। सरकारले बिजुलीको महसुल समायोजन गर्ने तयारी गरेको छ। सरकारले वर्षायाम र सुक्खायामका लागि छुट्टा छुट्टै महसुल निर्धारण गर्ने गरी बिजुलीको मूल्य समायोजन गर्ने तयारी गरेको हो। वर्षायाम र सुक्खायाममा बिजुलीमा छुट्टा छुट्टै महसुल लाग्ने र सुक्खायामको तुलनामा वर्षायामको महसुल सस्तो हुँदा 5% भ्याटको असर उपभोक्तामा नपर्ने अपेक्षा गरिएको छ। यसो त वर्षायाममा सुक्खायामको तुलनामा बढ़ी बिजुली उत्पादन हुन्छ। बिजुली उत्पादन बढ़ी र खपत कम हुँदा विद्युत खेर जाने स्थिति बन्छ। त्यही कारण बढ़ी विद्युत उत्पादन हुने समयमा बिजुली महसुल घटाएर उपभोक्तालाई राहत दिने गरी सरकारले तयारी अगाडि बढ़ाएको छ। चालू आर्थिक वर्षको 10 महिनामा विदेश गएका नेपालीले 19,16,90 करोड़ बराबरको रेमिट्यान्स नेपाल पठाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह 41.2% वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 13.3% बढ़ेको थियो। गत वैशाख महिनामा विप्रेषण आप्रवाह 2,57,49 करोड़ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1,65,30 करोड़ थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 33% वृद्धि भएर 13,16,00,00,000 पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो। वैशाखमा मात्रै 2,57,00,00,000 रूपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो। सन् 2026 को वसन्त ऋतुमा विश्वको सबैभन्दा सर्वोच्च सगरमाथा सहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ। सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6,500 मिटर भन्दा बढ़ी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ एनएमएले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 169 जना, अमेरिकाका 152 जना, भारतका 101 जना, जर्मनीका 75 जना, बेलायतका 74 जना, रसियाका 70 जना, नेपालका 44 जना, क्यानाडाका 41 जना, पोल्याण्डका 32 जना र फ्रान्सका 27 जना रहेका छन्। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष 31 हिमाल चढ़नका लागि 1,195 आरोहीले अनुमति लिएकोमा सगरमाथा आरोहण अनुमति लिने 495 रहेको जानकारी दिएका छन्। सरकारले बैंकिङ क्षेत्रमा हड़ताल गर्न निषेध गरेको छ। अत्याधिक हड़ताल र आन्दोलनका नाममा सेवा प्रभावित भएको व्यापक गुनासोपछि सरकारले बैंकिङ क्षेत्र सहित 25 आवश्यक सेवामा हड़ताल गर्न निषेध गरेको हो। सरकारले आवश्यक सेवा सञ्चालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरेर 25 आवश्यक सेवामा हड़ताल गर्न निषेध गरेको हो। गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार अबदेखि बैंकिङ सेवा, बीमा सेवा सहित 25 सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल लेनदेनको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङ मार्फत धितो बिनै 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ। विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन 2078 संशोधन गर्दै राष्ट्र बैंकले अल्पकालीन चालू पूँजी कर्जाका लागि 5 लाख रूपियाँ र दीर्घकालीन चालू पूँजी कर्जाका लागि 10 लाख रूपियाँसम्म डिजिटल कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। संशोधित व्यवस्था अनुसार ग्राहकले मोबाइल बैंकिङबाट आवेदन दिएपछि स्वचालित प्रणालीबाट मूल्याङ्कन भई केही मिनट कर्जा बैंक खातामा जम्मा हुनेछ। इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा 1,49,30,00,000 रूपियाँको कारोबार गरेको छ। कम्पनीको कारोबार अघिल्लो वर्षको 1,40,50,00,000 रूपियाँको तुलनामा बढ़ेको हो। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदन अनुसार सन् 2023मा कम्पनीले 1,12,50,00,000 रूपियाँ तथा सन् 2022मा 94,70,00,000 रूपियाँको कारोबार गरेको थियो। कम्पनीले गत वर्ष 1,91,302 मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ। डीमैट खाता खोल्न अब राष्ट्रीय परिचय पत्र अनिवार्य चाहिने भएको छ। सीरियस एन क्लियरिङ लिमिटेड सीरियसले असार 1 गतेदेखि लागू हुने गरी यो व्यवस्था लागू गरेको हो। यो सँगै अब शेयर कारोबार गर्न नयाँ डीमैट खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र समावेश गर्नुपर्ने भएको छ। त्यस्तै नयाँ खाता खोल्न सँगै पुराना खाता अध्यावधिक गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ। सीरियसले उक्त निर्णयबारे नेपाल धितपत्र बोर्डलाई समेत बोधार्थ दिएको छ। सूर्य दर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे रिहा भएका छन्। भोटे 5 लाख रूपियाँ धरोटी बुझाएर रिहा भएका हुन्। 17 करोड़ रूपियाँ बिगो रकम तिर्ने कबूल गरेपछि उनलाई धरोटीमा छोड़िएको हो। भोटेलाई कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले धरोटीमा रिहा गर्न आदेश दिएको हो। नेकपा एमाले निकट युवा संघका नेता समेत रहेका भोटेले सूर्य दर्शन सहकारीबाट 8.5 करोड़ रूपियाँ लगेर हिनामिना गरेको देखिएको थियो। उक्त सहकारीका अध्यक्ष गितेन्द्र बाबु राई जीवी राई हाल फरार छन्। सूर्य दर्शन सहकारी प्रकरणबारे जिल्ला अदालतमा दर्ता को मुद्दामा 1,11,34,43,045 रूपियाँ बिगो रकम जाहेरवालाले दिलाउन माग गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्रेले विद्युत शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायलाई विद्युत बिक्री गर्दा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरिएको बताएका छन्। अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारेका छन्। बाग्रेले कर प्रणालीलाई सरल वैज्ञानिक र लगानी मैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिएका छन्। उनका अनुसार अब वार्षिक 10 लाख रूपियाँसम्म आय हुने करदाताले 1% मात्रै आयकर तिरे पुग्नेछ। साथै आयकरको माथिल्लो दर मार्जिन कल दर 39% घटाएर 29% कायम गरिएको छ। मन्त्री वाग्लेले आफ्ना छोराछोरीको शिक्षामा गरेको खर्च मध्ये 25% वा 25,000 रूपियाँ मध्ये जुन रकम हुन्छ त्यही रकम कर योग्य आयबाट कटौती गर्न सकिने नयाँ व्यवस्था पनि बजेट मार्फत ल्याइएको जानकारी दिएका छन्। उनले नागरिकलाई औपचारिक कर प्रणालीमा आबद्ध हुन र नियमित रूपमा आयकर विवरण इन्कम ट्याक्स फाइनल पेश गर्न आग्रह गरेका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। क्यानाडामा एक पाइलटले नकली लाइसेन्सकै भरमा 17 वर्षसम्म विमान उड़ाएको पाइएको छ। क्यानाडाका पूर्व पाइलट जियोफ्री वालले 17 वर्षसम्म नकली लाइसेन्स देखाएर व्यावसायिक उड़ान गरेको पाइएको हो। वालमाथि नकली लाइसेन्सका भरमा विमान उड़ाएर हजारौं यात्रुको सुरक्षालाई खतरामा पारेको आरोप छ। वाललाई जुन 1 पक्राउ गरिएको थियो उनीमाथि नकली कागजात प्रयोग गरेको, सार्वजनिक उपद्रव, $5,000 भन्दा बढ़ीको ठगी र नक्कली प्रमाण चिन्ह राखेको लगायतका आरोप छन्। ट्रान्सपोर्ट क्यानाडाको अनुसन्धानले कागजातमा कैफियत भेटेपछि वालको बदमाशी बाहिर आएको हो। भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिण्डरको मूल्य 29 भारतीय रूपियाँले वृद्धि गरिएको छ। भारतमा भएको यो मूल्य वृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाव बढ़ने संकेत देखिएको छ, किनकि नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ। नयाँ मूल्य अनुसार भारतको राजधानी नयाँ दिल्लीमा 14.2 किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिण्डरको मूल्य 913 भारतीय रूपियाँबाट बढ़ेर 942 भारतीय रूपियाँ पुगेको छ। यसअघि गत मार्च 7 पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतार र आपूर्ति श्रृंखलामा परेको प्रभावका कारण प्रति सिलिण्डर 50 रूपियाँले मूल्य बढ़ाइएको थियो। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शेयर विश्लेषक विमोद देव पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। बजेटपछि बढ़छ भनिएको बजार अपेक्षित रूपमा किन बढ़न सकेन, कहिले बढ़छ र बजारमा कमाउनका लागि के गर्ने, प्रस्तुत छ यी र यस्तै प्रश्नमा आधारित रहेर उनी पन्तसँग गरिएको खास कुराकानी।
1: विमोदजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद सुदर्शनजी।
1: यो 4-5 महिनाको टाइम फ्रेमलाई हेर्दाखेरि चाहिँ तपाईँले बजारलाई चाहिँ कसरी हेर्नुभयो त? कस्तो देख्नुभयो?
2: जस्तो अहिलेको कन्टेक्स्टमा चाहिँ हामी ठ्याक्कै अहिलेकै कन्टेक्स्टमा जाउँ होइन, अब यो चार पाँच महिनाको कन्टेक्स्ट हेर्ने हो भने मार्केट पुरै अब हामीले हेर्दाखेरि चाहिँ पुरै साइडवेज नै न सही तरिकाले त्यो एग्रेसिभली हुन्छ नि जुन मोमेन्टम बेसमा चाहिँ बढ्न सक्यो न चाहिँ घटनालाई मानिरहेछ भनेपछि त्यो दुइटै हुन सकेन भनेको अर्थ के हो भन्दाखेरि चाहिँ अहिले चाहिँ हामी एउटा लेभलको साइडवेजमै हो होइन, चार पाँच महिनाको अन्तराल भन्नुहोस् अथवा अलि अगाडिदेखि नै भन्नुहोस् होइन, अब यो चुनावपछिको माहौल पनि भन्नुहोस् होइन, हेर्दाखेरि चाहिँ चुनावपछि अलिकति बढ्न खोजेको जस्तो होइन तर पनि बढ्न नसकेको अनि ओभरअल इकोनोमिक सिनेरियोहरूलाई हेर्दाखेरि बढ्नुपर्ने आधारहरू धेरै देखिएको तर कोही कोही मान्छे अथवा ठूलो लगानीकर्ताहरूको चाहिँ कन्फिडेन्स डेभलप भइ नै सकेको होइन, यो एउटा चाहिँ द्वन्द जस्तो अवस्था। तर घट्ने प्रोस्पेक्टमा हामीले हेर्दाखेरि चाहिँ अब घट्ने र यो जुन नयाँ आइपीओहरू धेरै आइसक्यो त्यसले पनि इन्डेक्समा चाहिँ एउटा लेभलको बढोत्तरी गरिसक्यो होइन, हामीले त्यही भएर इन्डेक्सलाई मात्र हेरेर कारोबार गर्नु हुँदैन भन्छौँ होइन। सो अहिलेको लेभल भनेको लगभग हजुरको के देखिरहेछ भन्दाखेरि घट्न खोज्यो भने रिजेक्सन आइरहेछ, बढ्न खोज्यो भने अलिकति बढ्न नसकिरहेको होइन, सो आइदर वेमा चाहिँ ब्रेकआउटको कन्डिसन वेट गरिरहेछ र कतै न कतै कुनै न कुनै लेभलमा ब्रेकआउट हुन्छ होला। यसलाई डिटेलमा चाहिँ म अर्को एउटा टपिकमा भन्छु।
1: जस्तो यो बीचमा चाहिँ पछिल्लो यो भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन पछिको समग्रमा बजार हेर्दाखेरि चाहिँ हामीले त्यो बेलामा जेएनजी आन्दोलनलाई एक खालको दोषारोपण गर्यौं, त्यसपछि जेएनजी आन्दोलनले यो भनौँ न विभिन्न क्षेत्रमा पारेको प्रभावलाई हामीले अर्को दोष थपर्यौं, त्यसपछि अब सरकार अन्यलतर्फ गयो भन्नेलाई एउटा दोष मान्यौं, त्यसपछि अब सरकार बन्न त बन्छ तर कस्तो सरकार बन्छ कुन सरकार आउँछ भन्ने चिजले चाहिँ बजारमा इम्प्याक्ट पार्छ भनेर फेरि त्यसलाई दोष लगायौं, सरकार बन्यो शक्तिशाली सरकार बन्यो बजार, त्यसपछि हामीले बजेटलाई दोष लगायौं।

0: कसरी लगाउने किन लगाउने भन्ने कुरा मात्रै हो होइन. सबै आधारमा हेर्दाखेरि चाहिँ जुन एउटा साइडवेज चलिरहेको मार्केट छ हजुरको टेन्टेटिभली 2600 29,000 3,000 बीचमा एउटा मार्केट चलिरहेछ होइन. यसलाई चाहिँ आइदर वेमा ब्रेक गर्नु नै छ र ब्रेक गर्ने प्रोबेबिलिटी चाहिँ अझै बढ्दै बढ्दै गएको चाहिँ देखिन्छ.
1: यो बजेटप्रति लगानीकर्ताको अपेक्षा ठूलो थियो तर बजेटले पनि लगानीकर्ताका बीचमा चाहिँ केही अन्यलता सिर्जना भयो.
0: हजुर, बजार बजेटमा चाहिँ के भयो भन्दाखेरि चाहिँ फाइनल ट्याक्स भनियो. फाइनल ट्याक्स भन्दा सबैजना
1: ठ्याक्कै भन्दाखेरि यो बजेटमा ठिक चाहिँ के छ बेठिक चाहिँ के छ सेयर बजारका लागि.
0: जस्तो अब हजुरले सरसर्ती हेर्ने भने ट्याक्स बढ्ने भन्ने कुरो चाहिँ बेठिक हो, म चाहिँ बेठिक नै भन्छु र नेपालको कन्टेक्स्टमा अझ बेठिक हो क्या. किन भन्दाखेरि चाहिँ नेपालको कन्टेक्स्टमा सेयर बजारमा लगाइने ट्याक्स कस्तो छ भन्दाखेरि चाहिँ तपाईँले फाइदा हुँदा तिरिहाल्नु पर्यो होइन, अनि घाटा हुँदाखेरि कसैले आएर चाहिँ तपाईँलाई बचाउनेवाला छैन होइन. टेन्टेटिभली अलमोस्ट इन अल वर्ल्ड होइन, तपाईँले चाहिँ आफ्नो क्यापिटल 5,00,000 रुपियाँ छ अथवा 10,00,000 रुपियाँ छ त्यसमा चाहिँ वर्षभरि कारोबार गर्नुभयो, फाइदा पनि भयो घाटा पनि भयो र ओभरअलमा कति भयो त असार मसान्त अगाडि कति भयो होइन. र त्यो जुन भ्यालु छ त्यो भ्यालुमा ट्याक्स लगाइने चलन छ र त्यो भ्यालिड पनि हो किनकि उसले 10,00,000 लगाएको छ र त्यो 10,00,000 घटेर 8,00,000 आइपुग्यो सपोज मान्नुहोस् भन्यो भने उसले त ट्याक्स त तिरेको हुन्छ नि त, घाटामा पनि ट्याक्स तिर्न चाहिँ पर्ने अवस्था चाहिँ नेपालमा छ होइन. सपोज 10,00,000 उसले लगायो एउटा वर्ष 3,00,000 कमायो अर्को वर्ष 5,00,000 वर्ष नभनौ कि अर्को ट्रेडमा चाहिँ उसले 3,00,000 गुमायो भन्यो भने त उसको त ओभरअलमा लस कति भयो 1,00,000 रुपियाँ भयो होइन. 1,00,000 रुपियाँ लस हुँदाखेरि उसले जुन 3,00,000 रुपियाँमा तिरेको ट्याक्स छ नि 3,00,000 त आजको कन्टेक्स्टमा जोड्ने हो भने 10% हो त्यो भनेको 30,000. उसले 1,00,000 रुपियाँ गुमाएको पनि छ 30,000 रुपियाँ ट्याक्स तिरेको पनि छ क्या. भनेपछि यो अलिकति अन्यायपूर्ण कुरा हो होइन, अथवा यो हुन नहुने कुरो हो होइन. अब यो भइरहेछ हामीले मान्नु पर्यो. अनि अर्को चाहिँ गभर्मेन्टले फाइनल ट्याक्स भनेर घोषणा गरिदियो. प्र्याक्टिकल्ली चाहिँ के थियो भन्दाखेरि यो फाइनल ट्याक्सकै रूपमा चाहिँ व्यवहारिक रूपमा चाहिँ फाइनल ट्याक्स भएरै काम भइरहेको थियो होइन. बिचमा चाहिँ एउटा गभर्मेन्टले चाहिँ एउटा टाइममा चाहिँ के गरिदियो भन्दाखेरि चाहिँ 40,00,000 भन्दा बढी कमाउनेहरूलाई चाहिँ अब हामी ट्याक्स ब्रैकेटमा ल्याउँछौ भन्ने कुराहरू आयो. त्यो आन्दोलन भयो, त्यो त्यतिकै भयो, मत्थर भइसकेको थियो. अब त्यसले चाहिँ कसलाई तर्साइदियो भन्दाखेरि पुराना अनि ठूला लगानीकर्ताहरूलाई तर्साइदियो. किन तर्साइदियो भन्दाखेरि उहाँहरूले कमाएको त अहिले होइन नि त, उहाँहरूले कमाएको कहिले हो विगत 20 वर्षदेखिको हो नि त. अब त्यो 20 वर्षदेखिको इयरली 40,00,000 हिसाब गरेर ट्याक्स लगाइदियो भने त उहाँहरूसँग त्यो भनिहाले यहाँ त घाटामा चाहिँ तपाईँको घाटामा पनि ट्याक्स तिर्नु परिरहेछ नि त. त्यही भएर चाहिँ त्यो ठूलो लगानीकर्ताहरूले एक्चुअलमा चाहिँ 5 करोड नै कमाएको छ कि छैन होइन, तर ट्याक्स तिर्नुपर्ने एमाउन्ट चाहिँ कति आउन सक्थ्यो भन्दा 20 करोड 25 करोड नै आउन सक्थ्यो होइन. अब 25 करोडको 40,00,000 ब्राकेटमा हालिदियो भने त एकदमै गाह्रो हुने अवस्था थियो नि त. त्यो भनेको चाहिँ गाह्रो अवस्था हो उहाँहरूको लागि होइन. अब त्यो कुरा चाहिँ होइन, फाइनल भयो भन्ने कुरो आएको छ होइन. यसले चाहिँ एउटा लेभलमा फाइदै गरेको छ. अब बजेटले समेटेको अरू अरू सेक्टर भनेको चाहिँ अब मैले अन्त विशेष गरी भन्दा पनि अलिकति रिइन्सुरेन्स र नन लाइफलाई चाहिँ छोएको देखेँ मैले. त्यही
1: समग्रमा भन्दाखेरि चाहिँ बजेट कस्तो थियो
0: ओभरअलमा मध्यम वर्गलाई होइन, मध्यम वर्गलाई चाहिँ अब 10,00,000 होइन, 10,00,000 त्यो एउटा ब्रैकेट थियो. त्यो ब्रैकेटलाई चाहिँ 1% ट्याक्स लगाइदिने भन्यो. त्यो कारणले चाहिँ एउटा लेभलको चाहिँ खर्च गर्न सक्ने वातावरण मध्यम वर्गहरूमा चाहिँ आयो होइन. अनि तर के भन्दाखेरि अब दिएर मात्र त भएन, लिन पनि पर्छ. अनि सरकारले चाहिँ विभिन्न माध्यमहरूबाट लिएको छ होइन, जस्तो 5% भ्याट एड गरिदिएको छ बत्तीमा, त्यहाँबाट चाहिँ ठूलो रकम उठ्नेवाला छ. हामीले भन्नलाई त 24 रुपियाँ र यो भनेर भनिरहेछौँ होइन, त्यो मिनिमम एमाउन्टमा आउँछ. तर एभरेजमा पनि 5,000, 10,000, 15,000 बत्तीको तिर्नेवालाहरूसँग चाहिँ राम्रै एमाउन्ट आउने भयो. त्यस्तो चाहिँ पपुलेसन काठमाडौँमा चाहिँ राम्रै छ भन्ने मलाई लागेको छ. सो ओभरअलमा बजेटको अब इम्प्लिमेन्टेसन पार्ट

0: जानुपर्छ होइन, जस्तो एनआरएनको कुरा आएको छ एकदम पोजिटिभ हो, तर मैले एनआरएनको कुरा आएको चाहिँ लगभग लगभग 9-10 वर्ष भइसक्यो। एनआरएनको कुराहरू एभ्री बजेटमा सुनिन्छ तर एक्चुअलमा इम्प्लिमेन्टेसन देखिँदैन। अब होपफुल, अब यो 2/3 गभर्मेन्ट छ, अलमोस्ट 2/3 गभर्मेन्टले चाहिँ यो कुरालाई चाहिँ इम्प्लिमेन्ट गरेर जान्छ भन्ने आशावादी हुने त हो नि, तर योपालि पनि इम्प्लिमेन्टेसनमा गएन, पोलिसीमा चेन्ज भएन भने चाहिँ अब अर्को बजेटमा पनि एनआरएन भनेर हाल्यो भने कसैले पत्याउनेवाला छैन होइन। अब अरू पनि राम्रा कुराहरू छन् होइन, अब विदेशबाट लगानी भित्राउने एनआरएनको लागि सजिलो तरिकाहरू, राष्ट्र ब्याङ्कको यो विभिन्न कुराहरू छ, यो हिजोदेखि नै आइरहेका कुराहरू चाहिँ रिपिट भएका छन् होइन। ओभरअलमा बजेट नराम्रो चाहिँ होइन,
1: कार्यान्वयन कतिको हुन्छ भन्ने
0: मेन कुरा चाहिँ त्यसलाई चाहिँ कसरी एक्जिक्युसनमा
1: समग्रमा भन्दाखेरि शेयर बजारलाई त्यति नराम्रो पार्ने खालको बजेट पनि थिएन,
0: नराम्रो बजारलाई जस्तो ट्याक्स नबढाइदिएको भए होइन, आजको दिनमा अलिकति कन्फिडेन्ट बढी भएर आज जहाँ इन्डेक्स छ त्योभन्दा चाहिँ अलिकति माथि नै पुग्थ्यो भन्ने चाहिँ एक्सपेक्टेसन।
1: तर पनि अहिलेको अवस्थामा हेर्ने हो भने सरकार, स्थायी सरकार जुन लगानीकर्ताले लामो समयदेखि लगानीकर्ता मात्र होइन समग्र देशले खोजिरहेको स्थायी सरकार अहिले बनिएको छ, अर्थमन्त्री विज्ञ अर्थमन्त्री भनेर स्वर्णिम वाग्ले हुनुहुन्छ, सरकारका क्याबिनेटहरूमा पनि मन्त्रीहरू विज्ञ विज्ञ मन्त्रीहरू छन् र अहिले नियामकीय निकायमा पनि स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने र त्यसले चाहिँ काम गर्ने भन्ने तरिकाले अगाडि बढ़िरहँदा पनि बजार चाहिँ बढ्नै सकेन, यहाँभन्दा राम्रो त अरू बेलामा कहिले हुन्छ र?
0: होइन, हजुरको कुरा पनि जायज हो होइन, जस्तो हजुरले अब त्यहाँ अलिकति उ भएला सिजनल इफेक्ट भन्ने कुरा छ होइन,
1: यो के रहेछ खासमा?
0: सिजनल इफेक्ट भनेको चाहिँ हजुरको टेन्टेटिभली रिपिटेडली होइन, मलाई डेटामा पनि देखाउन खोज्छु हजुरलाई होइन, कस्तो भयो भन्दाखेरि चाहिँ अब हाम्रो यो सिग्नल जोनमा जाउँ, जस्तो हामीले चाहिँ एउटा लेभलको रिसर्च गऱ्यौँ होइन, रिसर्च गर्दाखेरि कुन टाइम फ्रेममा किन्ने अनि कुन टाइम फ्रेममा चाहिँ बेच्ने होइन, भनेपछि एउटा सिजन हुन्छ अनि त्यो पनि सिजन पनि कसरी हुन्छ भन्दा सेक्टर वाइज हुन्छ क्या होइन, सो यो सेक्टर चाहिँ यो टाइम फ्रेममा किनेर यो टाइम फ्रेममा बेच्यो भनेर एनालाइज गर्न हामीसँग 24 वर्षको डेटा छ नेप्सेको, तर हरेक सेक्टर 24 वर्ष देखिन छैन, जस्तो माइक्रो फाइनेन्स भन्ने 7-8 वर्ष देखिन होला होइन, अनि त्यस्तै हो सबै सेक्टर पहिले देखिन्छ होइन। सो हाम्रो चाहिँ अब यो सिजनल इफेक्ट भनेको के हो भन्दाखेरि चाहिँ टेन्टेटिभली कुन पेरिफेरीमा एन्ट्री गर्ने, कुन मन्थमा कुन विकमा चाहिँ एन्ट्री गर्ने, अनि कुन मन्थमा अनि कुन विकमा एक्जिट गर्यो भने चाहिँ टेन्टेटिभली प्रफिट हुन्छ होइन भन्ने टाइपकै हो। जस्तो हामीले ओभरअल नेप्सेको कुरा गर्यो भने हजुरले यहाँ अहिले स्क्रिनमा देख्न सक्नुहुन्छ, जस्तो टेन्टेटिभ यो चाहिँ अहिले डेटा चाहिँ हजुरले यहाँ हेर्नुभयो भने 2021 2026 भने चाहिँ अहिलेसम्मको रिसेन्ट 2001 2026 डेटामा गरिएको एउटा यो एभरेजिङ भनौँ न एभरेजिङ टाइपको चाहिँ एउटा चाहिँ रिसर्च भयो होइन। अब यसमा के हुनेछ भन्दाखेरि टेन्टेटिभली हजुरले मार्चमा किनेर जुलाईमा चाहिँ एक्जिट भनेको छ होइन, त्यो गर्दाखेरि चाहिँ तपाईँलाई टेन्टेटिभली 13% एभरेज प्रफिट हुन्छ भनेर होइन, यो 26 वर्षको डेटा हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ होइन। अनि त्यसमा चाहिँ एभरेज विन रेट 79% चाहिँ एभरेज विन रेट देखिन्छ भने होइन, 56% अनि विथ 8% भन्दा एबोभको चाहिँ एभरेज रिटर्न आउने चाहिँ त्यहाँ देखिन्छ। जस्तो अब तपाईँले यहाँ हेर्नुभयो भने यो भनेको लगभग 4 मन्थको होल्ड पिरियड हो होइन, वर्स्ट केसमा चाहिँ तपाईँको कुनै टाइममा चाहिँ 17%सम्मले घट्या छ भने बेस्ट केसमा चाहिँ 47%ले बढेको छ होइन। अब यहाँबाट हेर्नुभयो भने गुड केस कति देख्नुभयो 44%ले देख्नुभयो भने एभरेज केस चाहिँ यो टाइम फ्रेममा चाहिँ हजुरले लगानी गरेर गर्नुभयो भने चाहिँ एभरेज रिटर्न एभरेज केस चाहिँ 11% चाहिँ टेन्टेटिभली रिटर्न हुने देखियो, र कुनै इयरमा चाहिँ जस्तो 2022 चाहिँ वर्स्ट केस रहेछ त्यहाँ चाहिँ 13% चाहिँ लस भयो। भनेपछि हजुरको यो 26 वर्षको टाइम फ्रेममा चाहिँ हजुरले एनालाइज गर्नुभयो भने चारचोटि मात्र त्यो पिरियडमा चाहिँ घटेको रहेछ, जस्तो जुलाई र अगस्तको त्यो एराग्यारा पर्छ त्यो पिरियडमा चाहिँ घटेको रहेछ भनेपछि बाँकी केसमा के रहेछ बढेको रहेछ भनेपछि लास्ट इयरको हाम्रो इन्टरभ्यूलाई पनि ल्याएर चाहिँ कसैले हेऱ्यो भने मैले त्यो बेलामा पनि बोलेको छु जुलाई अगस्त भनेको चाहिँ एउटा चाहिँ एक्जिट गर्ने होइन एक्जिट गर्नको लागि अथवा एउटा आफ्नो पोजिसनलाई चाहिँ अलिकति घटाउने चाहिँ बेस्ट टाइम हो भन्ने टाइपले चाहिँ यो सिजनल कुरा हो।
2: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855066048 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9948720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 082-563-479
8: मोबाइल नम्बर 98-494-67-487

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

0: ବିହାନ 10 ବଜେକୁ ମଧ୍ୟ ପଶ୍ଚିମ ହାଇଲାଇଟ୍ସ ମା ସୁଶୀଳା ଓଲିକୁ ନମସ୍କାର। राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापतिमा शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। धेरै मत प्राप्त गर्ने दुईजना बीच पुनः प्रतिस्पर्धा हुने भने पनि सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने घिमिरे सभापतिमा निर्वाचित हुनुभएको हो। अन्य पदाधिकारी को भने पदाधिकारी पदमा पनि सहमतिको प्रयास भइरहेको छ। दाङको घराईमा भएको प्रथम अधिवेशनमा सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएको थियो, जसमा रूपन्देहीका शालिगराम घिमिरेले 179, अर्घाखाँसीका गोपाल घिमिरेले 87, रूपन्देहीका गणेश पौडेलले 84, बाँकीका डाक्टर राजकुमार सुवेदीले 80, रूपन्देहीका मंजू भूषालले 71, रूपन्देहीका मधु प्रसाद अर्यालले सबैभन्दा कम 19 मत प्राप्त गर्नुभएको थियो। गैराती सम्पन्न मतदानमा 552 मत खसेको थियो। संघीय सरकारले आर्थिक वर्ष 2083-84 लागि दाङ निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत सड़क पुल तथा शहरी पूर्वाधार विकासका 14 वटा आयोजनामा 70,25,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। दाङ क्षेत्र नम्बर 3 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार विनियोजन बजेट मुख्य रूपमा सड़क स्तर उन्नति, पुल निर्माण तथा शहरी पूर्वाधार विकासमा केन्द्रित रहेको छ। उहाँले तुलसीपुर उपमहानगरपालिका तथा दंगेश्वरन, बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सड़क मरमत, स्तर उन्नति र सड़क सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले पुल निर्माण र पूर्वाधार विकासका योजनाले समग्र क्षेत्र नम्बर 3 विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार शहरी सड़क स्तर उन्नति, मरमत सुधार तथा सड़क सुरक्षा कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, दंगेश्वरन, बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने योजनाका लागि 1,50,00,000 दरले कुल 10 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। सामाजिक सेवाका विविध गतिविधि मार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको अलायन्स क्लब नारायणपुरले कुराही उपमहानगरपालिका 9 स्थित लरेना वासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतीक्षालय निर्माण गरेको छ। मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतीक्षालयको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325N का गवर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो। लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्स कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। र नेपालमा लागू छ दुर्व्यसन भयावह सामाजिक समस्याको रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला 4 दिनमा मात्र देशभरबाट 76 जना लागूसद कारबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन, ओसार पसार र कारबार विस्तारै गाउँमा समेत फैलन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने, पोल्ने,
3: छालामा दागहरू आउने, कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी थिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भ पतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा,
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार,
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916770,
2: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
10: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना, 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा, अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090065225, 082151, 591102, 591103, 591104 र 591105।

अनि आज यो बिहानीको समय आइतबारको श्रृंखलामा म चन्द्रमणि उपस्थित छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ अनि देशैभरका रेडियो स्टेशनमा रहेर यो आवाजलाई दूरदराज कुना कन्दरा अनि रस्ती बस्तीसम्मका मनहरू माझ पुर्याउनको लागि एउटा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका तमाम मेरा प्यारा प्यारा साथीहरू, यहाँहरू सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। तपाईँको महत्वपूर्ण साथले साँच्चीकै भन्नुपर्दा इन्द्रणीको बसाई चाहिँ हरेक दिन यादगारमय बनि नै रहेको हुन्छ होइन। अनि आज त फेरि आइतबारे बसाई भन्ने बित्तिकै नयाँ नयाँ गीतहरू सुन्ने बसाई भएको कारणले पनि यादगार त रहने नै भयो। टेक्निकल सपोर्टमा रहने ईशाले नयाँ नयाँ गीतहरू छानिरहनु भएको छ, खोजिरहनु भएको छ। तिनै नयाँ नयाँ गीत सहितका बानकीहरू नै आजको यो कार्यक्रममा हामी सुनाउँछौं र त्यही क्रममा कार्यक्रमको शुरूआतमा असाध्यै राम्रो गीतलाई सुनायौं, जहाँ शक्ति गोदार र अस्मिता डल्लाकोटीको आवाजमा सो गीत सजिएको थियो। अब यो गीत पनि यहाँलाई सुनाइसकेपछि आजको यो बसाईलाई अगाडि बढाउन साथ सपोर्ट र समर्थन गरेको छ यस कार्यक्रमलाई नेपाटपले। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई तपाईँले सम्झन सक्नुहुन्छ। घर बनाइरहनु भएको छ अनि तपाईँलाई चाहिँ घर बनाइसकेपछि त पीपीआर पाइपका सामग्री पनि चाहियो होइन। घर बनाउँदै गर्दा सँगै अब तपाईँलाई ट्याङ्कीको आवश्यकता छ, यूपीभीसी पाइपहरू अथवा यूपीभीसी झ्यालोकाहरू आवश्यक छ, यी सबैको लागि अनि बाथरूमको डेकोरेशन राम्रो गर्नु परेको छ, यसका लागि पनि सेनिटरी सामग्रीदेखि लिएर सम्पूर्ण कुराहरू चाहिँ तपाईँले नेपाटपमा प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले नेपाटपलाई नै सम्झनुहोला भन्दै अब भने हामी कार्यक्रममा अर्को एउटा नयाँ गीत पस्कदैछौ। यो गीतपछि आउँछु, कार्यक्रमलाई सुन्दै रहनुहोला।

सारै मनसुने अनि मीठा समधुर लोक संगीतका बानकीहरू कार्यक्रम इन्द्रणी मार्फत तपाईँले सुन्न पाइरहनु भएको छ। हामी रेडियो कार्यक्रम इन्द्रणीमा छौं। रेडियो काठमाडौँबाट यो कार्यक्रम उत्पादित छ अनि देशैभरका रेडियोबाट आउँछ अनि हामी रेडियो काठमाडौँ नेटवर्क मार्फत यहाँसँग भइरहँदा आज चाहिँ नयाँ नयाँ गीतहरू सुनाउने बाटो पालो हो, त्यसैले नयाँ नयाँ गीत संगीतहरू सुनाइरहेका छौं। यही बीचमा हामीले मूलबाट सुनायौं होइन त, मूलबाट सुनायौं जहाँ खेम सेन्चुरी अनि विष्णु माझीको आवाज छ र अब धेरै पछि विष्णु माझीको आवाजमा गीत सुन्न पाइएको छ। अब विष्णु माझी भन्ने बित्तिकै तपाईँले एक किसिमको कल्पना गर्नुहुन्छ, हिजोको दिनदेखि नेपाली लोक संगीतमा जब विष्णु माझीका गीतहरू आउँथे त्यसपछि एक किसिमको हर्षोल्लास नै नेपाली लोकदोहोरीमा छाउँथ्यो र अहिले पछिल्लो समय कम भएको छ तर अब तीज का गीतहरू आउँथे त्यसपछि एक किसिमको हर्षोल्लास नै नेपाली लोकदोहोरीमा छाउँथ्यो र अहिले पछिल्लो समय कम भएको छ तर अब तीज

कलाकार साथीहरूले विश्वको समय शान्तिश्री परियारहरू होइन दीपिका बेम्बोहरू मेलिना राईहरू समीक्षा अधिकारीहरू होइन अनि त्यसपछि हामीले पूर्णकला विषी देवी घरती टीका पुनहरूलाई सम्झन सक्छौ होइन उहाँहरूले पनि धेरै गीतहरूमा स्वर दिनुभएको छ र उहाँहरूको आवाजमा पनि गीतहरू सर्वत्र बजारमा छ र पछिल्लो समय खेम सेन्चुरी अनि शान्तिश्री परियारहरूले जुन खालको एउटा आफ्नो वर्चस्व कायम गरिरहनु भएको छ यसका लागि चाहिँ नमन गर्न चाहन्छु। अब मूल बाटो यहाँलाई सुनाइसकेपछि अन्य धेरै गीतहरू हामीसँग बाँकी छन् र आज गीतहरू प्राय सूचनाकै रूपमा हामी धेरैभन्दा धेरै यहाँलाई सुनाउने प्रयासमा छौं। ईशाले पनि त्यही अनुरूप गीत संगीतहरू सिलेक्ट गरिरहनु भएको छ। कुन गीत नयाँ छ, कुन गीत सुनाउँदा आम श्रोतालाई ठिक हुन्छ भन्न उहाँले हेर्दै बुझ्दै ती गीतहरू प्रस्तुत गरिरहनु भएको छ र म यहाँबाट जानकारी गराइरहेको छु र नेपाटपका सन्दर्भ पनि हामीले जोड़िरहेका छौं। साथमा आज विभिन्न ठाउँहरूमा विभिन्न खालका कार्यक्रमहरूको आयोजना भइरहेका छन् होइन, कार्यक्रममा आयोजना हुँदैछन् भइरहेका छन्। अहिले तपाईँलाई विशेष गरी नुवाकोट जिल्लाको विदुर नगरपालिकाको इलम प्रशिक्षण हलमा चाहिँ राष्ट्रिय लोकदोरी प्रतिष्ठान नेपालको आयोजनामा नवौं राष्ट्रिय रनिङ सिल प्रतियोगिता 2083 को आज समापन पनि हुँदैछ। यो जानकारी पनि हामी यहाँलाई अवगत गराउन चाहन्छौ। 29 गते शुभारम्भ भएको सो रनिङ सिल प्रतियोगिताको संचार समन्वयको भूमिका राष्ट्रिय लोक संचारका नेपालले खेलेको छ। साथै हामी हिजो त्यहाँ पुग्ने अवसर प्राप्त भयो। विशेष गरी काठमाडौँको टोखा छहरी हुँदै हामी चाहिँ विदुर नगरपालिका नुवाकोटसम्म पुगेका थियौं। संस्थाका सचिव कमल सरगम, प्रवक्ता शिखरजंग श्रेष्ठ, सदस्य सुमन सापकोटा लगायत स्वयं म आफू पनि त्यो कार्यक्रममा सहभागी भएको थिए र त्यहाँ चाहिँ एउटा मिठो हामीलाई आतिथ्यता प्राप्त भएको थियो। यसका लागि राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कमिटी अध्यक्ष रिता थापा मगरदेखि लिएर सम्पूर्ण टीमलाई हामी नमन व्यक्त गर्न चाहन्छौ। पक्कै पनि कलाकार अनि संचारकर्मीको सम्बन्ध एक किसिमको अपनत्व होइन, त्यो आफ्नोपन हुनुपर्छ। त्यो आफ्नोपन चाहिँ पछिल्लो समय दोहोरी प्रतिष्ठानले पनि संचारकर्मीहरूसँग समन्वय गर्दै विभिन्न खालका विकृति विसंगतिदेखि लिएर राम्रा कामहरूको लागि पनि एकसाथ कामहरू गरिरहेको छ। यो भयो भने पक्कै अनि कलाकार संस्था होइन अनि चाहिँ संचारकर्मी पत्रकारहरूको एउटा भूमिका पनि महत्वपूर्ण हुन्छ र कसले कुन ठाउँमा कसलाई महत्व दिने भन्ने कुराहरू पनि प्रश्न हुन्छ। ती कारणले गर्दा पनि अहिले पछिल्लो समय लोकदोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर आइसकेपछि एक किसिमको राम्रो खालको समन्वयकारी भूमिका निर्वाह गरिरहेको अवस्था छ। यसका लागि केन्द्रीय कमिटिलाई नमन गर्न चाहन्छु। साथमै आज विभिन्न खालका अवार्डका आयोजना हुँदैछ, यो पनि म जानकारी गराउँला एकैछिनपछि। तर यतिखेर पनि हामी अर्को एउटा गीत राख्ने प्रयास गरिरहेका छौं। तयारी अवस्थामा छ, प्रयास सफल भइसकेको छ, राख्दैछु गीतलाई।

देशै भरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रले सुनिरहनु भएको छ. कस्तो लागिरहेछ सल्लाह सुझाव प्रतिक्रिया पाऊ साथी. हामी तपाईँसँग यस्तै सुमधुर गीत संगीतहरूका बानकी लिएर आइरहेका छौं र पानी परेको छ बोलको यो गीत अहिले बजारमा छ जुन गीतलाई हामीले यहाँको माझमा प्रस्तुत गरिनिसकेका छौं. साथमा विभिन्न जानकारी यहाँले प्राप्त गरि नै रहनु भएको छ किनभने रेडियो कार्यक्रम इन्द्रणी सुनिसकेपछि सुन्दै गर्दा अनि विभिन्न खालका जानकारी प्राप्त गर्न पाउँदाखेरि तपाईँको मन खुशी हुन्छ किनभने हामीले विभिन्न ठाउँहरूमा हुने मेला महोत्सवका बारेमा पनि साथीहरूलाई कुनै कार्यक्रमहरू हुँदैछन् भने हामीलाई खबर गर्नुहोस् है हामी जानकारी गराउँछौं भनेर भनि नै रहेका हुन्छौं किनभने हामी नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणीमा रहँदै गर्दा हाम्रा मौलिकपन बोकेका जुन खालका आफ्ना कार्यक्रमहरू हुन्छन् ती कार्यक्रमका सन्दर्भहरूमा आम श्रोता दर्शकलाई जानकारी गराउन पाउँदा तपाईँको मन पनि खुशी हुन्छ हाम्रो मन पनि खुशी हुन्छ किनभने हामी सबैजना मिलेर लोक संगीत विकासका लागि नै हाम्रा यात्राहरूलाई चाहिँ अगाडि बढाइरहेका छौं र संस्कृति संरक्षण सम्वर्धन र प्रवर्धनका लागि यी यस्ता खालका जानकारीले एउटा भूमिका पनि खेल्छ ती अनुसार नै हामी जानकारी यहाँलाई गराइ नै रहेका छौं. आजको यस कार्यक्रम आज नयाँ नयाँ भाका सुन्ने बसाईमा नयाँ नयाँ गीत संगीतहरू सुनाइरहेका छौं. अब ढिला गर्दिन यतिखेर म भूमिका गिरी र रामचन्द्र काफ्रेलाई सम्झिँदैछु यो गीत मार्फत.

निर्णयलाई सुन्दै गर्दा हामीले भर्खरै भूमिका गिरी अनि रामचन्द्र काफ्लेको आवाजमा रहेको यो गीतलाई पनि तपाईँको माझमा प्रस्तुत गरिनिसकेका छौं। हामी नेपाटपद्वारा प्रायोजित इन्द्रणीको आइतबारे श्रृंखलामा छौं। म चन्द्रमणि गौतम तपाईँको साथमा टेक्निकल सपोर्टमा काठमाण्डुबाट ईशा दमलाको साथ मिलेको छ अनि देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको श्रृंखलालाई तपाईँले सुनिरहनु भएको छ। साथसाथै हामी डिजिटल माध्यमबाट पनि यहाँहरूको माझमा छौं र विशेष गरी सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न माध्यमहरूबाट पनि इन्द्रणी सुन्दै हेर्दै गर्दा आनन्द त लिइरहनु भएको छ लोकदोहोरी गीतको भन्ने विश्वास नै मैले लिएको छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। सुजन लामाजी यहाँलाई पनि नमन छ। विशाल र साईले पनि नमस्कार दाई म सुन्दैछु भन्नुभएको छ। हरि पौडेलले पनि हामीलाई सुन्दै गरेको जानकारी अनि टीकाजीले पनि परिवर्तन सम्भव छ सुन्दैछु भन्नुभएको छ। यमुना पौडेलले पनि नमस्कार म पनि सुन्दैछु भन्नुभएको छ। यहाँलाई पनि म नमन गर्न चाहन्छु। सम्झना कटुवालले पनि इन्द्रणीको बसाई सुन्दै गर्दा शान्ता नेपाल सिग्देलले गोकर्णेश्वर नगरपालिका वडा नम्बर छ नयाँ बस्ती विपुल चोकबाट हामीलाई सुनिरहेको र सबैलाई नमन गर्न चाहन्छु भनेर लेख्नु भएको छ। अनि अजय थापाले पनि सर नमस्कार मिल्छ भने हजुरको नम्बर भन्नुभएको छ। हामीले जानकारी गराइरहेका छौं कार्यक्रमका सन्दर्भका लागि र विशेष गरी पेजमा पनि तपाईँ जोडिन सक्नुहुन्छ। पम्फा थापा बुढाथोकीले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै गरेको जानकारी प्राप्त भएको छ। अनि अर्को साथी हुनुहुन्छ नमस्कार नमस्कार भन्नुभएको छ, उहाँ चाहिँ खेम बस्नेत हुनुहुन्छ दिङला भोजपुरबाट कार्यक्रम सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना। र अर्को साथी हुनुहुन्छ उहाँ चाहिँ पूजा हुनुहुन्छ अछामबाट भन्नुभएको छ, किर्तिपुरमा बस्छु अहिले र सबैलाई मिठो सम्झना माया कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। भीमसेन गौतमले पनि दाई गुड मर्निङ महाबौद्ध काठमाडौँबाट हजुरको लाइभ कार्यक्रमलाई सुन्दै र हेर्दैछु सम्पूर्णलाई सम्झना भन्नुभएको छ। अनि मिस्टर भागीरथले पनि गुड मर्निङ म युरोपदेखि दाईलाई सुन्दैछु दाई, खेम बस्नेतले पनि नमस्कार सुन्दैछु भन्नुभएको छ, सँगै उहाँले टिकटक लाइभमा सुन्दैछु भन्ने जानकारी गराउनु भएको छ। रोजन बरालले पनि दोलाखाको मान्छे अहिले ओमानबाट दाईलाई साथ दिँदैछु भन्नुभएको छ। अनि अर्को साथी म प्रिन्स मिश्र हो के छ खबर सन्चै होला मिठो सम्झना माया म चौकिने सुर्खेतदेखि तपाईँलाई सुन्दैछु दाई भन्नुभएको छ। नवराज अधिकारीले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै हुनुहुन्छ यहाँलाई पनि सम्झना। अनि अर्को साथी विश्रान्ति तरकारी बजारबाट अनिल है धेरै सम्झेको छु मिस्यु दाजी भन्नुभएको छ। हाम्रो अनिल मोक्तान प्यारो भाइ घर उहाँको मकवानपुर हो र अनिलले विशेष गरी विश्रान्ति तरकारी बजार गोकर्णेश्वर पाँचमा छ यहाँ बसेर कार्यक्रमलाई सुन्दै र सम्पूर्ण साथीहरूको सम्झना गर्न चाहनु भएको छ। नवराज निराश हुनुहुन्छ नमस्कार म दोहा कतारबाट सबैलाई सम्झना गर्न चाहन्छु दाई भनेर लेख्नु भएको छ। अनि अर्को साथी कलावती डाङ्गीले पनि डडेलधुराबाट सबैलाई सम्झना अब बज्ने गीत सुनाउँछु दादा भनेर लेख्नु भएको छ। विजयजी यहाँलाई पनि धेरै सम्झना छ। उर्मिला दाहालले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। अनि नुवाकोटको भ्रमण कस्तो भयो दाई भनेर महाराज जलजला अर्थात देवीले भन्नुभएको छ। एकदम रमाइलो भयो नि, हिजो गइयो साँझ 9 बजेतिर काठमाडौँ फर्क्यौं होइन, त्यही हो अब ग्रामीण बस्तीमा निकै रमाइलो हुन्छ यात्रा गर्दा, विशेष गरी काठमाडौँको यता टोखा छहरी शिवपुरी लेखु गाउँपालिका गंगटे हुँदै हामी चाहिँ ढिकुरे हुँदै यता तपाईँको बट्टारबाट अगाडि बढ्दै गर्दा हामी चाहिँ विदुर नगरपालिका पुगेका थियौं र इलम प्रशिक्षण केन्द्रमा नवम राष्ट्रिय रनिङ सेल प्रतियोगिता हुँदै गर्दा कलाकारहरूको बेजोड प्रस्तुति विशेष गरी उद्धव कार्की लगायत हरि थापादेखि लिएर खेम सेन्चुरी लगायत धेरै कलाकारहरूले हिजो आफ्नो प्रस्तुति दिनुभएको थियो यो पनि जानकारी गराउँछु। साथमा विभिन्न प्रदेशहरूबाट छानिनुभएका दोहोरी प्रतिष्ठान नेपालमा आबद्ध रहेका कलाकार साथीहरूले बेजोड दोहोरी प्रस्तुत गरिरहनु भएको छ र आज नुवाकोटमा रहने साथीहरू हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँको गाउँ तपाईँको ठाउँमा दोहोरी प्रतियोगिता भइरहेको छ, जानुहोला निशुल्क रूपमा प्रवेश छ त्यहाँ, यो पनि जानकारी गराउँछु। अब ढिला नगरौं ईशा तयारी अवस्थामा छ नि गीतै हो भन्नुभएको छ, राख्दैछु यो गीतलाई।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा मलाई विश्वास छ निकै रमाइलो तपाईँलाई लागिरहेको छ। गर्मी मौसमको छ, उकाले ओह्राले भन्ज्याङ चौतारी, तपाईँ जहाँ हुनुहुन्छ मेरा प्यारा प्यारा साथीहरू घामबाट बस्नु होला होइन। हुन त कति ठाउँहरूमा पानी पनि परेको होला, तर कति ठाउँहरूमा मजाले घाम लागेको छ। तराईका विभिन्न ठाउँहरूमा त गर्मी असाध्यै नै छ, त्यहाँका साथीहरूले भन्नुहुन्छ। हिजो हामी नुवाकोट जाँदा पनि निकै गर्मी थियो होइन, अलिकति लेकतिर अथवा अलिकति जंगलको छेउछाउतिर चाहिँ शीतलता हुने, तर बेसीतिर जाँदाखेरि असाध्यै गर्मी थियो होइन। अनि नुवाकोटको बिदुरमा पनि हिजो रनिङ सेल प्रतियोगिता चलिरहँदा असाध्यै गर्मी थियो, गर्मीको बावजुद पनि त्यहाँ चाहिँ विशेष गरी दोहोरी प्रतियोगिता हेर्न आउने साथीहरूको राम्रै भीड़ लागेको थियो र निकै रमाइलो पनि त्यहाँ भइरहेको छ। अब तपाईँ जहाँ हुनुहुन्छ पक्कै पनि यो शीतलको खोजीमा हुनुहुन्छ होला, यतिखेर बिहानीको समयमा बिहानी पखको घाम मिठो लागेको होला होइन। अनि त्यसपछि इन्द्रणी सुन्दै गर्दा कति घरमा बसेर सुन्दै हुनुहुन्छ, कति पसलमा बसेर, कति यात्रामा हुनुहुन्छ, कति अफिसमा हुनुहुन्छ होइन। अनि विभिन्न कामधन्दा गर्दै रेडियो सुन्दाको मजा छुट्टै छ, जहाँ चन्द्रमणि बोलिरहेछ अनि इन्द्रणी घन्किरहेछ, मीठा गीतहरू आइरहेको छ कहिलेकाहीँ होइन, अनि कमेन्टहरू पनि चन्द्रमणिले वाचन गर्दै गर्दा आफ्नो नामहरू पनि आएको छ र निकै रमाइलो गर्दै चाहिँ तपाईँले आफ्नो यात्रा अगाडि बढाउनु भएको छ। हामीले भर्खरै कुष्मा पर्वत बोलको गीतलाई सुनाइसकेका छौं, तेजस रेग्मी युट्युब च्यानल मार्फत यो गीत बजारमा आएको छ। अनि स्वरबद्ध गर्ने कलाकारहरू हुनुहुन्छ, यसमा प्रकाश पराजुली देवी आचार्यले यो गीतमा स्वर दिनुभएको छ, अनि गोविन्द पौडेल बिनले यसमा शब्द लेख्नु भएको छ। तेजस रेग्मीको यो चाहिँ संगीत हो, राजु सुनामले एरेन्ज गर्नुभएको गीत मैले यहाँलाई सुनाए र ओजन स्टुडियोमा यो गीत तयार भएको छ, प्रवीण थापाले निर्देशन गर्नुभएको गीतमा। तेजस रेग्मी, लोमस शर्मा, पूजन घिमिरे अनि पार्वती श्रेष्ठलाई अभिनयमा देख्न सकिन्छ र राम्रो बनेर आएको मौलिक गीतलाई यहाँको माझमा राखिसकेपछि अब हामी ढिला गर्दैनौ, फेरि पनि इन्द्रणीको बसाईमा अर्को एउटा नयाँ गीतलाई राख्दैछौ, त्यसपछि फेरि आउँछु है। इन्द्रणी सुन्दै रहनुहोला।

हेर्नुहोस् त देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा कति रमाइलो भएको है। यस्ता मिठा मिठा सेलो गीतहरू पनि सांगीतिक बजारमा छन् अनि तिनै भाकाहरू सुनाउने क्रममा भर्खरै मैले तपाईँलाई सुनाए तपाईँलाई असाध्यै मनपर्ने यो गीत जोडी त मुना मदन बोलको गीत हो। विश्व दोङले प्रस्तुत गर्नुभएको छ र यो गीत अहिले बजारमा छ यहाँलाई जानकारी। यसमा चाहिँ सुरबद्ध गर्ने कलाकार विश्व दोङ सुमिनालो हुनुहुन्छ अनि कारसाङ मोक्तानको शब्दमा भोपाल सिंह तामाङको संगीतभित्र विश्व दोङले एरेन्ज गर्नुभएको गीतमा खेम मोक्तान अनि नत्सा ब्लोन लगायत कलाकार साथीले ग्रुप भोकलमा साथ दिनुभएको छ अनि स्टुडियो दोङमा यो रेकर्ड भएको गीत हो। दिपेश प्रधान दीप स्टुडियोले चाहिँ यो गीतको मिक्सिङ र मास्टरिङको कामहरू गर्नुभएको छ यो पनि जानकारी यहाँलाई गराउँछु र जोडी त मुना मदन यहाँलाई मन पर्यो मलाई विश्वास छ। सेलो गीत मन नपराउने सायद कमै हुनुहुन्छ मलाई पनि असाध्यै मनपर्छ त्यही भएर भर्खरै विश्व दोङ अनि सुमिनालोको आवाजमा रहेको गीत हामीले प्रस्तुत गर्यौं। हामी इन्द्रणीको बसाईमा छौं देशैभरका रेडियोबाट सुनिरहनु भएको छ कस्तो लागिरहेछ सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। प्यारो भाइ उत्तम सुवेदीले कार्यक्रम इन्द्रणी सुन्दै हुनुहुन्छ विशाल केसीले पनि गुड मर्निङ म मलेसियाबाट सुन्दैछु घर नेपाल भन्नुभएको छ सुर्खेतमा पर्सदाई भनेर लेख्नु भएको छ अनि अर्को साथी शिवशंकर भोजपुरेले पनि दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ मायादेवी भण्डारीले पनि दुबईबाट कार्यक्रम सुन्दै गरेको जानकारी रोशनले पनि सुन्दैछु भन्न लेख्नु भएको छ बैतरीको मान्छे रोशन साउद भन्न लेख्नु भएको छ अनि अर्को साथी प्रकाश सागरले पनि मलेसियादेखि नै सुन्दैछु दाई भन्नुभएको छ सबैलाई सम्झना गर्न चाहनुभएको छ। त्यसपछि अर्को साथी उहाँ चाहिँ प्रकाशनाथ योगी हुनुहुन्छ राधिका थापाले पनि गुड मर्निङ चन्द्रमणि म पनि सुन्दैछु बिहानीको समय थन्को मनको घर सँगै इन्द्रणी सुन्दा मजा भन्नुभएको छ अनि म पनि सुन्दैछु सेप्टेम्बर रेन यो नामबाट पनि सुन्दै हुनुहुन्छ मीना खड्काले सबैलाई सम्झना इन्द्र राजाले पनि सम्झना दुर्गा सुनारले नमस्कार भन्न फेरि लेख्नु भएको छ विशाल रसाइली लगायत हरि पौडेल लगायत धेरै धेरै धेरै साथीहरूले हामीलाई साथ दिइरहनु भएको छ। सर नमस्ते म पनि दुबईदेखि सुन्दैछु हजुरको मिठो आवाज भनेर लेख्नु भएको छ। मित्र बुढाथोकीले मलेसियाबाट सबैलाई नमस्कार भन्न चाहनु भएको छ। अब ढिला गर्दिन इन्द्रणीको बसाईमा राख्दैछु अर्को एउटा लोभ लाग्दो गीतलाई।

0: होम्योपैथी आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको
1: रुगा खोकी नाक बन्द जिउ दुखे आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ते मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9858743123

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577-71546
6: होइन भाइला लखर लखर कहाँ हिँडिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
7: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
8: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन राउटे संरक्षण नीति स्वीकृत गरेको जनाएको छ। लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति 2083 स्वीकृत गरेसँगै आगामी आर्थिक वर्षबाट उक्त नीति अनुरूप कार्ययोजना कार्यान्वयन हुने बताइएको छ। कर्णाली प्रदेश सरकारले सोही नीति अनुसार नै आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रममा समेटेर कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले बताएको छ। राउटेमाथि बाह्य समुदायबाट असुरक्षा बढ़दै गएपछि उनीहरूको कला संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति निर्माण गरिएको मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले बताउनुभयो। पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेपका कारण उनीहरू असुरक्षित बन्दै गएका छन्। समुदाय नै असुरक्षित बन्न थालेपछि उनीहरूका लागि प्रदेश सरकारले एकीकृत नीति बनाएर संरक्षण गर्न लागि जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापतिमा शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। धेरै मत प्राप्त गर्ने दुईजना बीच पुनः प्रतिस्पर्धा हुने भने पनि सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने घिमिरे सभापतिमा निर्वाचित हुनुभएको हो। अन्य पदाधिकारी पदमा पनि सहमतिको प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभएको छ। दाङको गोराहीमा भएको प्रथम अधिवेशनमा सभापति पदका लागि छजना बीच प्रतिस्पर्धा भएको थियो, जसमा रूपन्देहीका शालिगराम घिमिरेले 179, अर्घाखाँचीका गोपाल घिमिरेले 87, रूपन्देहीका गणेश पौडेलले 84, बाँकीका डाक्टर राजकुमार सुवेदीले 80, रूपन्देहीका मंजु भूषालले 71 र रूपन्देहीका मधु प्रसाद अरियाले सबैभन्दा कम 19 मत प्राप्त गर्नुभएको थियो। गैराते सम्पन्न मतदानमा 552 मत खसेको थियो। संघीय सरकारले आर्थिक वर्ष 2083-84 लागि दाङ निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत सड़क पुल तथा शहरी पूर्वाधार विकासका 14 योजना आयोजनामा 70,25,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। दाङ क्षेत्र नम्बर 3 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार विनियोजन बजेट मुख्य रूपमा सड़क स्तर उन्नति, पुल निर्माण तथा शहरी पूर्वाधार विकासमा केन्द्रित रहेको छ। उहाँले तुलसीपुर उपमहानगरपालिका तथा दंगीशरण बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सड़क मरमत, स्तर उन्नति र सड़क सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले पुल निर्माण र पूर्वाधार विकासका योजनाले समग्र क्षेत्र नम्बर 3 विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार शहरी सड़क स्तर उन्नति, मरमत सुधार तथा सड़क सुरक्षा कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, दंगीशरण बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने योजनाका लागि 1,50,00,000 दरले कुल 10 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। र सामाजिक सेवाका विविध गतिविधि मार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको लायन्स क्लब नारायणपुरले कुराही उपमहानगरपालिका 9 स्थित लरेना वासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतीक्षालय निर्माण गरेको छ। मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतीक्षालयको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 एनका गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको। लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्स कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आए, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
8: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928। भर्ना खुल्यो।
11: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: कार्यक्रमहरू:
11: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
8: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
12: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
13: फोन नम्बर 0825-62-601, 98578-35990, 98578-31684, 98512-32328
11: र 98578-37255।
14: यो दाँत दुखेर मर्नु भयो।
15: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
14: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
15: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
14: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
15: घोराईको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने, जनस्वास्थ्य कार्यालय दाङद्वारा
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
17: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
18: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
17: 98-41-68-47-46।
18: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
19: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
20: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
19: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
20: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
21: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
22: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
21: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
25: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
24: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
25: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
24: तालिममा दिइने विषयहरू
25: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
24: स्पेशल सेफ तालिम,
25: जापानिज सुशी तालिम,
24: वेट्रेस,
25: टुरिस्ट गाइड।
24: हाम्रा विशेषताहरू,
25: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
24: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
25: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
24: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
25: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
24: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
25: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
2: छालामा बाघहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916
1: मोबाइल नम्बर 98578 43 123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउ

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
7: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
7: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धुमधामका साथ आयोजना गरिँदैछ उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा कला संस्कृति परम्परा तथा संस्कार सम्बन्धी प्रस्तुति छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौं तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ भाषा कला र संस्कृतिको संरक्षण गरौं मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौ
8: मगर
7: आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति देउखुरी दाङ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहै नाइस
0: अड्गुरी
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
3: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001
5: होइन माइला लखर लखर कहाँ हिनेस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यु रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98498-87741
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
10: मध्य पश्चिम ट्याङ च्याक यति बेला मध्याह्नको 12 बजेको छ
11: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर पानी पर्ने क्रम केही कम गर्मी फेरि बढ्न थाल्यो पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाई असारका लागि अधिकांश बैंकहरूको ब्याज दर स्थिर 6 वटाले घटाए आज सुन चाँदीको भाव बढ़्यो कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजयी शुरूआत नेपाल खबरमा अब पूरा खबर मनसून भित्री नसकेको र पानी पर्ने क्रम पनि केही कम भएसँगै गर्मी फेरि बढ़न थालेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ अस्ति शुक्रबारसम्म देशका विभिन्न ठाउँमा पानी परेपछि गर्मी निकै घटेको थियो आज दिउँसो कोशी प्रदेशको केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षासम्मको सम्भावना छ सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ मनसूनी जलवायु नेपालको सीमा क्षेत्र आसपास आएको तर नेपालभित्र न ढिलाइ भएको मौसमविदले बताएका छन्। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रने गरेकोमा आज जून 14 तारीक भइसकेको छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि जेठ 16 नै मनसून नेपाल भित्रिएको थियो तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भागमै बसेको थियो। मौसम पूर्वानुमान महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा र धेरै गर्मी हुन सक्ने प्रक्षेपण गरिएको छ। जेठको अन्तिम भइसक्दा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ। आकाशे पानीको भरमा धान खेती गर्दै आएका धेरैजसो किसानले धानको ब्याड राख्न नपाएको नेपालगंज 19 सुइया गाउँका ललवा महतुले बताउनु भएको छ। पर्याप्त सिंचाईको व्यवस्था नभएकोले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। बाँकेमा सिंचाई सुविधा नपुगेको क्षेत्रमा कतिपयले घरायसी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर धानको ब्याड राखिरहेका छन्। सिंचाईको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर अहिलेसम्म झण्डै 40% किसानले मात्रै धानको ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिनुभयो। जिल्लामा झण्डै 36,500 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। सिंगटा सिंचाई आयोजनाको नहरबाट कोहलपुर नगरपालिका बैजनाथ गाउँपालिकाका र राप्ती सुनारी गाउँपालिकाका केही वडामा सिंचाईको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ। असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन्। संचालनमा रहेका 20 मध्ये 17 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार 11 व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदरलाई स्थिर राखेका हुन्। त्यस्तै 6 बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, स्ट्याण्डर्ड चार्टर, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन्। असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम 4.75% ब्याज पाइने भएको छ। एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर 4.34% रहेकोमा असारमा यस्तो औसत ब्याजदर 4.27% छ। स्ट्याण्डर्ड चार्टर बैंकबाट सबैभन्दा कम 3.95% माझदरीय ब्याजदर पाइने भएको हो। नबिल कुमारी र नेपाल एसबीआई बैंकको विवरण प्राप्त भएको छैन। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,93,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,92,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदी तोलामा 55 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रूपियाँ पुगेको महासंघले जनाएको छ। कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका छन्। गोदावरी नगरपालिका चारकी धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरसम्म पुर्याउँदै खसालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धनादेवीले बासपानी क्षेत्रमा सड़क छेउमा खुद्रा सामान बिक्री गर्न टेम्पो प्रयोग गर्दै आउनुभएको थियो। टेम्पोको सामान झारेपछि घर लैजान्छु भन्दा कर्मचारीले नमानेर सड़कबाट धकेलिदिएको उहाँको गुनासो छ। तर डिभिजन वन कार्यालय धनगढ़ीका प्रमुख रामविचारी ठाकुरले पटक पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेला धकेलको अवस्था आएको बताउनु भएको छ। जिल्ला प्रहरीकारले कैलालीले घटनाबारे छानबिन भइरहेको जनाएको छ। डिभिजन वन कार्यालयले अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरेको छ। अहिलेसम्म भीमदत्त राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका 47 कच्ची तथा पक्की संरचना भत्काएको ठाकुरले बताउनुभयो। भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाइ उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी एमालेको मिशन जागरण अभियान लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
12: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
13: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
12: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
13: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
12: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ, असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। एमाले पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी केन्द्रीय सदस्यलाई मिशन जागरणका लागि परिचालन गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नागरिक संघको सम्बन्ध सुधारका लागि एमाले 6 जको नीति प्रस्तुत गर्दै जनतामा जाउँ, जनताका कुरा सुनौ, जनप्रिय बनौ, जनसंगठन परिचालन गरौं, जवजालाई आत्मसात गरौं र जनमत सर्वेक्षणको आधारमा योग्य र सक्षम नेतृत्व तयार गरौं भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको हो। यही नीतिमा आधारित भएर एमाले अबको चुनाव केन्द्रित मिशन जागरण अभियान चलाउने उहाँको भनाई छ। एमाले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। 31 पृष्ठको अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ। अब विदेशको खबर। G7 शिखर सम्मेलन फ्रान्समा शुरू हुँदैछ। भोलिदेखि शुरू हुने सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने नेताहरूले बताएका छन्। फ्रान्सको इमियन लेन्सबेन्समा जुन 15-17 अर्थात भोलिदेखि शुरू हुने 52 G शिखर सम्मेलन अघि एक अन्तर्क्रियात्मक कार्यक्रममा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा राख्नुभयो। सम्मेलन फ्रान्सको अध्यक्षतामा आयोजना हुँदैछ र यसले विश्व अर्थतन्त्र, सुरक्षा, कृत्रिम बौद्धिकता तथा भू राजनीतिक चुनौतीहरूबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्नीले यसपटकको G7 शिखर सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। भारत, ब्राजिल, इजिप्ट, केन्या, दक्षिण कोरिया तथा खाड़ी देश क्षेत्रका देशहरूबाट विशेष आमन्त्रित प्रतिनिधिहरूको सहभागिताले निर्णय प्रक्रियामा फराकिलो दृष्टिकोण थप्ने उहाँको विश्वास छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2 गोलले हराउँदै विजय शुरूआत गरेको छ। भ्यानकुभरमा भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा 1-1 गोल गर्यो। अस्ट्रेलियाका नोस्टोरी इरान कुण्डाले खेलको 27 मिनटमा गोल गरे। कोनर मेटकाल्फले 75 मिनटमा अर्को गोल थपे। जितसँगै समूह डीको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। त्यस्तै विश्वकप फुटबलमा स्कटल्याण्डले पनि विजय शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हैटीलाई 1 गोलले पराजित गरेको हो। बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गरेको गोल नै निर्णायक भयो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले 3 अंक जोड़ेको छ। आज बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे जर्मनी र कुराकाओले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ, असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए, आज सुन चाँदीको भाव बढ़्यो, कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए, हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी, G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 91 4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
12: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
12: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने,
12: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
12: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
14: खुसीको खबर खुसीको खबर खुसीको खबर,
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447 0825908447।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
15: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653-23।
16: भर्ना खुल्यो।
17: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: कार्यक्रमहरू:
17: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
16: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
18: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 स्थानीय अम्बापुर सरादाङ।
19: फोन नम्बर 082-5625-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-28
17: र 98-578-37-255।

टेस्टिङ प्रोग्राम प्रीति टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684994 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: एटिन्जेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हटले थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलइडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र? कहाँ?
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: सिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
9: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
8: सम्पर्क मोबाइल 98410170 98410170।
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
10: मध्यपश्चिम ट्राङ्क यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सरकारले भोलि लुम्बिनीका चार जिल्लामा सार्वजनिक विदा दिएको छ। भूमिया पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र अर्यालका अनुसार असार एक गते भूमिया पूजाको अवसरमा रोल्पा, दाङ, प्युठान र रूकुम पूर्वी भाग जिल्लामा सार्वजनिक विदा दिएको हो। भूमिया पूजाका अवसरमा विशेष गरी चार जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक विदा दिएको बताइएको छ। भूमिया पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने पर्व रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चार दिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुग्नु भएको छ। उहाँलाई चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र चिनिया विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन्। चिनिया विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा जानुभएको हो। उहाँ आजैदेखि भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँको आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया रहेको छ। भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा चिनिया समकक्ष वाङ यी र चीन सरकारका उच्च स्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ। भ्रमणका दौरान बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनुहुनेछ। सम्मेलन मार्फत नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा उहाँले चिनिया व्यवसायी समुदायसँग अन्तर्क्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनुहुनेछ। कर्णाली प्रदेश सरकारले मन्त्री परिषदको बैठकले लोक उन्मुख राउते समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन राउते संरक्षण नीति स्वीकृत गरेको जनाएको छ। लोप उन्मुख राउते समुदायको मूल प्रवाहीकरण नीति 2083 स्वीकृत गरेसँगै आगामी आर्थिक वर्षबाट उक्त नीति अनुरूप कार्ययोजना कार्यान्वयन हुने बताइएको छ। कर्णाली प्रदेश सरकारले सोही नीति अनुसार नै आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रममा समेटेर कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। राउटेमाथि बाह्य समुदायबाट असुरक्षा बढ़दै गएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति निर्माण गरिएको मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले बताउनुभयो। पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेपका कारण उनीहरू असुरक्षित बन्दै गएका छन्। समुदाय नै असुरक्षित बन्न थालेपछि उनीहरूका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याएर संरक्षण गर्न लागि जनाएको छ। परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसात गर्दै राउटे सम्बन्धी नीति तयार गरिएको प्रदेश सरकारले जनाएको छ। र संघीय सरकारले आर्थिक वर्ष 2083-84 लागि दाङ निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत सड़क, पुल तथा शहरी पूर्वाधार विकासका 14 आयोजनामा 70,25,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। दाङ क्षेत्र नम्बर 3 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार विनियोजित बजेट मुख्य रूपमा सड़क स्तर उन्नति, पुल निर्माण तथा शहरी पूर्वाधार विकासमा केन्द्रित रहनेछ। उहाँले तुल्सीपुर उपमहानगरपालिका तथा डंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सड़क मर्मत, स्तर उन्नति र सड़क सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले पुल निर्माण र पूर्वाधार विकासका आयोजनाले समग्र क्षेत्र नम्बर 3 विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार शहरी सड़क स्तर उन्नति, मर्मत सुधार तथा सड़क सुरक्षा कार्यक्रम अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने आयोजनाका लागि 1,50,00,000 दरले कुल 10 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। शान्तिनगर गाउँपालिकाको बस्ती विकास कार्यक्रम अन्तर्गत शान्तिनगर बजारको पूर्वाधार सुधारका लागि 3 करोड़ बजेट छुट्याइएको छ। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: भर्ना खुल्यो।
4: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
3: हाम्रा विशेषताहरू:
4: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
3: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
4: शान्त तथा पारिवारिक वातावरण भएको,
3: र्याम्प प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
4: तिहार सुसारको राम्रो व्यवस्था भएको,
3: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
4: घरको जस्तै माया पाउने,
5: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
6: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, घुराई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
5: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183।
7: नेपाली जुत्ता घर:
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 9857-71-546।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
4: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
3: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
5: शुद्ध महका लागि कहाँ जाने त
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
5: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
7: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
8: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
3: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
3: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
2: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
4: हामी जन्मदात्री शिकारी हौ शिकारी
5: पुरै दैलेख मलाई चाहियो।
6: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
6: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
9: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्र वितरण लिन आउँदैछु।
8: लाली बजार र मिज्यू
10: तपाईँहरूको जुन मिटेरी साइनो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
11: के टेन्सन लिएर
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
13: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सल्यानको श्रीनगर बजारमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका वडा नम्बर 1 श्रीनगर स्थित बस पार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो। दिउँसो करिब 12 बजे दाङबाट कुमाक्षतर्फ जाँदै गरेको ना 3616 नम्बरको बसले पैदल यात्री छत्रेश्वरी गाउँपालिका 7 निवासी 46 वर्षीय उमा रेउलेलाई ठक्कर दिएको थियो। ठक्करबाट रेउलेको टाउको तथा दुवै खुट्टा गम्भीर चोट लागेको थियो। उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भए पनि चिकित्सकले दिउँसो 12:30 बजे मृत घोषणा गरेका थिए। बस चालक कुमा गाउँपालिका 3 निवासी करिब 30 वर्षीय दिल्ली बुढा रहेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। बाँकेको नवबस्ता स्थित कारागारको सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएर कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरिएको छ। एडभोकेसी फोरम नेपाल र नेपालगंज उच्च बार एसोसिएशनको संयुक्त टोलीले सो कारागारको स्थलगत अनुगमनपछि तयार गरिएको प्रतिवेदनमा सो सुझाव दिएको हो। सो कारागारमा रहेका कैदीबन्दी बीच बेला बेलामा झडप र विवाद हुने गरेकाले केही दिन अघि भएको विवाद लगत्तै नेपालगंज उच्च बारसँगको समन्वय एडभोकेसी फोरम नेपालले कारागार कार्यालय नवबस्ता बाँकेको स्थलगत अनुगमन गरेको थियो। सो कारागारमा रहेका संयुक्त अनुगमन टोलीले तयार गरेको प्रतिवेदनमा गत जेठ 16 गते कारागारभित्र कैदीबन्दी बीच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा समस्या र न्यायका पहुँचको अवस्थाबारे जानकारी संकलन गरिएको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सो कारागारलाई सजाय भुक्तान गर्ने ठाउँ मात्र नबनाई सुधार गृहका रूपमा रूपान्तरण गर्दै सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएर जान सके मात्रै कैदीबन्दी बीच विवाद नहुने र उनीहरूमा समेत सुधार आउने देखिएको छ। सोही कारणले उक्त कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार पारिएको टोलीले जनाएको छ। जेठ 16 गते भएका घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षसँग तथ्य बुझी कैदीबन्दीलाई आवश्यक कानूनी परामर्श पनि प्रदान गरिएको संयोजक गौतमले बताउनुभयो। सो कारागारमा कुल 730 पुरूष कैदीबन्दीसँगै आश्रित 2 जना बालबालिका समेत रहने गरेका छन्। कारागार प्रशासनका अनुसार मुद्दागत आधारमा कैदीबन्दीको विस्तृत विवरणमा जबरजस्ती करिनीमा 224, लागू औषधमा 183, कर्तव्य ज्यानमा 153, चोरीका 27, अपहरण तथा सार्वजनिक अपराधमा 22, विविध कसुरमा 18, डाका चोरीमा 16, विभिन्न उद्योग मुद्दामा 16, सवारी ज्यानमा 11, ज्यान मार्ने उद्योगमा 7 र हात हतियार तथा खरखजानामा 2 जना रहेका छन्। लुम्बिनी प्रदेश सरकारले भोलि लुम्बिनीका 4 जिल्लामा सार्वजनिक विदा दिने भएको छ। भूमि पूजाको अवसरमा 4 जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र आचार्यका अनुसार असार 1 गते भूमि पूजाको अवसरमा रोल्पा, दाङ, प्युठान र पूर्व रूकुमको पूर्वी भाग जिल्लामा सार्वजनिक विदा दिइएको हो। भूमि पूजाका अवसरमा विशेष गरी 4 जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक विदा दिइएको बताइएको छ। भूमि पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्दछन्। र परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने चीन भ्रमणको सिलसिलामा आज बेजिङ पुग्नु भएको छ। उहाँलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनिया विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन्। चिनिया विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा जानुभएको हो। उहाँ आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँको आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया छ। भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा चिनिया समकक्ष वाङ यी र चीन सरकारका उच्च स्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछ। भेटमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ। भ्रमणका दौरान बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनुहुनेछ। सम्मेलन मार्फत नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा
उहाँले चिनिया व्यवसायी समुदायसँग अन्तर्क्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसर बारे जानकारी गराउनुहुनेछ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेट्रेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
3: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 98410170909।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
6: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
6: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
6: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
6: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 082-562-204,
5: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशिता पाव फ्रम टू एन्ड प्रसाद यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9948720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 inch AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ। बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
7: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
8: छालामा दागहरू आउने, कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
8: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
8: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
7: बिना कारण शरीरको तौल घटेमा,
8: ढाड दुखेमा, कम्मर दुखेमा,
7: गाउट तथा युरिक एसिडको समस्या,
8: बारम्बार आँखा रातो भएमा,
7: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
7: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
8: लामो समयदेखि छाला कडा भएमा,
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
8: युवा अवस्थामा पक्षघात भएमा,
7: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
7: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
8: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
7: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: फोन नम्बर 082-5191-6-77,
7: मोबाइल नम्बर 98578 43 123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: होइन कसलाई के भयो
8: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
8: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
7: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दान सम्पर्क फोन नम्बर 98686-61694
14: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
14: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।

0: नेपाल खबरमा अब पूरा खबर। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17 अर्ब 30 करोड़ पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्ज पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा 9.22%, लुम्बिनी प्रदेशमा 7.91%, मध्य प्रदेशमा 7.22%, गण्डकीमा 1.62% र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62% र कृषि तथा पिए पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जस मार्फत 22,000 भन्दा बढ़ी जनालाई रोजगारी सृजना हुने अनुमान छ। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्याधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुननिर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मरमत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदा दुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60,00,000 रूपियाँ प्राप्त भएको र त्यसले कुल क्षतिको 0.5% काम पनि नधान्ने मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष व्यवस्थापन गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गरेको थियो। इलामको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागडुंगा नौबिसे मलेखुस सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्र गर्ने काम पुनः शुरू भएको छ। मध्य पूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू गरिएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालो पत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड़ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड़ने यस सड़कमा कालो पत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बास पानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसालिदिएका थिए। टेम्पो गोदावरीकै 44 वर्षीय धनमाया धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वन कार्यालयको कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल 40,000 रूपियाँ घुसेत पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद गरेको अख्तियारका प्रमुख प्रवक्ता सुरेश निरूपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र बन्यू नदीहरूको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्ये भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तर उन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ, जसले बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या झण्डै 158,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफका नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेटर खेल्दैछन्। यस्तै बिहान पाउने 8 मेक्सिको मोन्टेरी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। चार भन्साङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाग्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च, संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कबाट टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्ताएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478626873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
10: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
10: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
9: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
12: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825562018
13: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
14: हेलो
15: श्रीमान ज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
17: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
17: सम्पर्क फोन नम्बर 0825902222
14: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
19: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
14: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
14: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
14: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
20: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
21: छाती, दम, निमोनिया, खोकी, छेरो,
20: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
21: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
20: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
20: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
21: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
20: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
21: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
20: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
21: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
20: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
21: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
20: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
21: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाम,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिदी रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-563-479।
8: मोबाइल नम्बर 98-494-67-487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
18: मध्यपश्चिम ट्राङ्क्याक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवलदार तिलक कडेलको ज्यान गएको छ। एक सशस्त्र प्रहरी जवान घाइते हुनुभएको छ। बिहानको समयमा अवैध रूपमा भारततर्फ लैजान लागेका भैंसी नियन्त्रणमा लिएर भन्सार कार्यालय गोलरियातर्फ लैजाने क्रममा पछाडिबाट ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरीका सहायक हवलदार कडेलको मृत्यु भएको हो। नेपालगंजबाट गोलरियातर्फ आउँदै गरेको BP03001X1412 नम्बरको ट्रकले ठक्कर दिएको थियो। बाँसगढ़ी नगरपालिका 5 मोतीपुर बस्ने 35 वर्षीय प्रहरी सहायक हवलदार कडेललाई दुर्घटना लगत्तै बर्दिया अस्पताल लगिएको थियो। अस्पताल लगे लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको थियो। घाइते हुनेमा सशस्त्र प्रहरी जवान बाँसगढ़ी नगरपालिका 8 ककौरा निवासी 35 वर्षीय दीपक कुमार जंगशाहको स्वास्थ्य अवस्था मध्यम रहेको छ। उहाँको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो। घटनामा बागमती गाउँपालिका 5 समरी मकनपुरका 40 वर्षीय निरञ्जन दर्जीको बर्दिया अस्पतालमा उपचार भइरहेको छ। ट्रकलाई हाल जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको बर्दिया प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो। ऐरावती गाउँपालिका 3 दारिमपाटाका पद्मा जेसीले यस वर्षदेखि विषादी रहित कृषि उत्पादन गर्न शुरू गर्नुभएको छ। रासायनिक मल तथा विषादीको प्रयोगबाट माटो र मानिसको स्वास्थ्यलाई समेत असर गर्ने जानकारी पाएपछि जेसीले जैविक मल तथा जैविक विषादीको प्रयोग गरी कृषि उत्पादन थाल्नु भएको हो। जेसीले यस वर्ष विषादीको प्रयोग बिना काँक्रा र विभिन्न तरकारी उत्पादन गर्नुभयो। विषादी प्रयोग नगरिएको उत्पादन भएकाले उहाँले राम्रो आमदानी लिनुभएको छ। ऐरावती गाउँपालिकामा अहिले 10 समूहका 219 जना किसान जैविक कृषि खेती अपनाउन थालेका छन्। उनीहरूले कम्पोस्ट मल उत्पादन, झोल मल, बायोचार, मल्चिङ अभ्यास, जीवामृत अग्निअस्त्र, बाली चक्रको प्रयोग गर्दै आएका छन्। समूहमा आईपीएम तालिम समेत सञ्चालन हुँदै आएको छ। ऐरावती गाउँपालिकामा स्वास्थ्य माटोको निम्ति पुनरुत्पादनशील कृषि नमूना परियोजना लागू भएको छ। हेफर इन्टरनेशनल नेपाल र मल्लरानी ग्रामीण विकास सरकार केन्द्रको साझेदारीमा साना किसान तथा सरकारी निकायहरूसँग समन्वय गरी पुनरुत्पादनशील माटो व्यवस्थापनको नमूना विकास गर्ने उद्देश्यले परियोजना सञ्चालन भएको कृषि प्राविधिक इन्द्रा बोहरा छेत्रीले बताउनुभयो। यस कार्यक्रमले माटोलाई स्वस्थ राख्न सघाउनुका साथै किसानलाई विषादी रहित कृषि उत्पादन गर्न प्रेरणा मिल्ने अपेक्षा लिएको कृषि प्राविधिक बोहरा छेत्रीले जानकारी दिनुभयो। सल्यानको श्रीनगर बजारमा भएको बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका वडा नम्बर 1 श्रीनगर स्थित बस पार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो। आइतबार दिउँसो करिब 12 बजे दाङबाट कुमाकतर्फ जाँदै गरेको N36616 नम्बरको बसले पैदल यात्री छत्रेश्वरी गाउँपालिका 7 निवासी 46 वर्षीय उमा रेउलेलाई ठक्कर दिएको थियो। ठक्करबाट रेउलेको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भए पनि चिकित्सकले दिउँसो 12:30 बजे मृत घोषणा गरेका थिए। बस चालक कुमाक गाउँपालिका 3 निवासी करिब 30 वर्षीय दिल्ली बुढा रहेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। र बाँकेको नवस्था स्थित कारागारको सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएर कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरिएको छ। एडभोकेसी फोरम नेपाल र नेपालगंज उच्च बार एसोसिएशनको संयुक्त टोलीले सो कारागारको स्थलगत अनुगमनपछि तयार गरिएको प्रतिवेदनमा सो सुझाव दिएको हो। सो कारागारमा रहेका कैदीबन्दीबीच बेला बेलामा झडप र विवाद हुने गरेकाले केही दिन अघि भएको विवाद लगत्तै नेपालगंज उच्च बार संघको समन्वयमा एडभोकेसी फोरम नेपालले कारागार कार्यालय नवस्था बाँकेको स्थलगत अनुगमन गरेको थियो। संयुक्त अनुगमन टोलीले तयार पारेको प्रतिवेदनमा गत जेठ 16 गते कारागार भित्र कैदीबन्दी बीच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा समस्या र न्यायमा पहुँचको अवस्था बारे जानकारी संकलन गरिएको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सो कारागारलाई सजाय भुक्तान गर्ने ठाउँ मात्र नबनाई सुधार गृहका रूपमा रूपान्तरण गर्दै सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएर जान सके मात्रै कैदीबन्दी बीच विवाद नहुने र उनीहरूमा समेत सुधार आउने देखिएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
2: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
2: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजेना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
2: सम्पर्क फोन नम्बर 082-562-204,
1: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
6: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
5: हाम्रा सेवाहरू:
6: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
5: अर्डर अनुसार खाली बोतलको उत्पादन,
6: 20 लिटर जारमा होम डेलिभरी सेवा।
5: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे। फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-67-375।
6: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
7: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुड्सका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: नेपाली जुत्ता घर,
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
11: नेपाली जुत्ता घर।
12: हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
13: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
12: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ।
13: सम्पर्क मोबाइल नम्बर 98577146।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 98-512-32-28
4: र 98-578-37-255

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
0: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 9841170909 9841170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: Delhi hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
3: सीता के भो तिमलाई गुम्सेर बसेछौ
4: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
3: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848423572
7: मध्य पश्चिम ट्राङ्क यति बेला बेलुकीको 5 बजेको छ

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया जोड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577-71546
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
7: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ सम्पर्क मोबाइल 98410-17-09
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: बेस्ट प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँत नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

नमस्कार, मिर्गौला बचाओ अभियान को साप्ताहिक रेडियो कार्यक्रम में यहाँलाई हार्दिक स्वागत अभिवादन छ। म डाक्टर ऋषि कुमार काफले, मिर्गौला बचाओ अभियान को सचिवालय र मिर्गौला बचाओ अभियान को व्यवस्थापन को तर्फबाट यहाँलाई स्वागत गर्न चाहन्छु। सधैं चाहिँ हामी मिर्गौला कसरी जोगाउने, मिर्गौला कसरी स्वस्थ राख्ने, मिर्गौला बिग्रिहाल्यो भने के गर्ने र बिग्रेको मिर्गौला अथवा मिर्गौलामा लागेको रोग किन लक्षणविहीन हुन्छ, के कारणले हामीले सधैं वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ ताकि हामीले मिर्गौलामा रोग लागेको छ छैन भने थाहा पाउन, र के गर्यो भने हाम्रो मिर्गौला स्वस्थ रहन सक्छ आदि कुरामा हामीले धेरै पटक छलफल गरिरहेका छौं। यही छलफलको सिलसिला आज पनि हामी अगाडि बढाउँदैछौ। आज म तपाईहरूलाई एउटै कुरा भन्न गइरहेको छु, त्यो के देखिन्छ भने इशारामा चाहिँ के रोग हुने कारण के हेर्नुहोस्। सामान्यतया अहिले हामीले चाहिँ के देखिरहेका छौं भने रोग भयो भने हामी रोगको उपचार गर्छौं, चाहे त्यो उच्च रक्तचाप होस्, चाहे त्यो मधुमेह होस्, चाहे त्यो कुनै बाथरोग होस्, चाहे त्यो तौल बढी भएको होस्, चाहे अन्य अन्य कुरा झिझा गर्नु होस्, जे भए पनि हामी के गर्छौं, उपचार गर्छौं, औषधि गर्छौं। तर कुरा के हिसाबमा रहेछ भने रोग लाग्ने कारण को यदि मुख्य उसमा जानुभयो भने कुरा के छ भने तपाईँ के खाना खाँदै हुनुहुन्छ, तपाईँ के खाना खाँदै हुनुहुन्छ त्यो खानाले तपाईँको रोग हुन सक्ने सम्भावना बढाइदिन्छ। तपाईँलाई उच्च रक्तचाप हुन सक्थ्यो भने तपाईँको खानेकुराले तपाईँलाई के छ उच्च रक्तचाप हुन सक्छ, तपाईँलाई मधुमेह हुन सक्छ, तपाईँलाई मुटुको रोग हुन सक्छ, तपाईँलाई कलेजोको रोग हुन सक्छ, तपाईँलाई मृगौलाका रोग हुन सक्छन्। तर सरस्वती हेर्दाखेरि तपाईँले कस्तो खाना खाइरहनु भएको छ र अब खाना चपाएर खानुहुन्छ, राम्रोसँग खानुहुन्छ, समय दिएर खानुहुन्छ र खाना खाएको कति समयपछिको पिरियडमा तपाईँ सुत्नुहुन्छ र कति धेरै खानेकुरा खानुहुन्छ भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ। तर सबभन्दा महत्वपूर्ण कुरा चाहिँ के रहेछ भने यो खानाले फरक पार्ने। त्यसैले एउटा कुरा के हिसाबमा भन्न चाहन्छु भने आजको हिसाब रूपमा हाम्रो खानाले हाम्रो शरीरमा रोग ल्याउँछ हैन, र खाना परिवर्तन गर्नु भएपछिको रूपमा के हुन्छ, रोग हराउँछ। अब तपाईँले भन्नुहोला रोग हराउँछ, कसरी हराउँछ, रोग त लागेपछि लाग्यो लाग्यो, रोग हराउने त सम्भावना छैन भन्नु छ भने आज म तपाईँलाई यस्तो एकजना डाक्टर होइन को बारेमा बताउन गइरहेको छु जो डाक्टर डाक्टरको नाम हो, उहाँले अहिलेको रूपमा गर्दा ब्रुक गोल्डनर भनी अमेरिकामा काम गर्ने डाक्टर हुन्। 16 वर्षको उमेरमा एसएलई लुपस नेफ्राइटिस भयो, त लुपस नेफ्राइटिस विथ किडनी फेलियर, मिर्गौला बिग्रिएको स्थितिमा उपचार गरियो। उपचार गरेपछिको रूपमा के भयो भने रोग त निको भयो तर कुरा के रह्यो भने त्यसले किडनीलाई बिगारेको कुरा ठिक पारे, पिसाबाट प्रोटिन जाने कुरालाई ठिक पारे, तर आफैमा लुपस चाहिँ के भयो रहिरह्यो, जोर्नी दुख्ने विभिन्न कुराहरू हुने र निज व्यक्ति डाक्टरी पढ्न लागिन्। डाक्टरी पढ्न लाग्दा लाग्दै के भयो, थप समस्या देखा पर्यो,
थप समस्या देखा परेपछि रगत पातलो गर्ने औषधि खान थालिन् हैन। अनि रगत पातलो गर्ने औषधि खान थालेपछिको बहुतको पिरियडमा अलिकति के हिसाबमा भने काम गर्दै चल्दै जाँदाखेरि ठीक ठीकै थियो र के भयो हिसाबमा भने अब यो लुपस भएको व्यक्तिहरूलाई तिम्रो त बिरुवा पनि बिग्रिएको अब तिम्रो त बच्चा पनि पाउन सक्दैनौ भन्ने हिसाबमा भइरहेको थियो र उहाँको जीवनमा त्यो डाक्टरको जीवनमा के भयो भन्ने अब अलिकति खाना परिवर्तन त गरे तर खाना परिवर्तन गरे पनि के रहेछ भनेदेखि चाहिँ त्यो ऊ भागिरहेछ अंडा र चीज चाहिँ खाने हेर्नुहै अंडा र चीज चाहिँ खाने अरु खाने कुरा मासुहरु खान चाहिँ छोडिसक्या रहेछ। अब यो हुँदै जाँदाखेरिको बहुतको पिरियडमा 16 वर्षको उमेरमा रोग देखा पर्या पढ्दै डाक्टर बन्दै गएपछिको बहुतको पिरियडमा 28 वर्षको पिरियडमा पुगेपछि निजले के गरिन् भने ठ्याक्कै बन्द ल अंडा पनि बन्द चीज पनि बन्द अब खाने के त अन्न गेडागुडी साग सब्जी तरकारी र फलफूल यो खान थालेपछिको पिरियडमा के हो रोग हरायो अनि यसले के फरक पार्यो भने 4 महिनामा ब्लड टेस्ट गर्दा के आयो रोगै हरायो र अहिले 13 वर्ष भयो दुईटा बच्चाको आमा भएर उहाँ के भन्नुहुन्छ हेर त म यस्तो रोग लागेर बसेको यस्तो उपचार पाएर बसेको व्यक्ति पनि कतिखेर मेरो मिरौला बिग्रिएर म चाहिँ फेरि डायलिसिसमा जानु पर्ला भनेर बसिरहेको व्यक्ति आज मेरो मिरौला स्वस्थ मात्रै होइन मेरो त्यो बाथ रोग लुपस नेफ्राइटिस लुपस नै यसैले नै ठिक भयो केले ठिक पार्यो उनको भनाइ छ मेरो खानाले फरक पार्यो होइन। त्यसैले के भनाइ छ इशारमा चाहिँ भने ए बाबा खाना परिवर्तन गर्न जरुरत छ रोग लाग्यो भने स्वस्थ हुन मन छ भने खाना परिवर्तन गर्नु पर्यो खाना परिवर्तन नगरिकन अह हुन सक्दैन भन्ने खालको रूपमा चाहिँ यो त्यो डाक्टरको र अहिलेको रूपमा के छ ए बाबा खाना परिवर्तन गर्नु पर्यो भने त्यो मान्छेले खाना खुवाएको अब हामी त तरकारी पकाएर खान्छौ ओर गर्छौ उहाँले त के गर्नुहुन्छ त्यो तरकारीहरूलाई चाहिँ स्मुदी बनाएर के त्यो गोलेर झोल हरियो त्यो झोललाई नि पाएर त्यसमा फलफूल सलफूल एसेट्रा विभिन्न कुरा हालेर के गर्नुहुन्छ ल यो खाना खाऊ भनेर सिकाउनुहुन्छ त्यो खाना खाएर चाहिँ के छ स्वस्थ हुन सकेको छ होइन। भनेपछिको बहुतको पिरियडमा यदि स्वस्थ हुन सकिन्छ भनेदेखि कुरा के चाहियो हामी पनि स्वस्थ हुन सक्छौ नि। अब मैले कुरा कहाँ ल्याएँ हिसाबमा भने के रहेछ त भने एउटा गलत कुरा हामीलाई सिकिरहेको हामीले जानेको कुरा र हामी डाक्टरहरूले पनि यसलाई खानुपर्छ भनेर भनिरहेको कुरा चाहिँ के रहेछ भने एउटा अब भद्रगोल गएर पकाएर डढाएर ओर गरेर गरेको खानेकुरा त छोडिदिनुहोस् त्यो त त्यो स्वास्थ्यकर होइन त्यसमा आफ्नो ठाउँमा कुनै हिसाबमा छैन त्यो हाम्रो जिब्रोले ताना लिएर गयो तर माछा मासु नभइकन दुध दही नभइकन हुँदैन भन्ने जुन हाम्रो भनाइ छ यहाँ केही न केही त्रुटि छ। त्यसैले जसको तौल बढी भयो जसको रक्तचाप बढी भयो जसलाई मधुमेह भयो जो स्वस्थ हुन चाहन्छ त्यसले एउटा कुरा के गर्नु पर्यो भने मासु किन नछोड्ने
दूध दहीको परिकार किन नछोड्ने, गुलियो किन नछोड्ने र मैदा किन नछोड्ने, यी चारवटा कुरा छोडेर अर्को चारवटा कुरा अन्न दाल गेडागुडी साग सब्जी तरकारी र फलफूल। अब धेरै मान्छेलाई त्यही लाग्छ अन्न दाल गेडागुडी साग सब्जी तरकारी यो फलफूल मात्रै खाएर मेरो जीवन चल्ला त, म स्वस्थ हुन सकौँला त, मैले जे काम गर्नुपर्छ, म 15 घण्टा 14 घण्टा दौडिन्छु, म कसरी भ्याउँला त भन्ने हिसाबमा सोचाइ छ भने त्यसमा ढुक्काउँछ। उनीहरूले खाएर सक्छन् होइन भने हामीले किन नसक्ने? होइन, त्यसैले खान नसक्ने भन्ने हिसाबमा चाहिँ कुरा आएन। तर अब हामीले के सोच्छौ भने, ओहो यो मेरो बानी परेको हिसाबमा हो, कहाँ सक्छु र, होइन यो त खानै पर्छ भनेर सोच्छु नि हामी। अनि त्यसैले यो खानाले फरक पार्छ कि पार्दैन भनेर चाहिँ हिसाबमा चाहिँ सोध्नु पर्यो। त्यसैले धेरै मान्छेहरूले हिसाब रूपमा चाहिँ हामी सोध्छौ किन हामीलाई रोग लाग्यो भन्ने हिसाबमा हेर्दा, यो अब कस्तो छ भनेदेखि, नेपालमा बसेर कसैले भात दाल तरकारी खाएर रोग निको पार्यो भन्ने कुरा होइन। यो अमेरिकामा बसेको व्यक्तिले खाने कुरा परिवर्तन गरेर होइन के गर्यो, रोग निको पार्यो भनेपछि ए बाबा हामीले किन रोग निको नपार्ने? अब तपाईँले भन्नुहोला यो सिधै मृगौलासँग सम्बन्धित हो त भनेर भन्नुहुन्छ भनेदेखि चाहिँ मृगौलासँग सम्बन्धित कुरा हो। केमा केमा अनि किन भन्नुहुन्छ भने, यदि उच्च रक्तचाप हरायो भने, यदि उच्च रक्तचाप हरायो भने, यदि मधुमेह हरायो भने, यसरी जस्तो भनौँ न उसको रूपमा हरायो, के भन्छ मृगौलामा असर पार्ने प्रभाव पार्ने कुराहरू चाहिँ हराए भने मृगौला स्वस्थ भएन। त्यसैले आजको कुरामा के छ भनेदेखि, रोगै निको पार्नको लागि यदि सक्नुहुन्छ यदि सोध्नुहुन्छ भन्ने कुरा के देखिन्छ भने, खाने कुरा त हिसाब रूपमा चाहिँ एकदम हिसाब रूपमा चाहिँ नखाइकन नहुने कुरा बाहेक होइन अरू कुरा खान भएन भन्छ। माछा मासु दूध दहीको परिकार गुलियो र मैदाको कुरालाई चाहिँ हामीले कुन रूपमा रोक्ने हो? अब यदि रोगै छ भने, मेरो चाहिँ अनुरोध के हो भने, यदि कसैलाई रोगै छ भने त्यो रोगलाई कस्तो गर्दो रहेछ त, रोकेर हेर्नुहोस् न, आफै गर्नुहोस् न। अब फलानु मैले भने ल एकजना अमेरिकामा बस्ने डाक्टरको चाहिँ कहानी तपाईँलाई मैले सुनाए हिसाबमा भयो, ऊ त्यो उसको कहानी हो, तपाईँको कहानी के? त्यसले तपाईँलाई छुन्छ या छुँदैन? होइन म त रोग भए पनि मासु त छोड्न सक्दिनँ दुध छोड्न सक्दिनँ भन्नुहुन्छ भने कुरै सिद्धिको। तर यदि म उसले छोड्न सकी, अमेरिकामा बसेको व्यक्तिले मासु छोडेर साग सब्जी तरकारी खाएर बसेर ठिक पार्न सकि भनेदेखि म किन नसक्ने भनेर भन्नुहुन्छ भनेदेखि इसारोमा सोचौ न, होइन? त्यसैले अब तपाईँहरूको सोचाइ कस्तो छ, स्वस्थ हुन चाहनुहुन्छ भनेदेखिको रूपमा यो गर्न सकिन्छ भन्ने हिसाबमा चाहिँ
त्यसैले अब यो बारेमा हामीले अलिकति सोध्नै पर्यो भन्ने मेरो चाहिँ एउटा भनाइ हो। त्यसैले अब खाने खानेकुरा जुन छ, अब सबै भनौँ न साग सब्जी तरकारी फलफूलहरू मजासँग खान सकियो भनेदेखि चाहिँ धेरै नै फरक पर्छ होइन। त्यसैले यो गोल्डन गोल्डनर ब्रुक गोल्डनर भनिने हिसाबमा चाहिँ जुन हिसाबमा गरेको आधारमा तपाईँले देख्न सक्नुहुन्छ। तपाईँहरू आफैले पनि यो गुगलमा छ हिसाबमा पुरा उहाँको चाहिँ हिसाबमा बाई बाई लुपस भन्ने हिसाबमा गुड बाई लुपस भन्ने हिसाबहरूमा चाहिँ ओर गर्नुभएको छ होइन। भनेपछि यो इसारमा गर्दाखेरिको रूपमा चाहिँ तपाईँ हामीले यो बारेमा पुरा सक्नु सक्नुहुन्छ, थाहा पाउन सक्नुहुन्छ कस्तो खालको रूपमा हुन्छ। भनेपछि यहाँ एउटा कुरा के देखियो सरस्वती हेर्दाखेरिको रूपमा के देखियो भनेदेखि चाहिँ हेर्नुहोस् है, त्यही खानेकुराले त्यही मासुले त्यही दुध दहीले त्यही गुलियोले त्यही इसारमा चाहिँ यो मैदाको परिकारले र बनाउने तरिका डढाएर त्यो स्कोरमा चाहिँ एकदम त्यसलाई चाहिँ साह्रै घिउहरूमा तेलहरूमा तारेर हामीले जुन गर्छौं त्यसले साह्रै नै खराब गर्दो रहेछ, साह्रै नै खराब गर्दो रहेछ। त्यसैले के बुझ्नुहोस् भने उच्च रक्तचाप ठिक पार्ने पनि त्यही खानेकुरा बन्द गरेपछि के हुँदो रहेछ, त्यो खानाले गरेको बिगार कुरा हराउनु पर्छ भने एकातर्फबाट हामीलाई रोग ल्याउने खानेकुरा रोक्ने एउटा फाइदा हुँदो रहेछ, अर्कोतर्फबाट के छ अर्कोतर्फबाट हिसाब रूपमा के रहेछ भने हाम्रो साग सब्जी तरकारी फलफूलमा के रहेछ अन्नहरूमा दाल गेडागुडीहरूमा के रहेछ, हजारौं माइक्रो न्युट्रियन्स हाम्रो शरीरलाई स्वस्थ पार्ने तत्त्वहरू रहेछन्। तपाईँले भन्नुहोला त्यस्ता तत्त्वहरू त मासु र दुध दहीमा पनि त होला, छैन, मासु र दुध दहीमा यी तत्त्वहरू छैनन्। यी तत्त्वहरू छन् भने साग सब्जी तरकारी फलफूल दाल गेडागुडी र अन्नमा छ। अब यो खाना खाँदाखेरि रोग पनि निको हुने स्वस्थ राख्ने चाहिने तत्त्वहरू पनि हामीले पाउने भनेपछि हामीले अहिलेसम्म गरिरहेको कुरा के हो भने कुनै पनि रोग लाग्यो भने हामी के गर्छौं, उच्च रक्तचाप भए हामी औषधि नै दिन्छौं, मधुमेह भए औषधि नै दिन्छौं, जोर्नी दुखे औषधि नै दिन्छौं भने हामी खाना परिवर्तनमा त्यति बढी जोड दिँदैनौ किनभने अलिकति त खाना होला नि डाक्टर साहब, खाना त हुन्छ नि भन्यो, हुन्छ हुन्छ अलिकति खानुस् ल भइहाल्यो भन्यो, त अलिकति खानुस् रोग निको हुँदैन। यदि तपाईँले खाएको दुधले तपाईँले खाएको मासुले तपाईँलाई रोग ल्याइरहेको छ भने अलिकति खाएर कहिले काहीँ खाएर त्यो रोग निको हुन्छ, हुँदैन। रोग निको पार्नु छ भने रोग निको पार्नु छ भने के गर्नु पर्यो, रोग निको पार्नु छ भने खाना परिवर्तन गर्नु पर्यो। खाना परिवर्तन भने लोभले होइन, लोभ नगरिकन खाना परिवर्तन गर्नु पर्यो। मासु नखाने भने चाहिँ मासु नखाने होइन, कुखुराको त खानु होला नि त, माछा त खान अलिकति पाइन्छ नि त, नखाने नखाइकन हेरौँ न बाबा, अर्काले गर्यो तपाईँ हामी किन्न अधि, तपाईँ हामी गरेर हेरौँ न, मलाई रोग आयो मलाई यो रोग पाल्न मन छैन, अहिले हाम्रो उपचार विधि भनेको के हो भने रोग पाल्नुहोस् त्यसलाई
एउटा औषधि खाएर बढ्न नदिनुस् भनेपछि एउटा खराब गर्ने कुनै एउटा जन्तु जनावर तपाईले घरमा ल्याएर पालेर राखेर त्यसलाई खुवाएर ठीक पारेर राखिरहनु भएको छ भने त्यो जन्तुलाई कहीँ लगेर छोडदियो भने त हामीलाई त सजिलो होला नि भने यस्तै गरी त्यो जन्तु छोड्ने भनेको चाहिँ हाम्रै खाना बन्दोबस्त गर्ने रहेछ यो हामीले गर्ने वा नगर्ने तपाईँ हाम्रो बीचको कुरा हो आफ्नो खुसीको कुरा हो भनेपछि एकातर्फबाट खाना परिवर्तन गरेपछिको रूपमा रोग लाग्ने तत्त्व चाहिँ शरीरले पाउँदैन र रोग लाग्दैन रोग घट्दै जान्छ वा रोग हराउँछ हरेक व्यक्तिको उच्च रक्तचाप हराउँछ हरेक व्यक्तिको ब्लड प्रेसर हराउँछ म भन्दिनँ हरेक व्यक्तिको तौल घट्छ म भन्दिनँ तर खाना परिवर्तन गर्नु भएपछि फरक चाहिँ पर्छ कति फरक पर्छ जति तपाईँले गर्नुभएको छ जति तपाईँले आफू कम गर्नुभएको छ त्यति नै तपाईँको उसको रूपमा चाहिँ फरक पर्छ त्यसैले तपाईँले के गर्नु पर्यो खाना परिवर्तन गर्नु पर्यो ठिक छ डाक्टरले दिएको औषधि खाँदै गर्नुहोस् आपत्ति छैन तर यदि तपाईँले खाना परिवर्तन गरेपछि भोलि तपाईँको प्रेसरै कम हुँदै गयो त डाक्टरले पनि त औषधि घटाउन बाध्य हुनुपर्छ तपाईँलाई टिका लगाएर त्यो औषधि खानदिएको त होइन ब्लड प्रेसर बढेको खानाले खानदिए अब तपाईँको ब्लड प्रेसर घट्दै गयो भने तपाईँलाई औषधि खान पर्ने जरुरत पर्छ र नपर्ला तर मलाई केही भएन भन्दा आफै स्वविवेकले औषधि बन्द नगर्नु भनेको त हो नि भने जस्तै भोलि डायबिटिस भएको व्यक्तिले खाना परिवर्तन गरेर उसको डायबिटिस हरायो मधुमेह हरायो भने तब त उसले औषधि खानुपर्छ पर्दैन त्यसैले यो एउटा उदाहरण ब्रुक गोल्डनरको होइन डाक्टर ब्रुक गोल्डनरको तपाईँले इसारमा चाहिँ बीआरआर बीआरओओ बीआरओओकेई जीओएलडीएनईआर डाक्टर ब्रुक गोल्डनर उहाँको इन्टरभ्यू छ उहाँका उहरू छ मैले एउटा सुनाउन खोजेको थिएँ मिलेन नभएदेखि इसारोमा फेरि सबैजनाले नबुझ्नु होला भनेर इसारोमा चाहिँ त अनि के इसारोमा छ भन्ने बारेको चाहिँ उसकोमा चाहिँ कुरा इसारोमा चाहिँ थियो त्यो कति इसारोमा चाहिँ खानेकुराले हामीलाई फरक पार्छ भनेर तपाईँले हामीले खोजी गर्न सक्छौ त्यो कुरा हामीले थाहा पाउन सक्छौ त्यसैले आफूलाई स्वस्थ राख्नको लागि तपाईँ हाम्रो घरमा भएको खानेकुराहरू हामीलाई स्वस्थ राख्छ भन्ने कुरा त मैले भनिरहनु परेन बुझ्नुभयो अन्न दाल गेडागुडी साग सब्जी तरकारी र फलफूल सबैभन्दा हामीलाई स्वस्थ बनाउने स्वस्थ राख्ने रोग हटाउने र हाम्रो शरीरलाई चाहिने हजारौं तत्त्वहरू चाहिँ यी खानेकुराबाट हामीलाई पाइँदो रहेछ अब यसमा फेरि एउटा अलिकति ख्याल गर्नुपर्ने कुरा के छ भने जस्तो हरियो परियो साग सब्जी तरकारीमा तत्त्व त छ तर त्यो तत्त्वलाई म पकाउँदा ध्वस्त पार्छु कि त्यसैले डाक्टर ब्रुक गोल्डनरले के गर्ने त्यसलाई घुवाइन्य पारेर घोलेर त्यो हरियो तरकारीलाई घोलेर त्यसमा फलफुल केरा सेरा यसो विभिन्न कुराहरू हालेर चट्ट खाइदिने स्मुदी बनाएर खाने स्मुदी बनाएर खाने किन किनभने त्यो तरकारीमा भएको सागसब्जीमा भएको हरियो सागसब्जीमा भएको तत्त्व चाहिँ त्यो तत्त्व चाहिँ नजाओस् भनेर तर एउटा कुरा चाहिँ के देखिएको छ भने गेडागुडी चाहिँ पकाएरै खानुपर्छ गेडागुडी चाहिँ पकाएर खानुपर्छ किनभने गेडागुडीमा लेक्टिन भन्ने पदार्थ हुन्छ त्यो लेक्टिन भन्ने पदार्थहरू चाहिँ खराब गर्न सक्छ त्यसलाई पकाएपछि फेरि त्यो नास्ता हुन्छ त्यो हामीले सामान्यतया गेडागुडी पकाएरै खान्छौँ
त्यसैले त्यसले हामीलाई खास फरक परेन। पकाएपछिको रूपमा त्यो लिप्टिन्छ, रुचि नाशमान हुँदो रहेछ। भनेपछि हामीले खाने शैली, खाना खाने तरिका राम्रै रहेछ भन्न मन लाग्छ। अब तपाईँहरूलाई कस्तो लाग्छ आजको खानेकुराको बारेमा, आजको हिसाकुर्बा बारेमा कस्तो लाग्यो तपाईँलाई? जुन यो बताए मैले डाक्टर ब्रुक गोल्डनरको कहानी, रोगी किडनी फेलियर भएर अब कहिले किडनी बिग्रिन्छ भनेर डराएर बसेको व्यक्ति खाना परिवर्तन गरेर बच्चा जन्माएर स्वस्थ भएर अरूलाई स्वस्थ राख्न काम गरिरहनु भएको छ अमेरिकामा बसेर। भने

विमल बराल संगीता लामिछाने को साथ में म मृगौला बचाओ अभियान को व्यवस्थापन को तर्फबाट श्रीमती कमला शर्मा सुमन राउत तोयना दवाड़ी निरीश काफले का साथ में म पनि आज बिदा हुन्छु। नमस्कार धन्यवाद। जानु भन्दा अगावै मृगौला बचाओ अभियानलाई यहाँले कसरी के गरी अगाडि बढाउन सक्नुहुन्छ, के सुझाव दिनुहुन्छ र के बारेमा यहाँहरू सुन्न चाहनुहुन्छ यो कुरा भनिदिनुभयो भने आउँदा दिनमा यी कार्यक्रमहरूमा हामी समावेश गर्ने थियौं भन्ने अनुरोध गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम गरौं। धन्यवाद। नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधि।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब

0: मध्ये पश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
0: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
3: सीता के भयो तिमीलाई घुम्छौ बसी छौ
4: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
3: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
7: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
2: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
8: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने यौन उत्तेजना नहुने काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
9: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार समय बिहान 11 बजेदेखि
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-08
10: भर्ना खुल्यो
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
11: शान्त तथा पारिवारिक वातावरण भएको
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
11: तिहार सुसारको राम्रो व्यवस्था भएको
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
11: घरको जस्तै माया पाउने
8: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
12: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल घोराई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
8: सम्पर्क फोन नम्बर 082-563-387
13: सम्पर्क मोबाइल नम्बर 9869386303 र 9862625183।
14: खुशीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
16: होइन, कसलाई के भयो?
17: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
16: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
17: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
16: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
17: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
19: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
20: छाती दम निमोनिया खोकी छेरो
19: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
20: मधुमेह सुगर मृगौला रोग पिसाब
19: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
20: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
19: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
20: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
19: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
20: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
19: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
20: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
19: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
20: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
19: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
20: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
14: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26001। अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
17: यदि तपाईलाई शरीर चिलाउने दाग दुबी पुरानो घाउ डन्डी फोर चाया पोतो कपाल झर्ने समस्या सोरायसिस एलर्जी तथा फंगल संक्रमण महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
14: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ
17: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 12 बजेदेखि बेलुका 6 बजेसम्म।
1: स्थान राधिकृष्ण लाइफ केयर फार्मेसी, गोराई 15 तुलसीपुर चौक दाङ।
20: सम्पर्क मोबाइल नम्बर 9869588840 र 9802609961।
17: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
21: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश देशको अधिवेशन सम्पन्न, सभापतिमा शालिगराम घिमिरे निर्वाचित, पार्टीलाई एकताबद्ध बनाएर लैजाने नवनिर्वाचित सभापतिको प्रतिबद्धता।
1: लुम्बिनी प्रदेश सरकारको बजेट भोलि आउँदै, बजेटको तयारी पूरा, अधुरा आयोजना दायित्व भुक्तानी र बहुवर्षीय योजना बजेटको प्राथमिकतामा।
0: विश्व रक्तदाता दिवस नेपालमा पनि दाङ सहित देशैभर मनाइयो। घोराहीमा त्रिभुवन नगर जेसिसको खुल्ला रक्तदान, 49 युनिट रगत संकलन।
1: र साहित्यकार माधव प्रसाद न्यौपानीको कृति मनका उद्गारको विमोचन।
0: अब खबर विस्तारमा।
1: राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापतिमा शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। हिजोदेखि दाङको घोराईमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा आज सहमतिका आधारमा घिमिरे सभापतिमा निर्वाचित हुनुभएको हो। हिजो राति अबेर भएको मतदानमा 6 जना सभापतिका प्रतिस्पर्धी मध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि धेरै मत प्राप्त गर्ने 2 जना बीच पुनः मतदान हुने भनिए पनि अन्तिम समयमा सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने रूपन्देहीका शालिगराम घिमिरेले सभापतिमा निर्वाचित हुनुभएको हो। सभापतिमा निर्वाचित घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा प्रदेश उपसभापतिमा रहेर काम गरिसक्नु भएको थियो। अन्य पदाधिकारी पदमा पनि सहमतिका आधारमा टुङ्गो लागेको बताइएको छ भने केही पदमा निर्वाचन भएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभएको छ। नवनिर्वाचित सभापति शालिगराम घिमिरेले पार्टीलाई एक ढिक्का बनाई सबैलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। रेडियो मध्यपश्चिमसँग कुराकानी गर्दै नवनिर्वाचित सभापति घिमिरेले आफू र आफ्नो पार्टीको एकमात्रै उद्देश्य राष्ट्रहित भएको बताउनु भएको छ।
2: साथीहरूले मतदान गरेर लुम्बिनी प्रदेशका समग्र जिम्मेवार प्रतिनिधि साथीहरूबाट जुन एउटा जिम्मेवारी लुम्बिनी प्रदेश सभापतिको रूपमा जिम्मेवारी प्रदान गर्नुभएको छ, यसलाई मैले संगठनात्मक रूपमा एकदमै लुम्बिनी प्रदेशलाई बलियो बनाएर जाने चाहिँ सोच बनाएको छु। र साथै संसदसँग एउटा तपाईँको संगठनलाई कसरी जोड्ने र संगठनबाट जनताका आवाजहरू कसरी सम्बोधन गर्ने त्यो हिसाबले चाहिँ यसलाई अगाडि बढाउने एउटा सोच लिएको छ। यो पार्टीलाई त नेपाली जनतालाई नै सबैभन्दा 2/3 पार्टी बनाइदिनु भएको छ। 2/3 तपाईँको मत दिएर तपाईँको सरकार, तपाईँको एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 सरकार निष्पक्ष एकल सरकार चलाओस् भनेर नेपाली जनताले जुन आशा देखाएर हामीलाई मतदान दिनुभएको छ, त्यही आशा अनुरूप नै तपाईँको संगठनलाई हामीले तपाईँको त्यही आशा अनुरूप नै तपाईँको संगठनलाई अगाडि बढाएर मजबुत बनाएर लिएर जाने तपाईँको हामीले सोचेका छौँ र विचार पनि गरेका छौँ। चुनावी एउटा जुन पद्धति हामीले अवलम्बन गरेका छौँ, लोकतान्त्रिक विधि होइन, यसमा धेरै म लगायत तपाईँको 6 जना मेरा साथीहरू म सँगसँगै हुनुहुन्थ्यो र आज पनि तपाईँको उहाँहरूको सर्वसम्मतमै तपाईँको एउटा सभापतिको जिम्मेवारी पाएको छु होइन। जुन हिसाबले तपाईँको हाम्रो विधि अनुसार नै तपाईँको दोस्रो पद्धतिमा गएर तपाईँको निर्वाचन हुनुपर्ने थियो, त्यसमा सबैजना 6 जनाको सहमति र स्पेसल्ली गोपाल दाईको होइन, स्पेसल्ली म पहिलो अङ्क प्राप्त गर्दै गर्दा दोस्रो अङ्क प्राप्त गर्ने गोपाल घिमिरेले र त्यसै गरी सबै 5 जनाको एक चरणको हामी बैठक बसेर सहमति टुङ्गाएर अब हामी यसरी जानु हुँदैन, किनकि एकसाथ जुटेर गयौँ भने पार देश र जनताले पाउनुपर्ने के हो त्यो कुरामा हामीले सधैँभरि लड्न सक्छौँ र आफू आफू हामी लड्यौँ भने पार हामी कहीँ पुग्दैनौँ, किनकि सबैले हामी जुन अवस्थाले हामी राजनीतिमा आएका छौँ हामीले देश मात्रै सोचेर आएका छौँ, व्यक्तिगत फाइदा कसैका लागि व्यक्तिगत व्यक्ति बन्नका लागि हामी राजनीतिमा आएका होइनौँ। सायद मलाई लाग्छ त्यो मनसायले त्यो एउटा साथ समर्थनले चाहिँ उहाँहरूले मलाई सबैजना 6 जना साथीले समर्थन गर्नुभएको छ र मलाई लाग्छ म एउटा जिम्मेवार पदमा भएको जिम्मेवार व्यक्ति भएको हुनाले 6 जनालाई त तपाईँको कहीँ न कहीँ एडजस्ट गरेर म सँगसँगै लिएर हिँड्ने बाचा मैले यहाँलाई गर्न चाहे।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको असार दोस्रो साता चितवनमा हुने प्रथम अधिवेशनका लागि अहिले जिल्ला तथा प्रदेश अधिवेशनहरू भइरहेका छन्। देशभरका 67 जिल्लाका अधिवेशन भएका छन् भने 6 प्रदेश अधिवेशन सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। वडा पालिका जिल्ला तथा प्रदेश अधिवेशन हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका पदका लागि निकै होडबाजी चलेको छ। पार्टीमा शुरूदेखि लागेका र अन्य पार्टीबाट रासोपा प्रवेश गरेकाहरू बीच निकै नेतृत्वका लागि प्रतिस्पर्धा देखिएको छ। यो होडबाजीलाई कतिले लोकतान्त्रिक प्रक्रियाका रूपमा लिएका छन् भने कतिले पदलोलुपता भन्ने गरेका छन्। यसै विषयमा रहेर राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशको अधिवेशनमा सहभागी केहीलाई आज हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको अबको नेतृत्व कस्तो हुनुपर्दछ भनेर सोधेका छौं।
3: मेरो नाम हरिपाल सिंह केसी, बाँकेको निवर्तमान सभापति। राष्ट्रिय स्वतन्त्र पार्टी म नेतृत्व चाहिँ अबको आउने दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाँक्न सक्ने इमान्दार, कर्मठ र भ्रष्टाचार उन्मूलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नीति भएको हुनाले एकदम स्वच्छ छविको, जनताको माझमा भिजेको र पार्टीलाई अलिकति टाइम निकालेर होइन भोलि अगाडि बढाउनको लागि इमान्दार मान्छेहरू अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ।
4: हिराओली, बाँके जिल्ला। अबको नेतृत्व भनेको जनताले चाहेको र जनतालाई बुझाउन सक्ने भएपछि नेतृत्व एकदम राम्रो हुन्छ जस्तो लाग्छ। किनकि अब एउटा मजबुत दुई तिहाई सरकार दिएछ नि त जनताले। राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र होइन कि सारा जनताले नै सपोर्ट गरेर दुई तिहाईको सरकार आएको हो नि त। त्यही भएर अब जनताले चाहेको हरेक ठाउँमा जाँदा जनतालाई दुःख नहोस् भन्न चाहन्छु म। हरेक कानून प्रक्रियामा जाँदाखेरि अब जनतालाई सहज सजिलो होस् मेरो विचारमा चाहिँ।
5: मेरो नाम खेम सुनार, मेरो घर प्युठान जिल्ला। नेतृत्व सबभन्दा प्रथम कुरा त करप्सन हो। यो देशमा चाहिँ करप्सन हट्नुपर्छ र पुरानो जो पार्टीहरूको जो नेताहरूले जो यो देशमा काम गर्नुभएको थियो पुरा करप्टेड, यो देशमा पुरा जाल फैलाइनु भएको थियो। जस्तो कर्मचारीदेखि लिएर ठेक्का पत्तादेखि लिएर त्यो तुरुन्तै हटाउनुपर्छ। र जो राष्ट्रिय स्वतन्त्र पार्टीको जो पनि उम्मेद्वार हुनुहुन्छ, जो पनि जो वडामा वडादेखि लिएर गाउँपालिका नगरपालिका देश प्रदेशको जो नेतृत्व गर्नुहुन्छ त्यो एकदम राम्रो छवि भएको मान्छे हुनुपर्छ र जनताको माग चाहिँ पुरा गर्नुपर्छ। यो देशमा चाहिँ युवाहरूले धेरै दुःख पाएछन्। तपाईँ हमेसा जति परे पनि तपाईँको विदेश जानुपर्ने त्यो एकदम विरोधाभास कुरा हो। र साथै महिलाहरूको पनि कदर हुनुपर्छ, बालबालिका नानीहरूको पनि कदर हुनुपर्छ, शिक्षा क्षेत्रमा उन्नति हुनुपर्छ, राम्रो एकदम सिस्टम दिनुपर्छ। जस्तो बोर्डिङहरूमा पैसा धेरै लुट्ने र शिक्षामा एकदम कमजोरी जो पढाइ छ त्यो एकदम कमी, त्यो एकदम सुधार गर्नुपर्छ।
6: कुसुम पोखरेल, बाँके जिल्ला। राष्ट्रिय स्वतन्त्र पार्टीको अबको नेतृत्व पहिलाको जो हुनुहुन्थ्यो उहाँ नै हुनुहुन्छ। हामीहरू सबै नेपाल अधिराज्यभरिका राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, शुभचिन्तक, घण्टी प्रेमी सबै जनताहरूले, सबै आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले हाम्रो पार्टी सभापति रवि लामी छानेलाई नै सर्वसम्मतले नियुक्ति नै गर्नेछौ। जबसम्म उहाँले सक्नुहुन्छ तबसम्म हाम्रो सहमति रहने नै छ, यसमा हामी ढुक्क छौं। प्रदेशमा अब अहिले हामी भर्खरै लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न करिब सम्पन्न गर्दैछौ। हामीलाई आशा छ भर्खरै निर्वाचित हुनुभएको हाम्रो प्रदेश सभापति, लुम्बिनी प्रदेश सभापति एकदमै विद्वान, छवि, नम्र व्यवहार, शालीन, लुम्बिनी प्रदेशभित्र रहेका सबै जिल्लालाई बराबर हिसाबले हेरेरै लानुहुनेछ भन्ने हामी आशामा छौँ।
0: लुम्बिनी प्रदेश सरकारले सीमित स्रोत साधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट भोलि सोमबार असार 1 गते प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुने बजेटमा आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित हुने सरकारले बताएको छ। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिंचाई विस्तार सँगै कृषि उत्पादनमा वृद्धि गर्ने, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्ने नीति बजेटमा समेटिएको जनाइएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजना पनि बजेटले विशेष महत्वका साथ राखेको छ। स्वास्थ्य क्षेत्रमा अस्पताल स्तर उन्नति, विशेषज्ञ सेवा विस्तार, शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा, सूचना, बालमैत्री शिक्षण प्रणाली तथा खेलकुद पूर्वाधार विकासका कार्यक्रम समावेश गरिने अपेक्षा गरिएको छ। पूर्वाधार विकासतर्फ अधुरा र बहुवर्षीय आयोजना सम्पन्न गर्ने, पूँजीगत खर्चको प्रभावकारिता बढ़ाने तथा प्रदेश गौरव का आयोजना निरंतरता दिने नीति बजेट में रहने सरकार ने जनाएको छ। साथै डिजिटल सुशासन सेवा प्रवाह को सरलीकरण र वित्तीय अनुशासन प्राथमिकता दिने लुम्बिनी प्रदेश सरकार का सामाजिक विकास मंत्री जन्मजय तिमी सिन्हाले बताउनुभयो।
7: 84-84 को बजेट ल्याउँदै गर्दा हामीले सर्वप्रथम त सबभन्दा पहिला लुम्बिनी प्रदेश का प्राथमिकतामा रहेका आयोजनाहरूलाई अगाडि बढाएका छौं र सबभन्दा पहिला खानेपानीमा चाहिँ सम्पन्न भएका आयोजना जो 80% भन्दा बढी सम्पन्न भइसकेका छन् तिनलाई पूर्ण रूपमा भुक्तानी दिने पहिलो प्राथमिकता दिएका छौं। शिक्षामा पनि प्राविधिक विश्वविद्यालयलाई पहिलो प्राथमिकताको रूपमा अगाडि बढाउने भनेका छौं। स्वास्थ्य क्षेत्रलाई पनि त्यही रूपमा लिएका छौं। भौतिक पूर्वाधारतिर बहुवर्षीयलाई प्राथमिकीकरण गर्ने, पुराना भुक्तानी बाँकी रहेका दायित्वलाई चाहिँ भुक्तानी गर्ने र अन्य शहरी विकासतिर, शिक्षातिर, पर्यटनतिर, कृषि, सिंचाई सबैलाई चाहिँ प्राथमिकीकरण गरेर अगाडि बढाउने भन्ने किसिमको सबैको अपनत्व हुने गरी यो भूगोलको प्रतिनिधित्व हुने गरी बजेटले सम्बोधन गरोस् भन्ने धारणा राखेर हामीले लुम्बिनी प्रदेशको बजेटलाई अगाडि बढाएका छौं।
0: चालू आर्थिक वर्षमा 38,91,00,000,000 रूपियाँको बजेट ल्याएको प्रदेश सरकारले 38,00,00,000,000 को हाराहारीमा बजेट ल्याउने तयारी गरेको जनाएको छ। सरकारले यसो भने तापनि 35-36,00,00,000,000 भन्दा बढी बजेटको आकार चाहन नसक्ने बताइएको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना दिगो विकास लक्ष्य तथा समृद्ध लुम्बिनी सुखी नागरिकको दीर्घकालीन सोचलाई आधार मानेर आगामी वर्षको बजेट निर्माण गरिएको बताइएको छ।
1: विश्व रक्तदाता दिवस नेपालमा पनि दाङ सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आज घोराईमा त्रिभुवन नगर जेसीसीले खुल्ला रक्तदान कार्यक्रम गरेको छ। रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ त्रिभुवन नगर जेसीस घोराईको आयोजना तथा रक्त संचार केन्द्र घोराईको प्राविधिक सहयोगमा भएको जेसीस सचिवालयमा भएको खुल्ला रक्तदान कार्यक्रममा 49 युनिट रगत संकलन भएको थियो। त्रिभुवन नगर जेसिसका अध्यक्ष मेनराज भाटको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घराई बनाऊ अभियानका संयोजक सबिन प्रियासनको प्रमुख आतिथ्यता एवं रक्त संचार केन्द्र घराईका इन्चार्ज दिलीप नेपानीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदान कार्यक्रममा सहभागी बढ़ाउनका लागि सचेतनामूलक कार्यक्रममा जोड़ दिनुपर्ने बताएका थिए। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि प्रियासनले रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर रक्तदानका कार्यक्रममा सहभागी बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको थियो। त्रिभुवन नगर जेसिस घोराईका अध्यक्ष मेनराज भाटले मानव जीवनमा रगतको महत्वबारे प्रकाश पार्दै समयमै रगत नपाएर कसैको पनि अकालमै ज्यान नजाओस् भन्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो। कार्यक्रम संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा श्री सन अधिकारीले जेसिस आस्था गराउनु भएको थियो। कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसिसका सचिव रणबहादुर खड्काले गर्नुभएको थियो। परिवर्तनशील विश्वका लागि नेतृत्व विकास भन्ने मूल नारा र जेसिसको प्रोजेक्ट संकल्प 2026 अन्तर्गत जेसिसले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
0: साहित्यकार माधव प्रसाद नेउपानेको कृति मनको उद्गार आज एक कार्यक्रमको आयोजना गरी घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद दाङको आयोजनामा भएको कार्यक्रममा पुस्तक विमोचन कार्यक्रममा लेखक संघका लेखक नेउपानेको सरल लेखन शैली, शब्द तथा भावको गाम्भीर्यता र वर्तमान परिवेशको चित्रणको प्रशंसा गरिएको थियो। राप्ती साहित्य परिषद दाङका अध्यक्ष एम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरूमा राप्ती साहित्य परिषदका सल्लाहकार पुरूषोत्तम खनाल, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य तथा साहित्यकार उत्तम कृष्ण मजगैया रहनु भएको थियो। राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा साहित्यकार कपिल अन्जान, लेखक संघ दाङका अध्यक्ष खगराज नेउपाने, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, नेपाली लेखक संघका अध्यक्ष हिमलाल पन्थी, भरतपुर खानेपानीका अध्यक्ष शंकर गौतम, साहित्यकार नारायण तर्ताल, कृतिकारका परिवारका तर्फबाट यशोदा नेउपाने भट्टराई, लगायतले कीर्तिकार माधव नेउपानेको साहित्यिक यात्राको शुभकामना दिनुभएको थियो। साहित्यकार माधव नेउपानेको विमोचित कीर्ति मनका उद्गारको समीक्षा साहित्यकार पद्म प्रसाद शर्माले गर्नुभएको थियो। त्यस्तै धन्यवाद मन्तव्य सरिता नेउपानेले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद दाङका कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।
1: सामाजिक सेवाका विविध गतिविधि मार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको लायन्स क्लब नारायणपुरले घोराई उपमहानगरपालिका 9 स्थित लरेना वासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतीक्षालय निर्माण गरेको छ। मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतीक्षालयको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 एन का गवर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो। लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी स्थानीय जनप्रतिनिधि धार्मिक क्षेत्रका अगुवा तथा लायन्स कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लरेना वासुदेव मन्दिर परिसर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। यहाँ दैनिक रूपमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आउने दर्शनार्थीहरूको आवागमन हुने गरेको छ। मन्दिर नजिकै रहेको पिकनिक स्थलमा समेत मानिसहरूको चहलपहल रहने भएकाले बस्ने तथा विश्राम गर्ने उपयुक्त स्थानको आवश्यकता महसुस गरेर प्रतीक्षालय निर्माण गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो। उहाँका अनुसार लायन्स क्लब नारायणपुरले करिब 60,000 रूपियाँ खर्च गरेर प्रतीक्षालय निर्माण गरेको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै गवर्नर श्रेष्ठले लायन्स क्लबले सञ्चालन गर्ने सामाजिक सेवामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। कार्यक्रममा लायन्स डिस्ट्रिक्ट 325 एन का सिनियर एक्जिक्युटिभ चीफ लब अधिकारी कृष्ण प्रसाद श्रेष्ठ, लरेना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दहाल, एरिया चीफ मधुसूदन वैद्य, जोन चेयरपर्सन शरद अधिकारी, क्लबका पूर्व अध्यक्षहरू अभियान बस्नेत र अनिल बस्नेत, प्याप्सन दाङका अध्यक्ष निर्मल नेउपाने, माध्यमिक विद्यालय खैराकी सहायक प्रधानाध्यापक श्यामा रावत थापा तथा संयुक्त क्लबका अध्यक्ष मोहन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले लरेना क्षेत्रसम्म पुग्न सहज पहुँचका लागि सड़क पूर्वाधारको थप स्तर उन्नति आवश्यक रहेको उल्लेख गर्दै घराई तुलसीपुर सड़क अन्तर्गत खैराबाट दक्षिणतर्फ पर्ने यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताएका थिए।
0: सल्यानको श्रीनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका वडा नम्बर 1 श्रीनगर स्थित बस पार्क नजिकै राप्ती राजमार्गमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो। आज दिउँसो 12 बजे दाङबाट कुमाकतर्फ जाँदै गरेको N3X6616 नम्बरको बसले पैदल यात्री छत्रेश्वरी गाउँपालिका 7 का 46 वर्षीय उमा रेउलीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट रेउलीको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने बस चालक कुमाक गाउँपालिका 3 का 30 वर्षीय डिल्ली बुढा रहेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढ़ाएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 वटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चिनिया राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ जुमा दासी र बेनयु नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्य भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तर उन्नति गरिँदैछ। यी प्रयासले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछ। अहिले बेजिङमा 80 वटा जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 वटा जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ। यसले बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार गर्ने चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले जितेका छन्। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशनको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रोनक पुरूषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियनशीप बने। दुवै च्याम्पियनशीपले नगद 30,000 रूपियाँ सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे। यसै गरी पुरूषतर्फ पेम्बा छेमाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भए, महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रविका महर्जन तेस्रो भए। दोस्रो भएका दुवै खेलाड़ीले समान 20,000 र तेस्रो भएका दुवै खेलाड़ीले समान 10,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 61% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न। सभापतिमा शालिगराम घिमिरे। निर्वाचित पार्टीलाई एकताबद्ध बनाएर लैजाने नवनिर्वाचित सभापतिको प्रतिबद्धता।
0: लुम्बिनी प्रदेश सरकारको बजेट भोलि आउँदै, बजेटको तयारी पूरा, अधूरा आयोजना, दायित्व भुक्तानी र बहुवर्षीय योजना बजेटको प्राथमिकतामा।
1: विश्व रक्तदाता दिवस नेपालमा पनि दाङ सहित देशैभर मनाइयो। खोराईमा त्रिभुवन नगर जेसिसको खुल्ला रक्तदान, 49 युनिट रगत संकलन।
0: र साहित्यकार माधव प्रसाद नेउपानेको कृति मनका उद्गारको विमोचन।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछ।
4: लाली बजार, मिज्यू,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। मम
7: के टेन्सन लिएर
8: हामी जन्मदार नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
9: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामना

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एकसा।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
10: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराहीदाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
14: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
15: छालामा दागहरू आउने कपाल झर्ने,
14: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
14: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
14: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
14: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
14: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
14: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
14: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916077।
14: मोबाइल नम्बर 98578443100। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
1: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा प्रविधिमा रहनुका प्राविधिक मित्र अमृता डाङी सँगै म कमल ओलीको श्रोता मित्र तपाईँ तपाईँ सुन्दै हुनुहुन्छ आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioMP.org लगइन गरे पनि संसारभर एकैसाथ सुन्न सकिन्छ साथै मोबाइल एप्लिकेशनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौं एक साताको पर्खाइपछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौं हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र आज बहसका लागि हामीसँग हुनुहुन्छ घोराई नगर प्याप्सन दाङका सल्लाहकार तथा युनिक मिड वेस्टर्न एकाडेमी घोराई दश नारायणपुर दाङका प्रिन्सिपल सूर्यबहादुर रावत हुनुहुन्छ आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ प्याप्सन अन्तर्गत सञ्चालन भइरहेका विद्यालयहरूको फीमा किन तलमाथि हुने गर्छ त्यसै गरी प्याप्सन दाङले अहिलेसम्मका नयाँ प्रक्रियाहरू नयाँ गतिविधिहरू के कस्ता ल्याएको छ यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौ सर्वप्रथम त घोराई नगर प्याप्सन दाङका सल्लाहकार तथा युनिक मिड वेस्टर्न एकाडेमी घोराई दश नारायणपुर दाङका प्रिन्सिपल सूर्यबहादुर रावजीलाई कार्यक्रममा स्वागत छ
1: धन्यवाद
0: हजुर आजभोलिका दिनचर्या चाहिँ यहाँले के कसरी बिताइरहनु भएको छ
1: दिनचर्या भन्दाखेरि हाम्रो अब एक किसिमले भन्ने हो भने हामी चाहिँ शिक्षा क्षेत्रमै काम गर्ने मान्छे होइन
0: हजुर
1: अनि बिहानदेखि साँझसम्म हामी त्यही क्षेत्रमै खटेर काम गर्ने अनि समाजलाई रूपान्तरण गर्ने हाम्रो भिजन होइन अनि जस्तो अब यो समाजमा भइसकेपछि त्यो समाजलाई परिवर्तन गर्ने त्यो समाज चाहिँ चेन्ज आउनुपर्छ त्यो समाज चाहिँ रूपान्तरित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो अनि जस्तो हामी चाहिँ के छ भने हाम्रो भिजन भनेको जस्तो हामीले निजी विद्यालय सञ्चालन गर्दै गर्दा
0: हजुर
1: निजी क्षेत्रलाई पनि राज्यले चाहिँ हामीलाई प्रमोट गर्नुपर्छ जस्तो लाग्छ
0: हजुर
1: होइन निजी क्षेत्र सञ्चालन गरेर हामी बाहिरको वर्ग होइनौ के
0: हजुर
1: हामी यही देशको नागरिक हौ यही देशले हामीलाई चाहिँ निजी शिक्षा सञ्चालन गरेर शिक्षालाई सञ्चालन गरेर निजी स्कूल चलाऊ भनेर हिजो अनुमति दिँदै गर्दा आज त यो एक खालले हिसाबले सौतेली व्यापार चाहिँ गर्नु हुँदैन राज्य पक्षले भन्ने चाहिँ हाम्रो नितान्त भिजन त्यो हो
0: हजुर निजी क्षेत्रलाई तपाईँहरूले जुन सरकारले सरकारी निकायले प्रमोट पनि गर्नुपर्छ भन्ने विषयमा यहाँको धारणा रह्यो कस्ता के कस्ता विषयमा निजी क्षेत्रलाई सरकारले अझ अगाडि बढाउनको लागि केही नयाँ कुरा ल्याइदियो भने यहाँहरूलाई सहज हुन्छ के छ यो विषयमा
1: मैले भन्दै गर्दा होइन अघि पनि मैले सेयर गरे हामी राज्यलाई ट्याक्स पनि तिर्छौ
0: हजुर
1: हामी निजी स्कूल सञ्चालकहरूले राज्यसँग सहकार्य पनि गरिरहेछौ
0: हजुर
1: तर हामी शैक्षिक क्षेत्रमा लाग्दै गर्दा यो देशको झन्डै 35% जति हामी निजी विद्यालयले शैक्षिक भार बोकेका छौ त्यो बोक्दै गर्दाखेरि जस्तो हामी चाहिँ राज्यले हामीलाई एक किसिमले अलिकति डिस्क्रिमिनेसन गरेको विभेदकारी नीति ल्याएको जस्तो के लाग्छ भने निजी विद्यालय पढाउने शिक्षक कर्मचारी शिक्षकहरूले चाहिँ कहिले पनि त्यो एउटा राज्यको एउटा ट्रेनिङ भनौँ होइन
0: हजुर
1: त्योमा समावेश नहुनु सक्नु
0: त्यो
1: राज्यले गराउनु सक्नु पर्थ्यो
0: हजुर
1: हामी त तीन फिल्डमा हामी कर्तिरहेछौँ नि त निजी विद्यालय सञ्चालकहरूले
0: हजुर हजुर
1: जस्तो हामी पहिला नगरको कर्तिरहेछौँ त्यसपछि हामी कर तुलसीपुरकै कर हामी दाङकै कुरो गर्ने भने हामी तुलसीपुरमा पनि हरेक साल चाहिँ हामी त्यो करमा एड भइरहेछौँ
0: हजुर
1: त्यसपछि नेक्स्ट भन्ने हो भने हामी चाहिँ कम्पनी एनमा पनि छिरिकन हामी त्यहाँ पनि गरिदिने अवस्था छ
0: हजुर
1: तर भन्दै गर्दाखेरि के छ भने हाम्रा शिक्षक कर्मचारीहरूलाई चाहिँ तालिम दिन्छ राज्यले सामुदायिक विद्यालय मात्र तालिम गराउने हामी कहाँ पढाउने निजी विद्यालयमा कार्यरत जति पनि शिक्षक कर्मचारी हुनुहुन्छ उहाँहरूलाई चाहिँ राज्यले कहिले कुनै मातहतमा पनि सेप नगरिकन कहिले पनि प्रमोट नगरिकन
0: हजुर
1: जस्तो निजी शिक्षालयमा नितान्त हामी पनि पीडित छौँ कि जस्तो हाम्रो म आफ्नै व्यक्तिगत कुरो गर्दै गर्दाखेरि पनि
0: हजुर
1: मेरो होइन श्रीमतीको गहना पनि निजी विद्यालयमा लगानी गर्दाखेरि हामी ब्याङ्कमा डगिरहेका छौँ हाम्रा घर जग्गा सबै धरोटीमा छ निजी विद्यालय सञ्चालकहरूको त्यो सबैको पीडा आफ्नो आफ्नो छ
0: हजुर
1: हामीले एउटा बस किन्नु पर्यो एउटा भ्यान किन्नु पर्यो त्यो किन्दाखेरि पनि हामीलाई हामीले गरेको त्यो नै केही नै कन्ट्रिब्युसन त राज्यलाई गरिरहेको छ त
0: हजुर
1: निजी विद्यालय निजी सेक्टरले पनि जस्तो अन्तर्राष्ट्रिय मार्केटमै भजाउने हो भने
0: हजुर
1: होइन
2: अन्तर्राष्ट्रिय मार्केटलाई भनाउँदै गर्दाखेरि के छ भने जस्तो हामीले निजी विद्यालय गरेको शैक्षिक क्षेत्रमा गरेको एक खाले कन्ट्रिब्युसनलाई लिइकन योगदानलाई लिइकन राज्यले चाहिँ शैक्षिक क्षेत्रमा चाहिँ राज्यले चाहिँ के पाउँछ भने बजेट पाउँछ कि बजेटिङ हुन्छ त्यो हिसाबले हुन्छ
3: हजुर हजुर होइन
2: जस्तो त्यो गर्दै गर्दाखेरि पनि हामीले गरेका निजी विद्यालयले गरेका सबै चिज नराम्रो नहोला नि एउटा नियमन गर्ने कुरा एउटा चाहिँ राज्यले ल्याएको पोलिसी हामी सबै मानि राखेका छौँ
0: तर तर राज्यले के भन्ने गर्छ भनिन्छ भने संस्थागत विद्यालयले जुन धेरै फीहरू असुलेको छ अनि चाहिँ उनीहरूले आफ्नो संरचनाहरू त्यही हिसाबले बनाएका छन् किन नै चाहियो भन्ने यस्ता कुराहरू पनि गर्छ नि
2: फेरि राज्यले गर्ने
0: तपाईँहरूले फी धेरै लिनुहुन्छ भन्ने कुराहरू आउँछ नि यसलाई कसरी हेर्नुहुन्छ
2: यो कुरामा के छ राज्यले क्याटेगोराइजेसन गर्नु पर्यो
0: हजुर
2: वर्गीकृत गर्नु पर्यो जस्तो हाम्रो दाङमा पनि एक खाले विद्यालयहरूले महँगो शुल्क ल्याएर स्कुल चलाइरहेको अवस्था त छ त
0: हजुर
2: होइन अन्त नेपाल अधिराज्यभरि हामीले हेऱ्यौँ भने
0: हजुर
2: त्यहाँ पनि राज्यले एक किसिमले चाहिँ हामीलाई हामीभन्दा धेरै शुल्क ल्याएर जस्तो 12,000-15,000 होइन लाखौँ रुपियाँ भर्ना शुल्क त भन्न मिल्दैन अहिले
0: हजुर हजुर
2: जस्तो कि वार्षिक शुल्क त्यसमा पनि लाखौँ रुपियाँ उठाइरहेको अवस्था छन् त्यस्ता विद्यालयहरूलाई राज्यले निगमन गर्नु पर्यो राज्यले नीति र पोलिसी बनाइकन एउटा सर्टेन क्राइटेरियामा राखिदियो भने हामीलाई चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ जस्तो हामी चाहिँ दाङ जिल्लाभित्रै कुरो गर्यो भने म त दाङकै रिप्रेजेन्टेसन गर्ने मान्छे दाङकै कुरो गर्दै गर्दाखेरि त्यहीमा पनि नारायणपुर क्षेत्र हेऱ्यो भने होइन मेरो कार्यक्षेत्र नारायणपुर तुलसीपुर र घोराई क्षेत्र हेऱ्यो भने हाई फी स्ट्रक्चर छ कि होइन तर नारायणपुर क्षेत्रमा लो फी स्ट्रक्चरमा हामी घोराई र तुलसीपुरका निजी विद्यालयसँग हामी चाहिँ एक खाले कम्पिटिसन गर्ने प्रतिस्पर्धा गर्ने त्यो खालको नीति त छ त हामीले त्यो खालको रिजल्ट त दिइरहेछौँ त त्यो गर्दै गर्दाखेरि पनि हामी मैले भन्न खोजेको के भने राज्यले विविधकारी नीति नल्याओस्
0: तर तर तपाईँ आफै पनि एउटा घोराई नगरको प्याप्सन अन्तर्गत घोराई नगरको तपाईँ सल्लाहकार हुनुहुन्छ घोराईमा चर्को फी ल्याउने नारायणपुरमा कम फी लिने अनि तपाईँ आफै सल्लाहकार हुँदै गर्दाखेरि के खालको सल्लाह दिनुभयो त त्यस्तो हुन गयो त
2: मैले भन्दै गर्दाखेरि मैले भने राज्यले क्याटेगोराइजेसन गर्छ कि वर्गीकृत गर्नु पर्यो निजी विद्यालयले ए लेभल बी लेभल सी लेभल होइन कति लेभलमा राख्नु
0: हजुर हजुर
2: त्यो भने ए लेभलले कति
0: उठाउने
2: सेवा सुविधा र भौतिक पूर्वाधारमा पनि त निजी विद्यालयले डिपेन्ड छ त
0: हजुर
2: कुरै गर्ने हो भने होइन हामीले कुरै गर्दाखेरि जस्तो निजी विद्यालयले कति शुल्क उठाउने भने उसको सेवा सुविधा पनि डिपेन्ड हुन्छ क्या जस्तो अलि सेवा सुविधा धेरै दिएको विद्यालयले अलि धेरै उठाउन सक्छ
0: होइन
2: कति खालको कम ल्याएको विद्यालयले कम शुल्क उठाउन सक्छ
0: हजुर
2: त्यो राज्यले गर्ने वर्गीकृत गर्ने राज्यले क्याटेगोराइजेसन गर्नेको राज्यको काम हो
0: हजुर
2: हामी राज्यसँग पनि त्यो कुरो राखिरहेको लबिङ गरिरहेको कुरो हो होइन यद्यपि भन्दै गर्दाखेरि के छ भने अब काठमाडौँको एउटा विद्यालयले 2,50,000 रुपियाँ वार्षिक शुल्क उठाउँछ भने एउटा पर स्टुडेन्ट त्यसले त्यही खालको सुविधा सेवा दिएको चाहिँ छैन त्यो त राज्यले गर्ने कुरा हो नि त
0: हजुर
2: त्यो त राज्यले हेर्ने कुरा हो नि त
0: हजुर
2: होइन के भने निजी विद्यालय त्यो खालको भनेको मतलब गर्दै गर्दाखेरि राज्यले त्यो खालको चाहिँ त्यो गर्दै नपर्नु थियो निजी विद्यालय सञ्चालन नगर भनेर भन्नु पर्थ्यो
0: हजुर
2: होइन स्वीकृति पनि दिने निजी विद्यालय सञ्चालन पनि ल्याऊ भन्ने एक्टमा पनि ल्याऊ भन्ने कार्यान्वयन पनि गर भन्ने तर एक खाले क्लियर पोलिसी नआउँदाखेरि निजी विद्यालय सञ्चालकहरूलाई अलिकति चाहिँ त्यहाँनिर चाहिँ गाह्रो भएको चाहिँ
0: हजुर अनि जुन एउटा के छ भनिन्छ भने सरकारले अहिलेको जुन 83 सालमा नयाँ भर्नाको बेलामा फी जुन एउटा पढिरहेको विद्यार्थीलाई भर्ना फी नलिने भनेर जुन एउटा सूचना प्रकाशित गर्यो तर हरेक विद्यालयले तपाईँको विभिन्न बहानामा भर्ना फी लिए भन्ने अभिभावकहरूको धेरै गुनासो छ यो कुरालाई यहाँले कसरी हेर्नुहुन्छ
2: यसमा के छ भने राज्यको हामीले शिक्षा ऐन हेऱ्यो भने 2072 सालको शिक्षा ऐनलाई हामीले टेक्ने हो
0: हजुर
2: त्यो राज्यले बनाएको शिक्षा ऐन हो कि
0: हजुर
2: त्यो शिक्षा ऐन हामीले बनाएको होइन हामी निजी विद्यालय सञ्चालकले चाहिँ 72 सालको शिक्षा ऐन हामीले बनाएन त्यो राज्य चलाउने व्यक्तिहरूले बनाएको शिक्षा ऐन हो
0: हजुर
2: त्यो शिक्षा ऐनलाई हामीले चेक्दै गर्दै गर्ने हो भने त्यसले 14 वटा बुदामा के भनिरहेछ भने हामी चाहिँ वार्षिक शुल्क लिन पाउने
0: हजुर
2: होइन
0: हजुर
2: हामी चाहिँ आवास सुविधा ल्याउन पाउने हामी निजी विद्यालय सञ्चालकहरू
0: हजुर
2: हामी चाहिँ यातायात सुविधा ल्याउन पाउने
0: हजुर
2: हामी चाहिँ ट्युसन फी लिन पाउने लगायतका 14 र विविध विषयमा त्यो कुरो चाहिँ आएको छ स्पष्ट भिजन त राज्यले दिएकै हो तर बीचमा के भएको हो भने जब अलिकति अझ यसलाई चाहिँ के भन्छ अडिटेरिएसन गर्न अलिकति चाहिँ
1: अति रंजित गर्ने भन्ने छ नि
2: यो जस्तो बालेन सरकार बोलेको छैन नि त होइन भने शिक्षा मन्त्री पनि बोलेको छैन नि त बोल्नु भएको छैन उहाँहरू त बीचबीचमा बिचौला वर्गहरूले

0: रिभिजन राज्यको नै आउनुपर्छ, क्लियर पोलिसी आउनुपर्छ, अनि निजी विद्यालय कहाँ सदैव सक्ने मात्र नीति आयो भने चाहिँ निजी विद्यालयले लगाएको त्यो लगानी
1: हजुर
0: मैले त भने नि त अघि पनि होइन हामीले चाहिँ निजी विद्यालय सञ्चालन गर्ने हो
1: हजुर
0: होइन हाम्रा चाहिँ घर खेत चाहिँ निजी विद्यालय सञ्चालन गर्ने नाममा हाम्रा सबै दाउमा छन् क्या हामी राज्यलाई एक किसिमले भोलि हामी एउटा के दियौँ भने चापी हामी चलाउन सक्दैनौँ त बरु चलाउँछौँ भन्दै गर्दा राज्यले त भार फेक्ने कि नफेक्ने पनि त एउटा पोलिसी आउला त आन्दोलित हुने हामी चाहिँ होइन भाइलेन्स गर्ने पक्षमा हामी निजी विद्यालय सञ्चालकहरू छैनौँ जस्तो लाग्छ मलाई
1: हजुर
0: भाइलेन्स हामी गराउनौ
1: हजुर
0: किनभने हामी शिक्षा क्षेत्रलाई एक किसिमले समुन्नत बनाउने उन्नयनको यात्रामा लग्ने हाम्रो योजना हो त्यति गर्दै गर्दाखेरि पनि राज्यले सधैँभरि पिल राख्ने हामी चारवटा कर्त स्थानीय निकायलाई तिर्दा छौँ एउटा आउँछ फोहोर उठाउने के आउँछ होइन ट्र्याक्टर आउँछ अथवा के ऊ आउँछ कि हजुरको त्यो एउटा कन्टेनर आउँछ त्यसलाई हामीले वार्षिक 7-10 हजार हामी निजी विद्यालयले तिर्दा तर हप्तामा एकै दिन आउँछ कि त्यो
1: हजुर
0: हामीले फोहोर फुबार दिन्छौँ अनि आउँछ अनि हाम्रा होइन हाम्रो कार्यालयमा काम गर्ने कार्यालय सहयोगीहरूले लगेर चाहिँ त्यहाँ जम्मा गर्नु भएको छ
1: होइन
0: त्यो जम्मा गरिदिनुहुन्छ त्यो जम्मा गर्दै गर्दाखेरि पनि हामी त कर तिरिया छौँ नि त हामीले त्यत्तिकै फोकटी काम गरिरहेको छैनौँ जस्तो अब यो निजी विद्यालय सञ्चालन गर्नु चाहिँ अलिकति राज्यले चाहिँ क्लियर भिजन क्लियर पोलिसी दिनुपर्छ
1: त्यो दिएको छैन
0: छैन मलाई मेरो बुझाइमा त्यो छैन
2: सरकारले भर्ना फी नल्याऊ भन्ने तर विभिन्न शीर्षक दिने के राज्य चोखो बन्न खोजेको अनि चाहिँ अभिभावकलाई भड्काउन खोजे जस्तो लाग्छ यहाँहरूलाई के लाग्छ यो विषयमा
0: मैले अघि पनि भनिसकेको थिएँ यो विषयमा
1: हजुर
0: हामीलाई राज्यले 14 बुदामा हामी चाहिँ शुल्क उठाउनु पाउँछ निजी विद्यालयले भनेर चाहिँ अघि पनि आएको कुरो हो जस्तो हामीले चाहिँ वार्षिक शुल्क उठाउनु पर्छ हामी एउटा भलिबल खेलाउँदै गर्दा वर्षभरिमा 12-15 भलिबल फुटाउँछ बच्चाले त्यो शुल्क कसले तिर्ने निजी विद्यालय सञ्चालकले तिर्ने कि राज्यले भलिबल हामीलाई दिने कि अनि फुटबल खेलाउँदै गर्दाखेरि त्यो फुटबल 12-15 फुटाउँछ
1: होइन
0: त्यो फुटाउँदै गर्दाखेरि त्यो फुटबल फुटेको फुटबलको शुल्क हामी सञ्चालकले तिर्ने कि कि राज्यले तिर्ने त्यो त राज्यको पोलिसी हो राज्यले ल्याउने नीति हो यो मैले भन्नु
2: तर विद्यायित्व जुन अभिभावकहरूको सरकारले फी नल्याऊ भर्ना फी नल्याऊ भन्ने भन्यो अनि आफू चाहिँ चोखो बन्न खोजिरहेछ तर अभिभावकहरूलाई त यो विषयमा किन ल्याइयो त पैसा भन्ने पनि त छ नि यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ तपाईँको विद्यालयमा भर्ना हुँदै गर्दाखेरि त्यस्ता खालका कुराहरू तपाईँमा
0: आए धेरै पनि चिज्जियो त्यसलाई चाहिँ क्लियर पनि गरियो अभिभावकहरूलाई म त त्यही 14 बुदामा राज्यले ल्याएको पोलिसीमै मैले उहाँहरू कति अभिभावकहरूलाई आउँदै गर्दाखेरि मैले त्यो क्लियर स्पष्ट मेरो चाहिँ मोबाइलमै छ त्यो अनि उहाँहरूलाई चाहिँ यो विषयमा हामी शुल्क ल्याउनु पर्ने जस्तो उदाहरणको लागि योभन्दा अगाडि हाम्रो सुमना श्रेष्ठ चाहिँ शिक्षा मन्त्री हुँदै गर्दा त्यति बेला उहाँले चाहिँ 2%लाई चाहिँ निजी विद्यालय सञ्चालकहरूले अथवा निजी विद्यालयले होइन सबै आवासदेखि जुत्ता कलम कापी तपाईँको होइन खाना बस्न सबै चाहिँ राज्य निजी विद्यालय जो सञ्चालक निजी विद्यालयले चाहिँ बेहोर्नुपर्छ भन्ने खालको पोलिसी पनि त आएको थियो बिचमा चाहिँ त्यो के भयो भने त्यो सरकार चाहिँ बिचमै अलिकति टिक्न सकेन एउटा विडम्बना हो हो त्यस्तै खालको कि क्लियर भिजन ल्याउनु पर्यो
1: होइन
0: अहिलेको शिक्षा मित्र नै क्लियर भिजन पर्यो क्या हामीलाई चाहिँ यो विषयमा शुल्क उठाउने भनेर त दिनुभएको छ त उहाँहरूले द्याएकै विषयवस्तुमा हामी टेकेर हिँडिरहेछौँ त
1: होइन
0: हिजोकै हाम्रो प्यारेन्ट्स मिटिङमा पनि केही कुराहरू उठेका थिए यो विषयमा मैले स्पष्ट के भन्ने भने हामीलाई 14 शीर्षकमा शुल्क उठाउने छ स्पष्ट राज्यले द्याएको पोलिसी छ
1: होइन
0: हामी 10% छात्रवृत्ति पनि दिएका छौँ होइन अनि हामीले मैले अघि पनि भने जस्तो अलिकति चाहिँ के कन्ट्रोभर्सी भनौँ कि के भनौँ होइन विरोधाभासकै अलिकति विभेदकारी नीति अनि विरोधाभास नीति कन्ट्रोभर्सी केमा भएको छ भने जस्तो के स्वीकृति नदिनु पर्थ्यो राज्यले चाहिँ निजी विद्यालय तिम्रोलाई चाहिँ बन्द गर भने त हामी बन्द गर्न तयार छौँ कि
1: हजुर
0: हामीलाई त्यति इच्छा पनि होइन क्या 35% राज्यको शिक्षाको भार निजी विद्यालयले बेहोरिरहेको छ अहिलेसम्म होइन हामी त रिजल्ट पनि राम्रो दिएका छौँ त निजी विद्यालय रिजल्ट दिएका छन् त होइन फेरि अरूलाई मैले त्यो भन्न खोजेका पनि होइन अन्तर्राष्ट्रिय डोनेसन जति आउँछ त्यो अहिलेसम्म नेपालको कन्टेस्टमा हेऱ्यो भने सब सबै चाहिँ त्यो के हो भने निजी विद्यालयको

0: कारणले नेपाल सरकारलाई शिक्षा चला भनेर बाहिरबाट डोनेसन आयो।
1: अनि अर्को कुरा के छ भन्नुहुन्छ भने अहिले सरकारले आइतबार पनि बिदा दिएको छ, जुन शनिबार बिदा नै थियो र आइतबार पनि बिदा दिएको छ। यो सँगसँगै जुन एउटा कोर्सहरू सक्ने नसक्ने भन्ने विषयमा पनि सबै विद्यालयहरूलाई अलिकति समस्याको विषय पनि छ भन्ने यस्ता गुनासोहरू आउने गर्छन्। यो हिसाबले गर्दाखेरि यहाँहरूले कस्तो बुझ्नुभएको थियो यो विषयमा?
0: मेरो व्यक्तिगत अथवा संस्थागत कुरो गर्ने हो भने यसमा प्याप्सनको भिजन पनि होला,
1: हजुर हजुर,
0: मेरो इन्डिभिजुअल भिजन पनि होला, इन्ट्रेस्ट पनि होला। नि मैले भन्दै गर्दाखेरि के छ भने हामी आइतबार बिदा चाहिँ नगर्नुहुन्न, किनभने हिजो चाहिँ हामी अलिकति एकाडेमिक इयर पनि पछि सञ्चालन गरेको हो,
1: हजुर,
0: अलिकति पछि व्यक्त भएको त
1: हजुर।
0: योभन्दा अगाडिका इयरमा हेऱ्यो भने हामी एकाडेमिक इयर चाहिँ हामीले 5-7 गतेबाट सुरु गर्थ्यौँ, तर अहिले चाहिँ 21 गतेबाट सुरु गरिरहेको छ।
1: हजुर,
0: अहिले 83 एकाडेमिक इयर त 21 गतेबाट सुरु भएको छ त वैशाखको,
1: हजुर।
0: त्यति गर्दाखेरि पनि हामी चाहिँ कोर्स सिद्धाउने मामलामा निजी विद्यालय सिद्धाउँछन् जस्तो लाग्छ मलाई,
1: हजुर,
0: यद्यपि पनि के
1: हजुर,
0: तर पे आइन गेनका कुरा हुन्छ नि त, जसो पे गर्ने हो अभिभावकले, धेरै बिदा आयो, धेरै होलिडे आयो, होइन, धेरै चाहिँ स्कुल ग्याप भयो भने त भोलि चाहिँ फेरि के पर्छ भने मैले बुझेको आफ्नो नितान्त व्यक्तिगत कारण,
1: हजुर,
0: होइन, जस्तो के पर्छ भने तपाईँहरू चाहिँ धेरै बिदा गरिदिने हो, अब अलिकति कन्टेस्ट तपाईँले उठाइरहनु, भोलिको पनि त इस्यु आइरहेछ नि त,
1: हजुर,
0: भूमि होइन भूमि पर्व कुरो आइरहेछ भन्नेहरूले त्यो कुरो पनि त भनिराख्नु भएको छ,
1: हजुर,
0: होइन,
1: हजुर,
0: त्यो बिदाको कुरो पनि आइरहेछ भने मेरो इन्डिभिजुअल म्याटर के हो भने हामी संस्था चाहिँ चलाउनु पर्छ।
1: जुन एउटा अर्को कुरा के छ भने विद्यार्थीहरूको समग्र रूपमा कुराकानी गर्दाखेरि विद्यार्थीहरूमा एउटा घोगन्ते विद्या हुन्छ संस्थागत विद्यालयमा भन्ने कुराहरू छ, सामुदायिक विद्यालयमा ती कुराहरू हुँदैन भन्ने कुराहरू पनि छ। जुन रिजल्ट यानी आऊ जसरी हुन्छ रिजल्ट राम्रो ल्याऊ भन्ने हिसाबले अगाडि गएको हुन्छ भन्ने कुराहरू पनि आउने गर्छन्। यो कुरालाई यहाँले कसरी हेर्नुहुन्छ?
0: म दुईटा कुरा मात्र भन्ने विषयमा,
1: हजुर,
0: हामी घुराको अपरेसन गर्ने डाक्टरले कैची पेटमा किन अड्काउँछ,
1: हजुर,
0: त्यो राज्यले दिएको सेवा सुविधाले परिकन डाक्टर बनेका व्यक्तिहरू,
1: हजुर,
0: तर निजी विद्यालयमा परेका व्यक्तिहरूले त्यो खालको अपरेसन त गरेको छैन नि त,
1: हजुर,
0: घुरामा चाहिँ अपरेसन गर्ने होइन, कैची कहाँ अट्किन्छ, लोअर एब्डोमेनमा अट्किन्छ, लोअर स्टोमकमा, त्यो भने के हो भने स्किल एन्ड क्यापेबल म्यान पावर चाहिँ नभइकन चाहिँ त्यो खालको पनि भाष जस्तो लाग्छ है मलाई, है मेरो इन्डिभिजुअल म्याटर, त्यहाँनिर मैले चाहिँ स्पष्ट भन्ने कुरो, त्यो चितवनका केस हिजो 2-4 वर्ष अगाडि त्यो केस पनि आएका थिए, जस्तो डक्टरले चाहिँ अपरेसन गर्यो घुरोमा इन्फेक्सन भएको व्यक्तिलाई, घुँडामा एउटा निजमा इन्फेक्सन भएको व्यक्तिलाई लगेर कैची कहाँ अट्क्या छ, पेटमा अट्क्या छ, होइन, घुरो चिर्ने त नि हो नि त, घुँडा चिर्ने हो नि त डक्टरले त, अनि कैची कहाँ अट्क्या छ पेटमा अट्किने, त्यो भनेको ओभर इम्फाइसिस ओभर स्कलरसिपको कारण पनि होला जस्तो लाग्छ है मलाई। हजुर,
1: भनेपछि घोगन्ते विद्या नै गर्नुपर्छ भन्ने यहाँको धारणा हो?
0: घोगन्ते विद्या निजी विद्यालयमा घोगन्ते विद्या छैन,
1: हजुर,
0: साँच्चै राज्यले स्पष्ट पोलिसी र स्पष्ट नीति ल्याएर कम्पिटिसन गराओस्, निजी विद्यालयका स्टुडेन्टहरू पनि घोगन्ते विद्या त छैन नि त,
1: हजुर,
0: कोही होला नि एक दुईजना, त्यो त सामुदायिक विद्यालयमा हुनु कम्युनिटी स्कुलमा पनि छन् नि त्यस्तो खाले स्टुडेन्ट त, होइन, छ त, त्यो हामीले देखिरहेको कुरो,
1: हजुर,
0: होइन, त्यो आइरहेको विषय वस्तु हो, तर निजी विद्यालयमा सबै घोगन्ते छैन, क्रिएटिभिटी त निजी विद्यालयमा पनि त होला त,
1: हजुर,
0: होइन, त्यो भने
1: अर्को कुरा के छ भने जुन एउटा तपाईँ आफै पनि घुराई नगरको अहिले वर्तमान अवस्थामा हेर्दाखेरि सल्लाहकार भएर अगाडि बढ्नु भएको छ, तर संस्थागत विद्यालयको फीलाई हेर्दाखेरि कुनै कुनै विद्यालयमा त नर्सरी क्लास भर्ना गर्दा पनि 80,000 देखि 1,00,000 सम्मको फी ल्याउने भन्ने यस्ता कुराहरू देखिन्छन्। यो कुरालाई यहाँले कसरी हेर्नुहुन्छ?
0: यो जायज पोइन्ट पनि हो,
1: हजुर,
0: मैले अघि पनि भने यो विषयमा अघि पनि भने,
1: हजुर,
0: राज्यले वर्गीकृत गर्नुपर्छ निजी विद्यालय, ए लेभलको विद्यालय कुन,
1: हजुर,
0: त्यसले कतिसम्म शुल्क लिनु पाउने,
1: ए भनेपछि तपाईँहरूले
0: त्यसलाई सरकारले गर्नु पर्यो नि त,
1: हजुर हजुर,
0: हाम्रो त काम होइन नि त,
1: हजुर,
0: हामी त कर तिर्ने, राज्यले करको भार बोकाइदिएछ, होइन, करको भारी बोकिकन,
1: हजुर,
0: हामी एउटा स्थानीय ठाउँमा मात्र 4 ठाउँ कर तिरिरहेछौँ नि त हामी,
1: हजुर,
0: निजी विद्यालय सञ्चालन गर्ने त्यही त हो नि,
1: होइन, यो फीको विषयमा एकरूपता आउन नसक्नुको पछाडि के रह्यो जस्तो लाग्छ?
0: अघि पनि मैले भने
1: छोटरीमा भन्दाखेरि
0: अब एज अ होल, होइन, एज अ नर्सियल मैले भन्दै गर्दाखेरि यो विषयमा के हो भने दिने सेवा र सुविधा पनि डिपेन्ड हुन्छ कि,
1: हजुर हजुर,
0: उसले धेरै सेवा सुविधा दिएछ भने धेरै खान पाउँछ नि त, हात्तीले त धेरै पनि खान्छ, धेरै दिशा पनि गर्छ होइन, तर भँगेरोले र हात्तीलाई कम्पेरिजन गर्नु पर्यो, मिल्दैन नि. हात्ती दुब्लो भएर भँगेरो मोटे भएर एउटै क्याटेगोरीमा जान्छ भन्ने छैन, त्यो राज्यले गर्ने पोलिसी हो
1: क्या,
0: होइन सर, त्यो राज्यले गर्ने पोलिसी हो नि त. राज्यले
1: हजुर
0: जस्तो क्याटेगोराइजेसन त गर्नु पर्यो नि त
1: हजुर.
0: निजी विद्यालय यो ए लेभलको एलएजीसम्म शुल्क ल्याउनु पाउनु पर्छ भन्छ, राज्यले गर्ने पोलिसी हो त
1: हजुर,
0: होइन. त्यो राज्यले गर्ने पोलिसी, राज्य आफै अठुलो नहुँदै गर्दा होइन. हिजोको अवस्थामा के थियो मैले बुझ्दैन, अहिलेको अवस्थामा के थियो मैले त्यो पनि कुरो धेरै गर्दैन. तर हिजोको अवस्थामा एउटा शिक्षा मन्त्री भन्छ, एउटा विधेयक ल्याउँछ, एउटा चाहिँ नीति आउँछ, शिक्षासँग होइन एउटा एन बन्छ भन्दाखेरि त्यो एन एक्टमा आउला भन्दाखेरि हामी चाहिँ निजी विद्यालयमा लगानी लगाउने लगानीकर्ताहरू अब आउँछ, क्लियर भिजन आउँछ भने बसिया छ होइन. बसी बस्दै गर्दाखेरि अब त्यो आउँछ आउँछ भन्दाखेरि त्यो सरकार फेलियर भयो, अर्को नेक्स्ट गभर्नमेन्ट भन्छ अनि त्यसले को पनि त्यो पोलिसी आउँदैन भनेपछि राज्यले गर्ने कुरा हो नि क्या. त्यसलाई त क्याटेगोराइजेसन गर्ने त राज्यको काम हो त, हाम्रो काम होइन नि त. जस्तो मैले मेरो स्कुलमा 1800 मैले शुल्क स्टार्ट गरेर 4000 लगिरहेको छु भने त त्यो तैँले 1800 उठाउनु पर्नु, 4000 उठाउनु पर्नु भनेर राज्यको काम हो त. अनि धेरै उठाइस भन्न औठो उठाउनु त पाउने उहाँहरूले त पछि उठाइसक्यो विषयवस्तुमा गर्नु भन्नु, पहिले प्री प्लान बनाइकन. जस्तो अहिले स्कलरसिपको विषयमा पनि मैले के भन्छु, मेरो व्यक्तिगत धारणा के होइन, वैशाख असारमा स्कलरसिप दिनुपर्छ तपाईँहरूले भन्ने होइन कि. हामी त गाउँमा घुम्दाखेरि गरिबलाई पनि दिएछौँ नि त, हामी जुत्ता पनि दिएछौँ नि त, हामीले खाना पनि दिएछ निजी विद्यालय संस्थाहरूले, हामीले चाहिँ ड्रेस पनि दिएछ त, हामीले त्यहाँनिर चाहिँ स्कलरसिप दिएछ, ट्युसन फी पनि स्कलर दिएछ. चैतमै भन्नुपर्छ राज्यले तपाईँहरूले कुन कुन विषयवस्तु
1: भनेपछि यहाँनिर राज्यकै कमजोरी देखिन आयो,
0: राज्यको क्लियर भिजन छैन.
1: हजुर, पछिल्लो समय यता एआईबाट पठन पाठन अगाडि बढाउने, डिजिटल स्मार्ट बोर्ड राख्ने अनि चाहिँ भन्ने यस्ता कुराहरू पनि आएका छन्. अहिले घोराई नगर प्याप्सनको तर्फबाट यहाँले भन्दै गर्दाखेरि के कति विद्यालयहरूमा त्यस्तो खालको सुविधा दिइएको छ र यहाँहरूको विद्यालयमा पनि के छ अहिलेको पछिल्लो समयमा
0: यो विषयमा के हो भने,
1: हजुर,
0: सबै चिज चाहिँ टेक्नोलोजी फ्रेन्डली हुनुपर्छ जस्तो लाग्छ मलाई. समयको माग हो, समयले माग्यो भने हामी समयको डिमान्ड अनुसार हिँड्नुपर्छ. र घोराई नगरमा भएका धेरै निजी विद्यालयहरू त्यो टेक्नोलोजी फ्रेन्डलीमा जानु भएको जस्तो लाग्छ मलाई. यद्यपि मेरै स्कुलमा होइन हाम्रै स्कुलमा कुरो गर्यो भने पनि हामी दुईटा
1: अहिले
0: दुईटा स्मार्ट बोर्ड हामी राखिसकेका छौँ. अनि राख्दै गर्दाखेरि अलिकति के छ भने एआई डिजिटल स्मार्ट, अब त हरेक चिज स्मार्ट हुनुपर्छ क्या,
1: होइन.
0: हाम्रो शरीर स्मार्ट हुनुपर्छ, हामीले बोल्ने भाषा स्मार्ट हुनुपर्छ, हाम्रो भिजन स्मार्ट आउनुपर्छ, हाम्रो प्लानिङ स्मार्ट हुनुपर्छ,
1: होइन.
0: त्यो चाहिँ के हो भने एक किसिमले भन्ने हो भने त्यो चाहिँ ठिक हो, हजुरले उठाएको कुरा भने एक किसिमले जानुपर्छ त्यो क्षेत्रमा त, होइन. भोलि त्यो निजी पनि त कम्पिटिसन छ त, होइन. सँगै दुई भाइ सुतेपछि लाठी लाग्छ भने जस्तै त्यो पनि भित्रभित्र त छ. त्यो कुरो गर्दै गर्दाखेरि हामी आफू इम्प्रुभ चाहिँ हुनुपर्छ जस्तो लाग्छ. त्यो आफू इम्प्रुभ गर्दा धेरै निजी विद्यालयहरू जो घोराई क्षेत्र घोराई नगर उपमहानगरपालिकामा अस्ति निजी विद्यालयहरू चाहिँ त्यो क्षेत्रलाई टच गरिसके जस्तो लाग्छ मलाई, र हामी पनि त्योमा छिरिसके जस्तो लाग्छ के.
1: हजुर,
0: अनि छिरियो छिरिएपछि अलिकति गाह्रो हुन्छ पहिला होइन, गाह्रो मान्ने स्टुडेन्ट पनि गाह्रो मान्छ.
1: हजुर,
0: अब जस्तो अनि त्यसपछि टिचरलाई पनि गाह्रो हुन्छ. समयले मागे त सबै चिज त मेन्टेन गर्नु पर्यो नि त, होइन. मेन्टेन गर्नुपर्छ र निजी विद्यालयहरू चाहिँ मैले अघि पनि भनेको थिएँ, निजी विद्यालयहरू कमजोर होइन कि, रिजल्ट ओरिएन्टेड हिसाब चाहिँ त्यो अहिले हजुरले भने अगाडिको कुरो आएको थियो नि त, होइन. अगाडि कुरो कहाँ आयो भने निजी विद्यालयमा घोगन्ती विद्या क्रिएटिभिटीकै कुरा गरौँ न त, होइन. एउटा मैले अब त्यो शुल्क कुरोलाई पनि यहाँनिर अब लास्ट मैले जोड खोजेँ के छ भने, जस्तो एउटा प्राइभेटको टिचरले अहिले सरकारी स्कुलको टिचरले कति तल खान्छ, ल 34-35 हजार खान्छ नि.
1: हजुर,
0: अनि 34-35 हजार चाहिँ हाम्रो करबाट तिर्या त हो राज्यले, राज्यले तिर्या त हो त.
1: हजुर,
0: त्यो हामीले अप्रत्यक्ष प्रत्यक्ष रूपले हामीले तिर्या पैसा त हो. हामी निजी विद्यालयले 15 हजारमा काम गरेको छौँ, 10 हजारमा काम गरेको छौँ, 12 हजारमा काम गरेका छौँ, अनि 1% चाहिँ सामाजिक सुरक्षा कर हामीले तिरिरहेछौँ.
1: हजुर,
0: त्यो त राज्य कोषमा जान्छ नि त.
1: हजुर,
0: अनि त्यो कर हामीले तिर्दै गर्दाखेरि पनि त्यो राज्यमा गएको पैसा चाहिँ सरकारी स्कुलमा अथवा कम्युनिटी स्कुलमा अथवा सरकारी क्षेत्रमा भएका कर्मचारीहरूले त्यो स्यालेरी खाइरहनु भएको छ कि. भनेपछि त्यसमा चाहिँ अति रङ्गित चाहिँ गर्नुहुन्न, होइन, धेरै डिटेरिरेसन चाहिँ गर्नुहुन्न जस्तो लाग्छ मलाई, होइन. यो विषय वस्तुमा कुरो गर्ने हो भने मैले अहिले पनि भने हामी कहाँ काम गर्ने शिक्षक कर्मचारीहरू झन्डै 12,000-10,000 काम गरिरहनु भएको छ होइन, तर सरकारी स्कुलमा काम गर्ने टिचरहरू चाहिँ 15 होइन त्यो त निजी स्वरूपमा खानुभयो होला एउटा राहतमा खानुभयो होला, तर अहिले 34,000-35,000 प्राइभेट पढाउने लेखाउनु भएको छ कि, अनि त्यो त राज्यले हेर्ने कुरा हो त
1: हजुर
0: होइन, अलिकति ध्यान जोड्दै गर्दा पोलिटिकल टच होला केही होला, त्यो त राज्यले गर्ने पोलिसी हो नि त, राज्यले बनाउने भिजन हो नि त
1: हजुर,
0: त्यो अलिकति केही कुराहरू सुध्रिन्छन् जस्तो लाग्छ मलाई होइन, नत्र भने निजी विद्यालयले गर्दा नेपाल सरकारलाई 35% शैक्षिक भार निजी विद्यालयले ठानेको छ
1: हजुर। पक्कै पनि श्रोता मित्र, हाम्रो कार्यक्रमको समय अवधि सकिन थालेको संकेत मलाई प्राविधिक मित्र अमृता डाङ्गीले गर्नुभएको छ। यहाँसँग छुटेर जानुपर्ने हुन्छ, छुटेर जानुभन्दा पहिले आज जुन हामीले घुराई नगर प्याप्सन दाङका सल्लाहकार तथा युनिक मिड वेस्टर्न घुराई 10 नारायणपुर दाङका प्रिन्सिपल सूर्यबहादुर रावजीसँग कुराकानी गरिरहेका छौं, र अन्त्यमा जाँदा जाँदै यहाँले आम रेडियो सुनेर बस्नुभएका श्रोता मित्रहरूलाई के भन्न चाहनुहुन्छ?
0: सुनेर बस्ने भ्रम नपर्नुहोस्, निजी क्षेत्रमा पढाउनुहोस् अथवा कम्युनिटी स्कुलमा हाल्नुहोस्, निजी विद्यालयमा हाल्नुहोस्, तपाईँको बच्चा राम्रो हुनु पर्यो
1: हजुर
0: हजुर, एउटा गुणस्तर पाउनुपर्छ होइन, गुणस्तरमा कम्प्रोमाइज नगरौँ होइन, शिक्षा क्षेत्रलाई हामीले चाहिँ त्यसरी धेरै नै बुझौँ होइन, शिक्षा क्षेत्र भने शिक्षा क्षेत्र हो कि होइन
1: हजुर,
0: त्यहाँनिर के छ भने जस्तो हिजोको निजी विद्यालय आजको निजी विद्यालय, हिजो कम्युनिटी स्कुल आज कम्युनिटी स्कुल, त्यो डिफरेन्ट म्याटर हो
1: हजुर
0: होइन
1: हजुर,
0: तर कुरो गर्दै गर्दाखेरि के छ भने अलिकति चाहिँ सधैँभरि घच्याउने, सधैँभरि लताउने, सधैँभरि हान्ने, त्यो खालको पोलिसी, त्यो खालको आदरणीय अभिभावकले पनि बुझ्नुपर्छ होइन, अभिभावकज्यूले पनि बुझ्नुपर्छ
1: होइन,
0: त्यो स्टुडेन्ट वर्गले पनि बुझ्नुपर्छ होइन, अब अहिलेकै कुरो गरौँ, एसीको कन्टेस्टकै रिजल्टको कुरा गरौँ, त्यो कुरो गर्दाखेरि पनि त धेरै उछल पुछल त थियो त, हामी बलियो छौँ मैले भन्न खोजे होइन नि त, हामी बलियो छौँ भने होइन, निजी क्षेत्र बलियो छ भने होइन, र कोही कमजोर छ भने भन्न खोजे होइन मैले
1: हजुर,
0: तर बलियो सबै छ
1: हजुर,
0: म ट्रेन टिचर गभर्नमेन्ट स्कुलमा छ, पोलिटिकल्ली सेफ त्यहाँ छ
1: हजुर
0: होइन, राज्यले धेरै सेवा सुविधा दिएको छ होइन, त्यो हुँदै गर्दाखेरि पनि रिजल्ट किन त्यो हुन्छ भन्ने कुरो छ, राज्यले बुझ्ने कुरो हो, त्यहाँको सञ्चालक समितिले बुझ्ने कुरो हो, त्यो समुदायले बुझ्ने कुरा हो, त्यो खालको कन्सर्न एथोरिटीले बुझ्ने कुरा हो, सम्बन्धित प्रशासनले बुझ्ने कुरा हो
1: होइन,
0: हामीले त्यहाँ चाहिँ धोका किन कानेर के भन्ने चाहिँ हाम्रो चाहिँ भिजन होइन।
1: पक्कै पनि श्रोता मित्र, कार्यक्रम मध्यपश्चिम बहसको समय अवधि सकिन थालेको संकेत मलाई प्राविधिक मित्र अमृता डाङ्गीले गर्नुभएको छ। यहाँसँग छुटेर जानुपर्ने हुन्छ, छुटेर जानुभन्दा पहिले आज हामीले घोराई नगर प्याप्सन दाङका सल्लाहकार तथा युनिक मिड वेस्टर्न एकाडेमी घोराई 10 नारायणपुर दाङका प्रिन्सिपल सूर्यबहादुर रावत ज्यूसँग उहाँहरूकै विद्यालयमा कुराकानी गरेका छौं, र उहाँले आज आफ्नो अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै भन्दा धेरै धन्यवाद छ। त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रहरूलाई पनि धेरै भन्दा धेरै धन्यवाद छ, र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुर्याइ सहयोग गर्नुहुने प्राविधिक मित्र अमृता डाङ्गीलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि विदा हुन चाहन्छु। तपाईँहरूको साता सुखमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगा सुन्दै गर्ला, नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: भर्ना खुल्यो।
2: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
2: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
1: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
3: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ,
0: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
2: र 98-578-37-255।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराहिदाङ, फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
7: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
8: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
7: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा।
9: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई, फोन नम्बर 082-563-218।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
5: बिमा गराउन जाँदैछु।
4: बिमा किन गर्नु पर्यो सर? बिमा
5: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
4: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
5: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
4: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
6: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
4: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
5: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
4: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
7: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जान।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: र वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 9841017090, 9841017090।
5: आयोजक: नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षीय डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
6: सम्पर्क मोबाइल नम्बर 9857830672 र 9699964848।
8: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
11: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
10: यौन उत्तेजना नहुने,
11: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
10: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
11: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98182-98028।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। टेम्पो भीरबाट खसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू। पोहोरको तुलनामा विपदका घटना 20.5% बढ़्यो। मृत्यु र जनधनको क्षति भने कम।
1: कार्यक्रमहरू पनि अलिक विस्तृत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै निकायहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो।
0: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
2: सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टीमलाई राखेको हो अहिले चाहिँ। यो एउटा जिल्लाको निर्णय अथवा दुवै जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
0: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
3: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
0: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भिड्दै नेदरल्याण्डस र जापानको खेल पनि आजै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
5: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
3: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ र नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढायो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
5: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्, जुन 20.5% बढ़ी हो, तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो,
1: सचेतनाका कार्यक्रमहरू पनि गर्यौं भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठूलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो असोजको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवारी साधनहरूलाई पनि हरि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगा यो कारणले पनि, र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौं भनेपछि त्यो बढ़ी वर्षा र बाढ़ी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै निकायहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो। र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कम भन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
5: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थलमार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ, भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बाँधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो,
2: यो त नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी चौकी आवश्यक देख्यो, तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
5: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17.78 अर्ब 30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा कस्तो यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
0: सन्तोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
6: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहार हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जडेदेखि दाँत फरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर

0: क्या मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: अंगन भएको उनीहरूको दावी छ उहाँहरूको माग कतिको जाएछ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ
3: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन
4: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन यो विषय मन्त्रालयलाई पनि जानकारी छ त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छ छैन
3: होइन यो अध्ययनरत चिकित्सकहरूको अध्ययनरत विद्यार्थीहरूको भनौँ न अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भएको हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं
4: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि
3: होइन त्यो त देखाउँछ स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्था गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ
4: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ
3: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन् सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भनेर भन्न सक्ने अवस्था रहन्थ्यो होला मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन् यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला
4: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ
3: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ
2: अब बाँकी खबर नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन् एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन् पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन् पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन् ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो विधि पद्धतिमा म नेतृत्वमा आएको हो विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ केपी शर्मा ओलीले बताउनु भएको छ अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन् उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो

0: ओलीलाई भेट्न काठमाण्डौ ललितपुर भक्तपुर बाहेकका जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र सचिवहरू गुण्डू पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
1: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
0: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई 14 बजार बाल विकास स्कुलको अगाडि,
5: फोन नम्बर 082-563-479,
4: मोबाइल नम्बर 98-494-67-487।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाह्र टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही असार 6 शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-23-98-78-1817 र 98-78-35-643।
1: अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्सम्यान साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टली, फिजिकली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्सम्यान भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन अवस्थामा पनि आबद्ध हुनुहुन्छ जुन चाहिँ अब एउटा बाध्यता भयो होइन. अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई. अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानून यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको.
5: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
1: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन.
10: म जन्मिँदाखेरि चाहिँ अस्पष्ट यौनाङ्ग लिएर जन्मेको थिएँ. मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो. सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन. कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रोलिङ्गी भनेर पढ्ने गरेका थियौँ. अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त. अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
11: हो भनेर
10: म के हो भन्ने कुरा नै अन्यल भयो. कि
11: कति समयसम्म त्यस्तो अन्यल रह्यो
10: हजुरलाई? म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी.
11: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई. त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
10: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो. त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त. अनि छोरा भइसकेपछि चाहिँ अब
11: छोराकै नाम राखियो.
10: हजुर, छोरा नै भनेर हुर्काउनु भयो. एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारीजुङ आउनुपर्छ, स्वर धोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे. जस्तै अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रेस्ट डेभलप भयो, अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन, दारीजुङ आएन. मैले त्यो ब्रेस्टहरू बाँधेर यताउता हिँड्ने गर्थेँ. गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ. अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन, विभिन्न उपनामहरू. अब म यस्तो किन अरू जस्तो पाएर छैन, म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि, मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेका थिएँ. अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन.
11: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो?
10: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ. मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ. अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तलिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु. किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ, अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि. त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ.
11: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव, तपाईँको सल्लाह चाहिँ के छ?
10: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि, इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त. जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ. इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो लाई चाहिँ लागिराखेको छ, त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन. हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौँ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो. तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेरै काम गर्नुपर्छ, पहिचान छ, अस्तित्व छ.
12: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
0: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन्।

0: यो हो रेडियो मध्य पश्चिम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: एमाले र कांग्रेसमा आन्तरिक विवाद सर्किँदै दुवै पार्टी फूटको संघारमा।
0: कैलालीमा टेम्पो भीड़बाट खसालिएको घटनाप्रति व्यापक विरोध। घटनाको सोधपूछका लागि 11 जना प्रहरीको नियन्त्रणमा।
1: प्रवासमा रहेका नेपालीलाई ज्ञान र सिपो राष्ट्रको हितमा प्रयोग गर्न परराष्ट्र मन्त्रीको आग्रह। खरबौं घोटालाको फाइल चाँडै सार्वजनिक हुने अर्थमन्त्री वाक्लेको दावी।
0: इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र। कतारको उच्चस्तरीय टोली तेहरानमा।
1: र विश्वकप फुटबलमा आज जर्मनी र कुराकाओ भेट्दै महिला टी20 विश्वकपमा नेदरल्याण्ड विरूद्ध बंगलादेश विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कुनै बेला मुलुकको सत्ता संचालनमा सहकार्य गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले यति बेला आन्तरिक विवाद र नेतृत्व संघर्षका कारण आन्तरिक फूटको संघारमा पुगेका छन्। दुवै दलभित्र नेतृत्वको शैली, संगठन संचालन र भावी महाधिवेशनलाई लिएर फरक फरक धार स्पष्ट रूपमा देखिन थालेका छन्। कांग्रेसमा क्रियाशील सदस्यता विवाद चर्किएको छ भने एमालेमा नेतृत्व हस्तान्तरणको बहस सतहमा आएको छ। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
3: नेपाली कंग्रेसमा क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ। 5 लाख बढ़ी कार्यकर्ताले आवेदन दिए पनि संस्थापन इतर पक्षका ठूला नेताहरूले नै सदस्यता अध्यावधि गरेका छैनन्। म्याद सकिदा समेत कुन सदस्य महाधिवेशनमा सहभागी हुन पाउने भन्नेमा मतभेद छ। यही पृष्ठभूमिमा आज विराटनगरमा भएको इतर समूहको कोशी प्रदेश स्तरीय भेलामा नेताहरूले वर्तमान नेतृत्वप्रति कड़ा आक्रोश पोखे। नेता शशांक कोइरालाले त कंग्रेस व्यावहारिक रूपमै फुटिसकेको सनसनीपूर्ण दावी गर्नुभयो। शशांकले पार्टी फुटिसकेको बताए पनि इतर समूहकै अर्का नेता डाक्टर शेखर कोइरालाले भने पार्टीलाई जुनसुकै हालतमा एक ढिक्का बनाएर लैजाने बताउनुभयो।
4: न त हाम्रो यता हामी साथीहरूको करार खुट्टा छ, न ढुकुले चरित्र छ। हामी एक टिक्का भइसकेर नेपाली कंग्रेसलाई एकाबद्ध गरेर अगाडि जाने प्रयासमा आएका छन्। नेपाली कंग्रेस एक टिक्का भयो भने कुनै पनि हालतले अगाडि बढ्न सक्दैन।
3: कंग्रेसमा मात्र होइन एमाले भित्र पनि नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निकट नेताहरूले नेतृत्व छाड्न दवाब दिइरहेका छन्। तर ओली भने नेतृत्व दावी गर्नेहरूलाई उल्टै कार्यवाहीको चेतावनी दिँदै हुनुहुन्छ। हालै भक्तपुरको गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर ओलीले पार्टी विभाजनको गम्भीर आशंका सुनाउनु भएको चर्चा छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै पार्टी फुटाउन सक्ने ओलीको विश्लेषण छ। तर एमाले नेता राजेन्द्र गौतमले भने पार्टी फूटको चर्चा निराधार भएको दावी गर्नुभयो। निर्वाचन परिणामको समीक्षा र संगठन पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन भइसकेकाले पार्टी फुट्ने सम्भावना नरहेको उहाँको दावी छ। उहाँका अनुसार यस कार्यदलले संगठन सुदृढीकरण र मार्गचित्र रोडम्याप तयार पार्न देशव्यापी रूपमा छलफल तथा सुझाव संकलन गर्नेछ। यसको शुरूआत हिजोदेखि बागमती प्रदेशबाट शुरू गरिएको उहाँले जानकारी दिनुभयो।
5: पार्टी खोल्ने कुनै आधार छैन, औचित्य छैन, तथ्य छैन, वैज्ञानिक कारण छैन, कुनै कुराले पनि पार्टी फुट्ने भन्ने कुनै सम्भावना छैन। निर्वाचनको आत्मसमीक्षा र पुनर्गठनको प्रस्ताव तयार गर्न रामबहादुर थापा बादलको नेतृत्वमा एउटा कार्यदल बनाएर त्यसले काम शुरूआत गरिसकेको छ।
1: कैलालीमा एक स्थानीयको टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा अहिले सार्वजनिक भएको घटनाप्रति व्यापक विरोध भइरहेको छ। भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा अस्ति शुक्रबार डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका थिए। उक्त घटनामा डिभिजन वन कार्यालय धनगढ़ीले भने सामाजिक सञ्जालमा प्रचार भए जस्तो कर्मचारीहरूले बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दावी गरेको छ। कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तीमा कर्मचारीहरूले जबरजस्ती भीरबाट मिल्काएको भन्ने दावी तथ्यहीन रहेको जनाएको हो। कार्यालयका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहराले प्रचारमा आए जस्तो कर्मचारीबाट नियोजित रूपमा बल प्रयोग नगरिएको दावी गर्नुभयो।
6: वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो। सोही क्रममा भिरालो भौगोलिक सतह र सन्तुलनको कारण सो कवाडी टेम्पोको अस्थि पञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौ। तसर्थ कानून बमोजिम गरिएको यस संरक्षण कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचार प्रसार नगर्न तथा सत्य तथ्य बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: उता टेम्पो धनी कैलालीको गोदावरी नगरपालिका चार बासपानी कि धनादेवी धामीले भने वन कार्यालयका कर्मचारीहरूले बल प्रयोग गरेर आफ्नो टेम्पो भीरबाट खसालेको आरोप लगाउनु भएको छ। धामीले कानूनी प्रक्रिया पूरा नगरी आफ्नो रोजीरोटीको साधन नष्ट गरिएको भन्दै राज्यका निकायको कार्यशैलीप्रति गम्भीर आपत्ति समेत जनाउनु भयो। धनादेवीले घटनाबाट आफू र परिवार ठूलो आर्थिक तथा मानसिक संकटमा परेको भन्दै दुखेसो पोख्नुभयो।
7: सब गलत हो, अब के भन्नु होइन, सब गलत हो, इन्जिन छैन भने सबै छैन भने इन्जिन छैन भने गाडी चल्ने होइन भने मेरो गाडी सब चल्ने हजुर चलेको गाडी हो मेरो चेरो जितेका मेरो पेटो लात हाने मेरो गाडी खोला पकाए त्यही हो अरू के भन्नु म मेरो चेलो चलाउन माथि देखेको खोएँ मैले ड्राइभर ड्राइभर खोज्दा खोज्दा गाडी फालिदिएको त्यही पाउनु पाउनु पाउँदैन अब हेर्नु।
1: घटना व्यापक भएपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि आवश्यक अध्ययन र छानबिन गरिने जनाएको थियो। त्यस लगत्तै घटनामा सोधपूछका लागि प्रहरीले 11 जना वनका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि आवश्यक सोधपूछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना ज्ञान र सिपको देशको हितमा प्रयोग गर्न प्रवासमा रहेका नेपालीलाई आग्रह गर्नुभएको छ। आज बेजिङ स्थित दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तर्क्रियामा मन्त्री खनालले देश निर्माणको साझा अभियानमा जोड़िन प्रवासीलाई आग्रह गर्नुभएको हो। संसारभर नेपालीहरूको संख्या तीव्र रूपमा बढ़ेको र युवा विदेशिनी क्रम नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै रोजगारी सृजना गर्नु सरकारको मुख्य ध्येय रहेको बताउनुभयो। श्रम बजारमा वर्षिनी प्रवेश गर्ने करिब 5 लाख युवा मध्ये मुस्किलले 30-60 हजारले मात्र रोजगारी पाउने गरेको यथार्थ उन्याउँदै उहाँले युवा पलायन रोक्न वार्षिक 4.5 लाख नयाँ रोजगारी सृजना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। मन्त्री खनालले चीनमा रहेका नेपाली विद्यार्थी अनुसन्धानकर्ता र व्यवसायीहरूलाई आफूले सिकेको कटिङ एज साइन्स एण्ड टेक्नोलोजी र ज्ञानलाई नेपालको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो। नेपाल र चीन बीचको व्यापार घाटा कम गर्न र प्रविधि तथा पर्यटनको विकासमा चीनमा रहेको नेपाली समुदायले पुलको काम गर्न सक्ने उहाँको भनाई छ। मन्त्री खनाल 4 दिने भ्रमणका क्रममा आज बिहान चीन प्रस्थान गर्नुभएको हो।
1: अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले 1 खर्बभन्दा बढ़ी बिगो माग हुने गरी भएको घोटालाको फाइल चाँडै सार्वजनिक हुन लागेको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले इतिहासमै सबैभन्दा ठूलो घोटालाको पर्दाफाश हुन लागेको भन्दै त्यसको सत्य तथ्यपूर्ण रूपमा बाहिर आएपछि राज्य व्यवस्था कसरी चलिरहेको रहेछ भन्ने खुलासा हुने दावी गर्नुभयो। उहाँले यो घटनामा विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंग समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्य खुलेको जिकिर गर्नुभयो।
8: नेपालीको हिस्ट्रीमा सबभन्दा ठूलो फाइनान्सियल स्क्यान्डल हेज नाउ बीन प्रोसिक्युटेड। 1 खर्बभन्दा बढी बिगो मागेर तपाईँले देखिराख्नु भएको छ। इफ यु रिड द स्टोरी बिहाइन्ड अल द्याट वाट दे डेड इन कहुट्स एन्ड इन कोलुजन विथ यो देशका रिस्पोन्सिबल निकायहरू अङ्गहरू व्यक्तिहरू डर लाग्छ। त्यसैले यो सबै प्रक्रिया एकैचोटि हामीले साइमल्टेनियसली यो क्लिन अप द म्यासको प्रक्रिया शुरू गरेका छौँ ताकि तपाईँहरू जस्ता युवाहरू चाहिँ विदेश हिँड्न नपरोस्।
1: अर्थमन्त्री डाक्टर वाग्लेले मुलुक कहिले बन्दैन भनेर युवा विदेशिनुपर्ने अवस्था बदल्ने गरी सरकार अघि बढ़िरहेको जिकिर समेत गर्नुभयो।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन भरको।
12: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज सहभागी हुने प्रतिनिधिहरूको नामावली टुङ्गो लगाउने काममै सीमित भएको छ। पूर्व निर्धारित तालिका अनुसार आजै सम्पन्न गर्नुपर्ने भए पनि अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली टुंगाउने विषयमा आन्तरिक विवाद हुँदा प्रक्रिया लम्बिएको निर्वाचन आयोग कर्णालीका संयोजक भरत दाहालले जानकारी दिनुभयो। अधिवेशनका लागि 10 जिल्लाका 545 जना प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको संयोजक दाहालले बताउनुभयो। अन्य प्रक्रिया भोलिबाट शुरू हुने उहाँको भनाइ थियो। प्रदेश सभापति पदका लागि कर्णालीमा वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेम बहादुर बोहरा र नन्दकिशोर बस्नेत एनके सहित 4 नेताहरू अहिलेसम्म आकांक्षी देखिएका छन्। यस्तै आजै जारी अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री भूपदेव शाहले कर्णाली बनाएरै छाड्ने दावी गर्नुभएको छ। उहाँले कर्णाली नबनेसम्म प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पनि सफल नबन्ने ठोकुवा समेत गर्नुभयो। निर्धारित कार्यतालिका अनुसार हालसम्म रासपाको कोशी, बागमती, लुम्बिनी र गण्डकी गरी 4 प्रदेशको अधिवेशन सकिएको छ भने भोलि सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका निर्धारित छ। मधेस प्रदेशको अधिवेशन भने अनिश्चितकालका लागि स्थगित भएको रासपा निर्वाचन आयोगले जनाएको छ।
0: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर काठमाडौँ भन्ने मूल नारासहित सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज नगरसभाको 1900 अधिवेशनको पहिलो बैठकमा कार्यवाहको प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई समावेशी र नागरिक मैत्री शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नीति तथा कार्यक्रम अनुसार विद्यालय तहमा संचालन हुँदै आएको बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि थप कार्यक्रमहरू पनि अघि बढ़ाइने महानगरले जनाएको छ। स्वास्थ्य सेवातर्फ महानगरले निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै सांगुरा सड़कलाई लक्षित गरेर निशुल्क बाइक एम्बुलेन्स सेवा संचालन गर्ने घोषणा गरेको छ। साथै अस्पतालहरूको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। युवालाई लक्षित गर्दै स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सृजनाका कार्यक्रम संचालन गरिनेछ। यसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने तथा जेनजेट र जेन अल्फा पुस्तालाई केन्द्रमा राखेर विशेष कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै 75 वर्ष उमेर पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
1: वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उनीहरूले प्रधानमन्त्रीको भनाई राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए। उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विद्यार्थी आन्दोलन एक हुनुपर्नेमा जोड़ दिएका छन्। केही समय अघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको अहिले चौथर्फी रूपमा विरोध भइरहेको छ।
0: नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नेपालमा गणतान्त्रिक शासन व्यवस्था चाँडै अन्त्य हुने दावी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा उहाँले विध्वंस मच्याएर बनेको सरकारलाई आन्दोलनबाट ढाल्ने चेतावनी दिनुभयो। उहाँले नेपालमा राजसंस्था पुनर्स्थापना नभई जनताले सुख नपाउने दावी गर्नुभयो।
9: किरात बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराजेर राजसत्ता स्थापना नगरिकन यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।
0: राप्रपाको पूर्व नेता धवल शमशेर राणाले सरकार विफल भइसकेको भन्दै विकल्पमा आफूहरू उदाउने दावी गर्नुभयो।
9: यो फालिन सरकार असफल देशमा भयो भने नेपाली जनताले एउटा विकल्प खोज्दैछ। त्यो विकल्प भनेको एमाले कंग्रेस माओवादी र राप्रपा पनि होइन, त्यो विकल्प भनेको हाम्रो पार्टीले दिनेछ।
1: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मशान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30,00,00,000 अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम 4,41,00,00,000 अर्थात 0.25% मात्र कर्जा प्रवाह भएको छ। प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा 9.22%, मधेस प्रदेशमा 7.22%, गण्डकीमा 1.62%, लुम्बिनी प्रदेशमा 7.91% तथा सुदूरपश्चिम प्रदेशमा 1.55% रहेको छ। राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा 2081 पुष मशान्तको तुलनामा 2082 पुष मशान्तसम्म 7.99% वृद्धि भई 17,78,30,00,00,000 पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा उघटेको छ। त्यसपछि विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62%, कृषि वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा 20.64%, निर्माण सम्बन्धी उद्योगमा 12.26%, धातुजन्य उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा 4.14% तथा खानी सम्बन्धी उद्योगमा 0.67% कर्जा प्रवाह भएको छ।
0: हुम्लाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मान सरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढ़ेको छ। उक्त नाका हुँदै एक महिनाको अवधिमा 3,044 भारतीय तीर्थयात्री मान सरोवर गइसकेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार वैशाख 25 गतेदेखि जेठ 28 गतेसम्म 1,456 पुरूष, 1,588 जना महिला गरी 3,044 भारतीय तीर्थयात्रीले हिल्सा नाका हुँदै मान सरोवर कैलाश दर्शनका लागि गएका हुन्। अध्यागमन कार्यालय हिल्साका निमित्त कार्यालय प्रमुख अम्मलाल पाण्डेले भारतीय तीर्थयात्रीहरू बढ़न थालेको बताउनु भएको छ। सिमकोट विमानस्थल हुम्ला भएर यस वर्ष वैशाख 25 गतेदेखि भारतीय तीर्थयात्री आउन थालेको उहाँको भनाई छ। प्रहरी चौकी हिस्साका अनुसार ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। वैशाख यता 752 जना नेपालीहरू हिल्सा हुँदै चीनको ताक्लाकोट गएको बताइएको छ। भारतीय तीर्थयात्रीहरू मान सरोवर दर्शन गर्न आउन थालेपछि हिल्सा नाकाका होटलहरू भरिभरा हुन थालेका छन्।
1: भाडेली क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 गतेभित्र सड़क किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खुलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणाधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको हो। सड़क डिवीजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकाले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ। आफूहरूको मुख्य लक्ष्य वर्षा बर्खायाममा खुलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचना मार्फत यातायात सञ्चालन गर्ने रहेको बताउनुभयो। उहाँका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुने र असारदेखि सवारी साधन मुख्य सड़क संरचनाको किनारबाट गुट्ने छन्। 2081 असोज 12 र 13 गतेको बाढ़ीले पूर्ण रूपमा क्षति भएको भकुण्डेवेसीदेखि नेपाल थोपसम्मको 29 किलोमिटर सड़क खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का लगाइएको छ।
13: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आगामी असार 1 गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी प्रदेश गौरवका आयोजना बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
15: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
15: एकपटक दंगालीबाट किनेर हेर न।
14: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
17: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
18: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
15: प्रोप्राइटर सम्राज रैदास।
19: सम्पर्क फोन नम्बर 0825367775।
15: सम्पर्क नम्बर 98478-26873।
20: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
21: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
13: हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। बाँकीमा सिंचाई सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बिउको ब्याड राखिएको छ।
1: जन्मदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका 4 फटके ढुङ्गाकी 24 वर्षीय सुनिता विकले घरमै नागरिकता पाउनु भएको छ। 24 घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुस्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म लिन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल सहित कार्यालयका कर्मचारी, स्थानीय वडा अध्यक्ष भरत जेसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको छ।
13: विश्व आदिवासी युवा सम्मेलन 2026 आज सम्पन्न भएको छ। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा हिजोदेखि काठमाण्डुमा संचालित सम्मेलन आज सकिएको हो। सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो।
1: जंगली हात्तीको आक्रमणबाट आज झापाको मेची नगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान मेची नगर नगरपालिका 4 नम्बर वडा कार्यालय अगाडि बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्किने क्रममा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको हो। हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज तेहरान पुगेको छ। इरानी समाचार संस्था आईएसएनए का अनुसार कतारका विदेश मन्त्रीका एक वरिष्ठ सल्लाहकार सहितको टोलीलाई तेहरान पठाइएको हो। भ्रमणको मुख्य उद्देश्य कूटनीतिक प्रक्रिया सम्बन्धी पछिल्ला घटनाक्रमको समीक्षा गर्नु रहेको जनाइएको छ। पश्चिम एशियामा महीनौदेखि जारी द्वन्द्व अन्त्य गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। अमेरिका र पाकिस्तान पहिले आज नै युद्ध अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्। यद्यपि तेहरानले समय सीमा बारे सावधानीपूर्ण धारणा व्यक्त गरेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा बंगलादेश विजय भएको छ। आज भएको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई 6 विकेटले हराएको हो। नेदरल्याण्डसले दिएको 140 रनको लक्ष्य बंगलादेशले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले 8 विकेटको क्षतिमा 139 रन बनाएको थियो। अर्को खेलमा अहिले भारत र पाकिस्तान बीच प्रतिस्पर्धा भइरहेको छ। इंग्ल्याण्डको बर्मिङघममा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
0: अब विश्वकप फुटबलको विवरण सहित सहकर्मी दिनेश सोसी।
3: फिफा विश्वकप अन्तर्गत आज 4 पटकको च्याम्पियन जर्मनीले पहिलो पटक विश्वकपमा स्थान बनाएको कुराकाउसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको ह्युस्टन स्थित एनआरजी स्टेडियममा दुई टोली बीचको खेल आज राति 10:45 शुरू हुनेछ। अन्तिम पटक सन् 2014 विश्वकप जितेको जर्मनी त्यसपछि 2018 र 2022 संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो। प्रशिक्षक जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मनी अहिले उत्कृष्ट लयमा छ र लगातार खेल जित्दै विश्वकपमा प्रवेश गरेको हो। च्याम्पियन्स लीग फाइनलमा गोल गरेका आर्सेनलका फरवार्ड काई ह्याभर्टजले जर्मनको अग्रपंक्ति सम्हाल्नेछन्। योसुआ किमिच, जोनाथन ताहा, लेराई साने, जमाल मुसियाला र फ्लोरियन भिट्रिज जस्ता स्टार खेलाड़ीले जर्मनीको टोली निकै बलियो छ। यता पहिलो पटक विश्वकपमा छनौट भएको कुराका ओ इतिहास रच्ने क्रममा मैदानमा उत्रनेछ। करिब 1,60,000 जनसंख्या भएको क्यारेबियन राष्ट्र जनसंख्या र क्षेत्रफल दुवै हिसाबले विश्वकपमा पुग्ने पहिलो सानो राष्ट्र बनेको छ। पहिलो विश्वकपको अनुभव लिइरहेको कुराका ओ इतिहास नतिजाको पर्खाईमा हुनेछ। फिफा वरियताको 82 स्थानमा रहेको कुराकाउका लागि जर्मनी विरूद्ध 1 अंक खोज्नु पनि जित सरह नै हुनेछ। एस्टन भिल्लाका पूर्व मिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानीको जिम्मेवारी सम्हाल्दैछन्। 34 वर्षीय लियान्ड्रोलाई उनका भाइ जुनहिनो बाकुनाले मिडफिल्डमा साथ दिनेछन्। कुराकाउका प्रमुख गोलकर्ता अनुभवी स्ट्राइकर रंगेलो जांगा साइप्रसको क्लब नेवा सालामिसमा आबद्ध छन्। 6 फिट 3 इन्च अग्ला 34 वर्षीय जांगा कुराकाउको फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्, जसले देशका लागि 40 भन्दा बढ़ी खेल खेल्दा 18 भन्दा बढ़ी गोल गरिसकेका छन्। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनीका लागि उनले चुनौती थप्न सक्नेछन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: एमाले र कांग्रेसमा आन्तरिक विवाद सर्किँदै दुवै पार्टी फुटको संघारमा।
0: कैलालीमा टेम्पो भीड़बाट खसालिएको घटनाप्रति व्यापक विरोध। घटनाको सोधपूछका लागि 11 जना प्रहरीको नियन्त्रणमा।
1: प्रवासमा रहेका नेपालीलाई ज्ञान र सिप राष्ट्रको हितमा प्रयोग गर्न परराष्ट्र मन्त्रीको आग्रह। खरबौं घोटालाको फाइल साँडै सार्वजनिक हुने अर्थमन्त्री वाग्लेको दावी।
0: इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र। कतारको उच्चस्तरीय टोली तेहरानमा।
1: र विश्वकप फुटबलमा आज जर्मनी र कुराकाओ भेट्दै महिला टी20 विश्वकपमा नेदरल्याण्डस विरूद्ध बंगलादेश विजयी।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।

0: 08562610 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिक चलेन, अब त आशै मरिसक्यो।
2: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ।

0: रोग विशेषज्ञ डाक्टर
1: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847275।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
8: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
4: एमबीबीएस, एमडी, न्यूरोसाइकाट्रिक, टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
10: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
4: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
4: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
10: जाँड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
11: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
15: बाङ्गा टिङ्गा दाँत मिलाउने,
10: शल्यक्रिया गरेर दाँत निकाल्ने,
15: खाली ठाउँमा दाँत भर्ने,
10: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
15: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857743123।
16: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
4: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: अन्य सेवाहरू:
11: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301353 र 9649141944।
0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ।

0: ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
6: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
1: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-560-23, 98-478-1817 र 98-478-35-625।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनु भएको छ। हिजोदेखि दाङको घोराहीमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा आज सहमतिका आधारमा घिमिरे सभापतिमा निर्वाचित हुनु भएको हो। हिजो राति अबेर भएको मतदानमा 6 जना सभापतिका प्रतिस्पर्धी मध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि धेरै मत प्राप्त गर्ने 2 जना बीच पुनः मतदान हुने भने पनि अन्तिम समयमा सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने रूपन्देहीका शालिकराम घिमिरे सभापतिमा निर्वाचित हुनु भएको हो। निर्वाचनमा निर्वाचित घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि लुम्बिनी प्रदेशको साध्यक्ष तथा प्रदेश सभापतिमा रहेर काम गरिसक्नु भएको थियो। अन्य पदाधिकारी पदमा पनि सहमतिका आधारमा टुङ्गो लागेको बताइएको छ भने केही पदमा निर्वाचन भएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभएको छ। नवनिर्वाचित सभापति शालिकराम घिमिरेले पार्टीलाई एक ढिक्का बनाई सबैलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। रेडियो मध्यपश्चिमसँग कुराकानी गर्दै नवनिर्वाचित सभापति घिमिरेले आफू र आफ्नो पार्टीको एकमात्र उद्देश्य राष्ट्रहित भएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको असार 2 साता चितवनमा हुने प्रथम महाधिवेशनका लागि अहिले जिल्ला तथा प्रदेश अधिवेशनहरू भइरहेका छन्। देशभरका 67 जिल्लाका अधिवेशन भएका छन् भने 6 प्रदेश अधिवेशन सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुनाएको छ। वडापालिका जिल्ला तथा प्रदेश अधिवेशन हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा पदका लागि निकै होडबाजी चलेको छ। पार्टीमा शुरूदेखि लागेका र अन्य पार्टीबाट राजसभा प्रवेश गरेकाहरूबीच निकै नेतृत्वका लागि प्रतिस्पर्धा देखिएको छ। यो होडबाजीलाई कतिले लोकतान्त्रिक प्रक्रियाका रूपमा लिएका छन् भने कतिले पद लोलुप्ता भन्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारले सीमित संसाधन बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी प्रदेश गौरवका आयोजना बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट सोमबार असार 1 प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका 5 बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले बजेट पेश गर्नुहुने बजेटमा आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारले बताएको छ। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिंचाई विस्तार सँगै कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्पर्धा र निर्यात प्रवर्धन गर्ने नीति बजेटमा समेटिने सुनाइएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप अफ, स्वरोजगारी तथा नव प्रवर्धन कार्यक्रम मार्फत रोजगारी सृजना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने भएको छ। स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा, सूचना प्रविधि मैत्री, शिक्षण प्रणाली तथा खेलकुद पूर्वाधार विकासका कार्यक्रम समावेश गरिने अपेक्षा गरिएको छ। पूर्वाधार विकासतर्फ अधुरा र बहुवर्षीय आयोजना सम्पन्न गर्ने, पूँजीगत खर्चको प्रभावकारिता बढ़ाउने तथा प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिने नीति बजेटमा रहने सरकारले सुनाएको छ। साथै डिजिटल सुशासन, सेवा प्रवाहको सरलीकरण र वित्तीय सुशासनलाई पनि प्राथमिकता दिने सुनाइएको छ। चालू आर्थिक वर्षमा 38.91 अर्ब रूपियाँको बजेट ल्याएको प्रदेश सरकारले 38 अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको जनाएको छ। सरकारले यसो भने तापनि 35-36 अर्ब भन्दा बढ़ी बजेटको आकार जान सक्ने अवस्था छैन। प्रदेश सरकारको 2 आवधिक योजना दिगो विकास लक्ष्य तथा समृद्ध लुम्बिनी सुखी नागरिकको दीर्घकालीन सोचलाई आधार मानेर आगामी बजेट निर्माण गरिएको बताइएको छ। र विश्व रक्तदाता दिवस नेपालमा पनि दाङसे देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आज खुराहीमा त्रिभुवन नगर जेसिसले खुल्ला रक्तदान कार्यक्रम गरेको हो र गत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ
त्रिभुवन नगर जेसिस खुराहीको आयोजना तथा रक्त संचार केन्द्र खुराहीको प्राविधिकमा भएको जेसिस सचिवालयमा भएको खुल्ला रक्तदान कार्यक्रममा 49 युनिट रगत संकलन भएको थियो। त्रिभुवन नगर जेसिसको अध्यक्ष मिनराज फार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं खुराही बनाउ अभियानका संयोजक सबिन प्रयासनको प्रमुख आतिथ्यता एवं रक्त संचार केन्द्र खुराहीका इन्चार्ज दिलीप न्युपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदान कार्यक्रममा सहभागी बढ़ाउनका लागि सचेतनामूलक कार्यक्रममा जोड़ दिनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रयासनले रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर रक्तदानका कार्यक्रममा सहभागी बढ़ाउनु पर्नेमा जोड़ दिनु भएको थियो। त्रिभुवन नगर जेसिस खुराहीका अध्यक्ष मिनराज फारले मानव जीवनमा रगतको महत्वबारे प्रकाश पार्दै समयमै रगत नपाएर कसैको पनि अकालमै ज्यान नजाओस् भन्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो। कार्यक्रम संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा श्रीसन अधिकारीले जेसिस आस्था गराएका थिए। कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसिसका सचिव रणबहादुर खड्गाले गरेका थिए। परिवर्तनशील विश्वका लागि नेतृत्व विकास भन्ने मूल नारा र जेसिसको प्रोजेक्ट संकलन 2026 अन्तर्गत जेसिसले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिममा हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
8: सम्पर्क मोबाइल 98478727979
9: र 98578309।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब खोल्ने समस्या
3: पाठेघर में समस्या पाठेघर खस्ने को समस्या
1: पाठेघर में मासु पलाउने
3: निसंतान महिला को चेक जांच
1: स्तन कैंसर पाठेघर में कैंसर भय नभएको चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मेसिन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि सम्पर्क गर्नुहोला
4: बिरामी जांच निमित्त यही असार 26 गते शुक्रवार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ।

0: पति छोटी फेल
1: भाई कति छोटी फेल भाई भन्ने नि थाहा छैन लुवाटेले।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
1: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
2: लाली बजार, रामिज्यू।
3: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
1: के टेन्सन लिएर
4: तपाईँहरू जहाँ हिँडेको के रहेछ भागेको
5: मैले भनेको छुरी फेरि पठाएको छ।

0: ಅಯ್ಯಾ, ಈ ದಾ ದುಃಖಿಯೋ.
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्निस भएको हैन?
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

भारतीय 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। साहित्यकार माधव प्रसाद न्यूपानेको कृति मनका उद्गारको आज एक कार्यक्रमको आयोजना गरेको राहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद दाङको आयोजनामा भएको कार्यक्रममा भएको पुस्तक विमोचन कार्यक्रममा लेखक न्यूपानेको सरल लेखन शैली, शब्द तथा भावको गम्भीरता र वर्तमान परिवेशको चित्रणको प्रशंसा गरिएको थियो। राप्ती साहित्य परिषद दाङका अध्यक्ष एम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा राप्ती साहित्य परिषदका सल्लाहकार पुरूषोत्तम खनाल, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य तथा साहित्यकार उत्तम कृष्ण मस्किया रहनु भएको थियो। राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा साहित्यकार कपिल अञ्जन, लेखक संघ दाङका अध्यक्ष खगराज न्यूपानी, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, नेपाली लेखक संघका अध्यक्ष हिमलाल पन्थी, भरतपुर खानेपानीका अध्यक्ष शंकर गौतम, साहित्यकार नारायण तत्ताल कृतिकारका परिवारका तर्फबाट यशोदा न्यूपानी भट्टराई लगायतले कृतिकार माधव न्यूपानीको साहित्यिक यात्राको शुभकामना दिनुभएको थियो। साहित्यकार माधव प्रसाद न्यूपानीको विमोचन कृति मनका उद्गारको समीक्षा साहित्यकार पद्म प्रसाद शर्माले गर्नुभएको थियो। त्यस्तै धन्यवाद मन्तव्य सरिता न्यूपानीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद दाङका कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो। सामाजिक सेवाका विविध गतिविधि मार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको लायन्स क्लब नारायणपुरले खोराही उपमहानगरपालिका 9 स्थित लरेना वासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतीक्षालय निर्माण गरेको छ। मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतीक्षालयको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 इनका गवर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले एक समारोहका फीस उद्घाटन गर्नुभएको हो। लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्स कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लरेना वासुदेव मन्दिर परिसर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। यहाँ दैनिक रूपमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आउने दर्शनार्थीहरूको आगमन हुने गरेको छ। मन्दिर नजिकै रहेको पिकनिक स्थलमा समेत मानिसहरूको चहल पहल रहने भएकाले बस्ने तथा विश्राम गर्ने उपयुक्त स्थानको आवश्यकता महसुस गरेर प्रतीक्षालय निर्माण गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो। उहाँका अनुसार लायन्स क्लब नारायणपुरले करिब 60,000 रूपियाँ खर्च गरेर प्रतीक्षालय निर्माण गरेको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै गवर्नर श्रेष्ठले लायन्स क्लबले सञ्चालन गर्ने सामाजिक सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। कार्यक्रममा लायन्स डिस्ट्रिक्ट 325 इनका सिनियर एक्जिक्युटिभ चीफ लप अधिकारी कृष्ण प्रसाद श्रेष्ठ, लरेना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहाल, एरिया चीफ मधुसूदन वैद्य, जुन चेयरपर्सन शरत अधिकारी, क्लबका पूर्व अध्यक्षहरू अभियान बस्नेत र अनिल बस्नेत, प्याप्सुनदाङका अध्यक्ष निर्मल नेपानी, माध्यमिक विद्यालय खैराकी सहायक प्रधानाध्यापक श्यामा राउत थापा तथा संयुक्त क्लबका अध्यक्ष मोहन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले लरेना क्षेत्रसम्म पुग्न सहज पहुँचका लागि सड़क पूर्वाधारको थप स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै कोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत खैराबाट दक्षिणतर्फ पर्ने यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताएका थिए। र बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा धेरै हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,78,30,00,00,000 रूपियाँ पुगेको छ। कुल बैंकिङ कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा धेरै हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा
पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशीमा 9.22, लुम्बिनीमा 7.91, मधेसमा 7.22, गण्डकीमा 1.62 र सुदूरपश्चिममा 1.55% कर्जा प्रभाव भएको छ। औद्योगिक क्षेत्र मध्ये गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उपयोगले सबैभन्दा धेरै 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62 र कृषि तथा पेय पदार्थ उद्योगमा 20.74% कर्जा पुगेको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपभोग 82% मात्र सीमित छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जसबाट 22,000 जना भन्दा धेरैलाई रोजगार सिर्जना हुने अनुमान छ। हौसलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम पर्या लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: श्रीमद् भगवद गीता अध्याय 3 कर्मयोग श्लोक 4 मा भगवान कृष्ण भन्नुहुन्छ, न कर्मणा मनारम्भान नैष्कर्म्य पुरुषोस्नेते न च संन्यासनात् एव सिद्धिम् समधिगच्छति। कर्म गर्न प्रारम्भ नै नगरिकन नैष्कर्मता प्राप्त गर्न सकिदैन। त्यस्तै कर्म गर्न छाड्दैमा सिद्धि मिल्ने भन्ने पटक्कै होइन। हामी कर्मयोगको गहिराईमा प्रवेश गर्दैछौं। हाम्रा जीवनमा जति पनि समस्याहरू छन् ती समस्याहरू कतै कर्मसँग सम्बन्धित छन्। कर्मको बारेमा स्पष्टता नभइकन कर्म के हो, नैष्कर्म के हो, गर्न हुने के हो, गर्न नहुने के हो, जीवन के हो, यसको बारेमा स्पष्टता नभइकन कुनै पनि कर्म गर्नु जीवनलाई खेरा फाल्नु हो। त्यसकारणले कर्मयोगले हाम्रो बुद्धिलाई चुनौती दिन्छ, हाम्रो जीवनलाई चुनौती दिन्छ। वास्तवमा भन्ने हो भने श्रीमद् भगवद् गीता चुनौतीको एउटा महाशास्त्र हो र हामीले हाम्रो जीवनलाई जसरी यापन गरिरहेका छौं, जीवनलाई जसरी आजसम्म बाँचिरहेका छौं, त्यसमा आमूल परिवर्तन बिना ज्ञान पनि सम्भव छैन, शान्ति र सुख सम्भव छैन भन्ने गीताको प्रत्येक सूत्रले झल्काउँछ। हामी आफ्नै जीवनका अन्धेरा पाताहरूसँग जुवारी खेल्दै बाँचिरहेका छौं भने श्रीमद् भगवद् गीता प्रकाशको एउटा महापुञ्ज हो। हाम्रो जीवन समस्याबाट बन्द भएको छ वा समस्याको घेराबन्दीमा परेको छ भने यसको साँचो कतै भगवान कृष्णका यी वाक्यहरूमा लुकेको छ र मेरो लागि कुन साँचो हो त्यो पत्ता लगाउन पनि मैले हरेक साँचोको बारेमा राम्रोसँग बुझ्नुपर्छ। भगवान कृष्ण जस्तो एउटा करूणामूर्ति चेतनाले जगद्गुरूले एउटा मात्र साँचो दिँदैन, किनभने मनुष्य धेरै प्रकारका छन् र साँचो पनि धेरै प्रकारको छ। यी जति पनि प्रकारका मनुष्यहरू छन् ती सबै मनुष्यको लागि अलग अलग साँचो उपलब्ध छ। श्रीमद् भगवद् गीताका यी सूत्रहरूलाई हामीले पान गर्यौं, यिनको रस पान गर्यौं, जीवनमा प्रयोग गर्यौं र यिनलाई आफ्नो जीवनमा स्थापित गर्ने प्रयास गर्यौं भने बिस्तारै जहाँ जहाँ ताला लागेको छ हाम्रो जीवनमा त्यहाँ त्यहाँ साँचो बनेर यी सूत्रहरूले हामीलाई उद्धार गर्छन्। कर्मयोगको बारेमा अघिल्लो श्लोकमा भगवानले भन्नुभयो कि दुई किसिमका मनुष्य छन्, कर्मयोगी र सांख्य योगी। कर्म त प्रत्येक मनुष्यले गर्छ नै, कर्मबाट मनुष्य बच्न सक्दैन। बोल्नु पनि कर्म हो, सुत्नु उठ्नु बस्नु जे गर्नु वा नगर्नु पनि कर्म हो। त्यसकारणले मनुष्यको योनिलाई कर्म योनि भनिन्छ। कर्म गर्ने कि नगर्ने भन्ने चुनाव मनुष्यसँग छैन। श्वास मात्र फेर्नु पनि कर्म गर्नु हो, जीवित रहन कर्म भइ नै रहन्छ। कर्म सकिएको दिन मनुष्यको मृत्यु पनि हुन्छ। त्यसकारणले भगवान कृष्णले यो विकल्प हामीलाई दिनुहुन्न कि तिमी कर्म गर्ने या नगर्ने यो दुईटा मध्ये एक छान, यो चुनाव त हामीसँग पटक्कै छैन। मात्र चुनाव के को छ, कर्म त गर्नै पर्छ। कर्म गर्दाखेरि दुईटा अलग अलग निष्ठाबाट हामी कर्म गर्न सक्छौ। एउटा कर्म गर्दाखेरि फलको आसक्तिको त्याग गरेर यदि कर्म गर्यौं, फलप्रतिको जुन आसक्ति हुन्छ त्यसको त्यागका साथ हामीले कर्म गर्यौं भने त्यसलाई निष्काम कर्मयोग, समत्व योग, बुद्धि योग, तदर्थ कर्मयोग, मदर्थ कर्मयोग, यत कर्मयोग इत्यादि नामले जानिन्छ। भने अर्कोतिर कर्म गर्दाखेरि फलप्रतिको दृष्टि वा अभिलाषा आकांक्षा त परको कुरा, कर्म गर्ने व्यक्ति नै म होइन, प्रकृतिको कुनै गुणको कारणले मबाट कर्म भइरहेको छ, कर्म मबाट सृजित होइन प्रकृतिबाट सृजित हो भन्ने आन्तरिक अनुभूतिका साथ कर्ता भावको जसले त्याग गरेर कर्म गर्छ त्यस्तो निष्ठालाई सांख्य योग या ज्ञान योग वा सन्यास योग भनिन्छ। त्यसकारणले कर्म गर्दा यदि म कर्म योगी हुँ भने फलप्रति मेरो आसक्तिबाट म बच्ने प्रयास गर्नुपर्छ, यदि म सांख्य योगी हुँ भने सांख्य मेरो बाटो हो भने कतै कर्म गर्दा गर्दै अकर्ता भावको विकास गर्ने मैले प्रयास गर्नुपर्छ। यहाँ भगवान कृष्ण भन्नुहुन्छ, हेर अर्जुन, कर्म नगर्नु अथवा ज्ञानमुखी हुनु यो तिम्रो लागि एउटा बाटो हो। ज्ञानमुखी हुनु भनेको ज्ञानलाई नै जीवनमा अवलम्बन गर्नु, हरेक कुराको अनुभूतिको आधारमा जिउनु, यो पनि एउटा बाटो हो। तर तिमी के ख्याल गर भने कर्मको त्याग असम्भव छ, कुनै पनि निष्ठा यी दुई मध्ये एक निष्ठामा तिमी हिँड्नै पर्छ, कर्मको बाटोमा तिमी हिँड्नै पर्छ, कर्मको त्याग तिमीले गर्न सक्दैनौ। त्यसकारणले भगवान भन्दै हुनुहुन्छ कर्म गर्न सुरु नै नगरिकन नैष्कर्मता पाउन सकिँदैन, कर्म अन्तिम होइन।
1: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि, फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590466 9829185053।
10: खुशीको खबर
11: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
12: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
12: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेटिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिलाइ नगर्नुहोस्।
10: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घुराई 18 रजेना दाङ।
10: सम्पर्क फोन नम्बर 082-562-204,
11: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
14: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
15: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
16: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
15: यौन उत्तेजना नहुने,
16: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
15: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
16: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
10: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
15: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी चाहिँ नाइस अड्गुरी।
2: कर्म गर्दैमा सबै कुरा प्राप्त हुन्छ भन्ने जरुरी केही पनि छैन, तर यसको मतलब यो होइन कि कर्मलाई नै त्याग गरेर कर्म गर्नै मैले प्रारम्भ गरिन भने म ज्ञानमा प्रवेश गर्छु भन्ने पनि पटक्कै होइन। अर्जुनलाई भगवान कृष्णले जब सांख्य योगको बारेमा बताउनुभयो र कर्म योगको बारेमा बताउनुभयो, तुरन्त अर्जुनको मनलाई भगवानले पढ्न पनि थाल्नुभयो। कृष्णलाई भित्र छ कि ज्ञान नै सर्वोपरि हो भन्ने बित्तिकै यो व्यक्ति कर्म सारा छोडेर सिधै ज्ञान त मसँग सधैँ छ, म ज्ञानको बाटो लाग्छु भनेर हिँड्छ कि भन्ने भगवानलाई छ। त्यसकारणले भन्दै हुनुहुन्छ, जबसम्म कर्म गरिँदैन तबसम्म निष्कर्मता जीवनमा आउँदैन। कर्म अन्तिम बिन्दु होइन, जीवनको अन्तिम बिन्दु हो निष्कामता, निष्कामता जीवनको अन्तिम बिन्दु हो। बिना कुनै अभिलाषा, बिना कुनै वासना, इच्छा, आकांक्षा, बिना कुनै दोस्रो कुराको अपेक्षा जीवन जिउनु, स्वतन्त्रताका साथ जीवन जिउनु, र प्रत्येक कर्मले हामीलाई परतन्त्र बनाइरहेका हुन्छन्। कर्म कतै हृदयको गहिरो अभिलाषा, आकांक्षा, वासना, इच्छाहरूबाट जन्मिन्छ। मैले केही गर्नु छ भन्नुको मतलब म नगरिकन त्यो वस्तु पाउन सक्दिन भन्ने हो। म नगरिकन अभावको अनुभूति गरिरहेको छु, त्यसकारणले मैले केही कर्म गर्दैछु। कुनै पनि इच्छाको बुई नचढिकन कर्म सम्भव छैन। इच्छाको बुई त चढ्नै पर्छ, इच्छाको वाहन बनाएर कर्महरू सवार हुन्छन्। मेरो हृदयमा जुन दिन इच्छा हराए, आकांक्षा हराए, अभिलाषा हराए, त्यस दिन कर्म पनि असम्भव हुँदै जान्छ। त्यसकारणले निष्काम नभइकन, सबै इच्छाबाट मुक्त नभइकन, परम तृप्त नभइकन अर्जुनले कर्म गर्न छोड्लान् कि तपाईँ हामीले कर्म गर्न छोडौंला कि भनेर भगवान भन्दै हुनुहुन्छ कि ख्याल गर, कर्म गर्न शुरू नै नगरिकन योगको निष्ठा प्राप्त गर्न सकिँदैन। त्यस्तै गरी कर्म छाड्दैमा, कर्म गर्न छाड्दैमा सिद्धि वा ज्ञान निष्ठा प्राप्त गर्ने पटक्कै होइन। कर्म नै नगरेपछि त फल नै हुने भएन, फलप्रतिको आकांक्षा त हुँदै भएन। फलप्रतिको आकांक्षा नभए आफै कर्मयोग हुन्छ कि भन्ने भ्रम हाम्रो मनमा आउन सक्छ। त्यसकारणले त्यो भ्रम भगवान काट्दै हुनुहुन्छ। कर्म नै प्रारम्भ नगरेपछि तिमी कर्मयोगी हुन सक्दैनौ। दोस्रो, कर्म प्रारम्भ त गर्यौ तर कर्मलाई छोड्दैमा, कर्मलाई पूर्णाहुतिमा नपुर्याइकन कर्मलाई छोडेर बस्यौ भने अकर्ताको अनुभूति हुने तिमीलाई पटक्कै होइन। तिम्रो आफ्नो निर अहंकारिताको अनुभूति हुने पटक्कै होइन। त्यसकारणले हे अर्जुन, तिमीले कर्म प्रारम्भ गर्नुपर्छ, कर्मको बाटोबाट तिमी अगाडि बढ्नुपर्छ, र तिमी आफूलाई हेर, यदि तिमी कर्ममा बढी प्रवीण छौ, तल्लीन छौ, कर्म तिम्रो प्राथमिक बिन्दु हो भन्ने तिमीलाई लाग्छ भने फलप्रतिको आकांक्षा छोडिदेऊ। फलप्रतिको आकांक्षा छोड्ने बित्तिकै जीवनमा आश्चर्यजनक घटना गर्छ। अहंकार कुन बाटोबाट सेलाउँछ भन्नै सकिँदैन, अहंकार विलीन हुन थाल्छ। केही होला कि भन्ने जुन भित्र आस्था नि, त्यो आस्थाले नै अहंकार जगाइराख्ने हो। कर्म त मैले गरे तर फलप्रति मेरो आसक्ति रहेन, जस्तो पनि फल आउँछ त्यसप्रति म अनासक्त रहे, म समभावले जीवन जिउन थाले भने त्यो अहंकारको बोझबाट म पटक्कै पीड़ित हुनु पर्दैन। त्यस्तै गरी अकर्तापन, कर्म त भइरहेको छ जीवनमा तर यो कर्म मबाट सृजित छैन, म त चेतनाको एउटा पुञ्ज हो, कर्म त प्रकृतिको गुण हो भने थाहा पाएर कर्म गर्नु, जसलाई सांख्य योग भनिन्छ, यो पनि जीवनको परमावस्था हो। तर कर्म गर्न प्रारम्भ नगरिकन निष्काम म भए भनेर भन्न सकिँदैन र ठिक त्यसै गरिकन कर्म गर्न छोड्दैमा त्यागेर कहीँ भाग्दैमा म सांख्य योगी भए भनेर भन्न पनि सकिँदैन अर्जुन। यो कुरा भगवान कृष्णले यो श्लोकमा स्पष्ट पार्नुहुन्छ। यसलाई बार बार बुझ्ने प्रयास गर्नुहोला, मनन गर्ने प्रयास गर्नुहोला र जीवनलाई रूपान्तरित हुने मौका दिनुहोला।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था
3: अर्डर अनुसार खाली बोतलको उत्पादन
4: 20 लिटर जारमा होम डेलिभरी सेवा
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
4: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: युनिथियामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
12: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
15: विशेषज्ञ डाक्टरी सेवाहरू
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
14: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
17: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
18: भर्ना खुल्यो
19: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
18: हाम्रा विशेषताहरू
19: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
18: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
19: शान्त तथा पारिवारिक वातावरण भएको
18: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
19: तिहार सुसारको राम्रो व्यवस्था भएको
18: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
19: घरको जस्तै माया पाउने
20: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
21: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
20: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-625-2183
0: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू
1: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
0: स्पेशल सेफ तालिम,
1: जापानिज सुशी तालिम,
0: वेट्रेस,
1: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 9840170909, 9840170909।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: कार्यक्रमहरू
23: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
22: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
24: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
25: फोन नम्बर 0825526601, 9855935090, 9855831684, 9852328328
23: र 9855837255।
2: श्रीमद् भगवद् गीता अध्याय 3 कर्मयोग श्लोक संख्या 3 मा भगवान कृष्ण भन्नुहुन्छ, लोकेस्मिन् दुविधा निष्ठा पुरा प्रोक्ता मयानग ज्ञान योगेन सांख्यानम कर्म योगेन योगिनाम। हे निष्पाप अर्जुन, यस संसारमा दुई किसिमका निष्ठा वा विचारहरू रहेको विषय मैले अघि नै तिमीलाई बताइसकेको छ। यी दुई निष्ठा मध्ये ज्ञानीहरूमा ज्ञान योग र योगीहरूमा कर्मयोग अवस्थित हुन्छ। अघिल्लो श्लोकमा अर्जुनले जुन शंका जाहेर गरे कि भगवान तपाईँ घरि कर्मको प्रशंसा गर्नुहुन्छ, घरि ज्ञानको प्रशंसा गर्नुहुन्छ, मैले चाहिँ के गर्नुपर्ने हो त्यसलाई सुनिश्चितताका साथ भनिदिनुहोस्, यो प्रश्नको समाधान भगवानले यहाँ गर्दै हुनुहुन्छ। र यो हामीले राम्रोसँग बुझ्यौं र जीवनमा प्रयोग गर्यौं भने जीवनमा सदाको लागि रूपान्तरण ल्याउने वक्तव्य छ। यहाँबाट अध्याय 3 कर्मयोगको मूल मर्म प्रारम्भ हुन्छ। भगवान कृष्णले मनुष्यलाई दिन खोज्नुभएको जुन विज्ञान हो, जुन ज्ञानको अथाह भण्डार छ, त्यो अथाह भण्डारको स्विच यहाँनिर उपलब्ध छ। यहाँबाट प्रारम्भ हुन्छ त्यो अथाह भण्डार, जहाँ भगवान कृष्णले अर्जुनलाई भन्दै हुनुहुन्छ, हे निष्पाप अर्जुन, हेर्नुहोस् त सम्बोधन, अर्जुन भित्र कतै आत्मग्लानीबाट भित्र पुराना कर्महरूको नकारात्मक जालोबाट पीड़ित छन्, त्यसैलाई पाप भनिन्छ। र जबसम्म पीड़ाको बोध भइरहेको हुन्छ त्यति बेरसम्म पीड़ाभन्दा बाहिर व्यक्ति आउन सकिरहेको हुँदैन। त्यसकारणले भगवान कृष्णको मनोविज्ञानको शिखरता हेरौं त, उहाँले प्रारम्भ गर्नुहुन्छ कि हे निष्पाप अर्जुन अनघ भन्नुहुन्छ. अनघ यानि निष्पाप. यस संसारमा दुई किसिमका निष्ठाहरू छन् र यी दुई किसिमका निष्ठाहरू मध्ये कुन निष्ठा कसको लागि हो यो बारेमा बताउँदै हुनुहुन्छ. एउटा त कर्मको निष्ठा छ, अर्को छ ज्ञानको निष्ठा. टू स्कूल्स अफ थट भन्न सकिन्छ अध्यात्ममा. दुई किसिमका व्यक्ति छन्. यति धेरै धर्महरू छन्, यति धेरै सम्प्रदायहरू छन्. हेर्नुहोस् त, हिन्दूहरू छन्, इसाई छन्, मुसलमान छन्, बौद्धहरू छन्, सिखहरू छन्, त्यस्तै सयौं सम्प्रदायहरू छन्. यी सबै सम्प्रदाय, यी सबै धर्महरू भित्रको जुन अन्तरङ्ग सूत्र हामीले हेर्यौं भने ती सूत्र केवल दुईटा छन्. या त कर्म प्रधान सूत्रहरू छन् या ज्ञान प्रधान सूत्रहरू छन्. कर्म प्रधान सूत्रहरूलाई भगवान कृष्णले ज्ञान योग भन्नुहुन्छ र कर्म प्रधान सूत्रहरूलाई भगवान कृष्णले कर्मयोग भन्नुहुन्छ र ज्ञान प्रधान सूत्रहरूलाई भगवान कृष्णले ज्ञान योग भन्नुहुन्छ. यो केवल दुईटा बाटो मात्रै होइन, व्यक्ति पनि दुई किसिमका हुन्छन्. कोही व्यक्ति हुन्छन् कर्म प्रधान, जो केही नगरी बस्न नसक्ने, असाध्यै बढी केही न केही चलाउनु पर्ने, कहीँ कक्षामा बसेको छ, अगाडि शिक्षकले केही कुरा बताइरहेको छ भने पनि उसको ध्यान शिक्षकको कुरा सुन्नमा नभएर आफ्नो कलम खेलाउन, कापी खेलाउन, झ्यालबाट बाहिर हेर्नतिर हुन्छ. यो व्यक्ति केही नगरी बस्नै सक्दैन, असाध्यै अशान्त स्वभावको हुन्छ. यो व्यक्ति असाध्यै चञ्चल हुन्छ र असाध्यै ऊर्जावान पनि हुन्छ, उसँग असाध्यै बढी ऊर्जा हुन्छ. र यस्तो व्यक्तिको लागि भगवान कृष्ण भन्नुहुन्छ कि कर्मयोग सबैभन्दा उपयुक्त बाटो हो. अर्को व्यक्ति हामी देख्छौ नि, चिन्तनशील व्यक्तिहरू छन्, कवि स्वभावका व्यक्तिहरू, अलिकति सांगीतिक स्वभावका व्यक्तिहरू, जो कर्मभन्दा पनि बढी ज्ञानतिर, चिन्तनतिर, अनुशासनतिर बढी रमाउँछन्, ती व्यक्तिहरूलाई ज्ञान योगी भनिन्छ. आफ्नो व्यक्तित्व हेरेर हामी पत्ता लगाउन सक्छौ कि मेरो लागि कर्म योग हो कि मेरो लागि ज्ञान योग हो. यो भेद, यो फरक छुट्याउनु जरूरी छ अध्यात्ममा. किन जरूरी छ? आज हामी देख्छौ नि कि यतिविधि अध्यात्मका केन्द्रहरू छन्, यतिविधि ध्यान केन्द्रहरू पनि छन्, यी जम्मैले जस्तो खाले मान्छे गए पनि एकै किसिमको ध्यान दिन्छन्, एकै किसिमको ज्ञान दिन्छन्. तर मनुष्य कहाँ एक किसिमको छ? भगवान कृष्णले मनुष्यलाई दुई भागमा विभाजन गर्नुभयो, दुई किसिमका मनुष्य छन् भन्नुभयो. एउटा कर्म प्रधान कर्मयोगी र ज्ञान प्रधान ज्ञानी योगी. ठिक त्यसै गरी सयौं प्रकारले हामी मनुष्यलाई विभाजित गर्न सक्छौ, अलग अलग क्याटेगोरीमा हामीले मनुष्यलाई राख्न सक्छौ, भागमा राख्न सक्छौ. कर्मयोगीको बारेमा एउटा दुईटा अरू कुराहरू बताऊ. यदि तपाईँ केही नगरी बस्न सक्नुहुन्न, गर्नमा तपाईँलाई भरोसा छ, गरे मात्र हुन्छ, नगरे हुँदैन भन्ने भरोसा छ, कसैले बोलेको कुरामा पनि धेरै भरोसा गर्नुहुन्न, कसैको कुरा सुन्न पढ्न पनि तपाईँलाई खास धेरै भरोसा लाग्दैन भने तपाईँ कर्मयोगी स्वभावको व्यक्ति हुनुहुन्छ. कर्मयोग तपाईँको लागि हो. अर्कोतिर चिन्तनशील व्यक्ति, बढी विचारवान व्यक्ति, विचार गर्ने, कर्म गर्नुभन्दा पहिले धेरै पटक सोच्ने, विचार गर्ने किसिमको व्यक्ति यदि छ भने त्यो व्यक्तिलाई ज्ञान योग नै रुचिकर हुन सक्छ. उसको जीवनमा कायापलट ज्ञान योगबाट नै हुन्छ. आफूलाई हेरेर हामीले चिन्त सक्नुपर्छ कि म कहाँ पर्छु. त्यही भएर त युनानमा डेल्फीको मन्दिरमा त्यो सुन्दर वाक्यांश लेखिएको छ, नो दाई सेल्फ, आफैलाई चिन. आफैलाई नचिनिकन अध्यात्मको बाटोमा हामी पटक्कै हिँड्न सक्दैनौ. धर्म, ध्यान, भक्ति, तपस्या हाम्रो लागि पटक्कै हुन सक्दैन. आफूलाई चिन्नु भनेको के हो? म कर्म प्रधान हो कि ज्ञान प्रधान हो? म कर्म योगी हुँ कि ज्ञान योगी हुँ? यो फुट्याउनु पर्छ। अहिले हेर्नुहोस् त, विश्वभरि इमोसनल इन्टेलिजेन्स को चर्चा छ र यो इमोसनल इन्टेलिजेन्स को अर्थ हुन्छ म आफूलाई कसरी चिनौ, मेरो भावनाहरूलाई, मेरा हृदयका सम्वेगहरूलाई, मेरो हृदयमा जुन आउने उतार चढ़ावहरू छन् त्यसलाई, मलाई के मनपर्छ, कस्तो काम मनपर्छ, कस्तो खाले व्यक्तिगत मैले संगत गरे भने ठिक हुन्छ, यो कुरा बुझ्ने जुन विषय छ त्यसलाई इमोसनल इन्टेलिजेन्स भनिन्छ। र मनोविज्ञानमा इमोसनल इन्टेलिजेन्स असाध्य बढ़ी हावी भएको छ। पश्चिमका हरेक मनोवैज्ञानिकले इमोसनल इन्टेलिजेन्सको बारेमा कुरा गर्छ। नेपालमै पनि इमोसनल इन्टेलिजेन्सको बारेमा सम्भवत विगत एक वर्षमा मैले 20-25 सेमिनार वा कार्यक्रम चलाइसकेँ। किन? आफूलाई नै नचिनिकन, म कस्तो किसिमको व्यक्ति हो यो नै नचिनिकन मैले जीवनमा कसरी अरू कदम राख्ने? आफूलाई नचिनिकन अरूलाई कसरी चिन्ने? जो व्यक्तिले आफूलाई चिनेको छैन बिस्तारै उसको कर्महरूले उसलाई रूपान्तरण गर्न सक्दैन, किनभने उसमा कुनै पनि फरक हुँदैन। उसको कर्महरू आउँछन् जान्छन् र पनि उसको जीवनमा कुनै पनि गहिरो प्रभाव छोड्न सक्दैनन्। उसको चिन्तन, उसको बोली, उसको विचारले दिशा पाउँदैन। त्यसकारणले नो दाई सेल्फ, आफैलाई चिनौ, यहाँबाट प्रारम्भ गरौं। र चिन्नको लागि भगवान कृष्णले कति सजिलो बनाइदिनु भएको छ कि बाबु तिमी आफै हेर, सांख्य योगीहरूको लागि ज्ञान योग हो भने योगीहरूको लागि कर्म योग हो। अब कर्म प्रति पनि हाम्रो दुईटा भाव हुन सक्छ। एउटा कर्म त म गर्छु तर बिना फलको आशा वा आकांक्षा, यदि कर्म गर्छु भने यसलाई कर्मयोग भनिन्छ। अर्कोतिर म कर्म त गर्छु तर मेरो हृदयको कुनै पनि भाग कर्मसँग संलग्न छैन, अलग रहेर कर्म गर्न चाहन्छ, कर्म गर्दाखेरि भित्र कतै पनि कर्तापनको अनुभूति नभइकन कर्म गर्न म चाहन्छु भने मेरो लागि सांख्य योग हो। यसरी भगवान कृष्ण भन्नुहुन्छ कि हेर, जुन दुई किसिमका व्यक्ति छन्, त्यो दुई किसिमका व्यक्तिको लागि फरक फरक साधना मैले बताउँदैछु। र भगवान कृष्णको यो नदेखिने आग्रह पनि स्पष्ट छ कि हेर अर्जुन, तिमी क्षत्रिय हो, क्षत्रिय भन्ने बित्तिकै कर्म प्रधान व्यक्ति भन्ने बुझिन्छ। तिमी कर्म प्रधान व्यक्ति भएको हुनाले तिम्रो लागि कर्मयोग सबैभन्दा सुन्दर बाटो हो भनेर भगवानले अगाडिको श्लोकहरूमा बताउनुहुन्छ। यसमा हामी चर्चा गर्दा गर्दै यहाँसम्म आइपुग्यौं। अब हामी स्पष्टताका साथ भन्न सक्छौ कि हो, अर्जुन वा यति नै कर्मठ व्यक्तिको लागि, आफ्नो जीवनमा केही गरू भन्ने व्यक्तिको लागि कर्मयोग हो, र जसले विचारबाट चिन्तनबाट मात्रै केही गर्छु कहीँ पुग्छु हुन्छ भन्ठान्छ त्यो व्यक्ति चाहिँ ज्ञान योगी हो। कतिपय अध्यात्मका साधना पद्धतिहरूले साधना नगरिकन जीवनले